आरोग्यदाता प्रभु, हामी सबैलाई स्वास्थ्य, शान्ति र दीर्घायु।

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो

0: बाटो खुल्यो शीर्षकको खबर नयाँ पत्रिकामा छ। आज यो खबर सबै पत्र पत्रिकामा छ।
1: मिटर ब्याज पीड़ितले आन्दोलनका लागि काठमाण्डौतर्फ यात्रा थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। जनकपुर धामबाट काठमाण्डौसम्मको पैदल यात्रामा रहेका मिटर ब्याज पीड़ितसँग हिजो बाराको निजगढ़मा गृहमन्त्री सुदन गुरूङले छलफल गरे लगत्तै मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनको निर्णय लिएको हो। गृहमन्त्री गुरूङ पैदल यात्रामा रहेका मिटर ब्याज पीड़ितलाई भेट्न हिजो बिहानै बाराको निजगढ़ पुग्नु भएको थियो। उहाँले दुई चरणमा गरेर पीड़ितसँग झण्डै छ घण्टा छलफल गर्नुभयो। हिजो बिहान झण्डै पाँच घण्टा भएको छलफलमा मन्त्री गुरूङले अधिकांश समय पीड़ितको गुनासो सुन्नुभएको थियो। त्यसपछि सिमरा गएका उहाँले राति साढे आठ बजेतिर फेरि निजगढ़ आएर एक घण्टा जति मिटर ब्याज पीड़ितसँग वार्ता गर्नुभयो। सहमति जुट्न नसकेपछि आज दिउँसो फेरि वार्तामा बस्ने तय भएको छ। मिटर ब्याज पीड़ितका छ माग, गृहमन्त्रीसँग छ घण्टा वार्ता तर जुटेन सहमति शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: नेपाल आयल निगम लिमिटेडले आजबाट 14.2 किलो पूर्ण तौल भएका एलपी ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको छ। फागुन 29 बजारमा आधा तौल 14.2 किलो भएका सिलिण्डर मात्रै प्रयोगमा रहेकोमा चार महिनापछि उपभोक्ताले पूरा तौल भएका ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएका सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। यद्यपि केही दिन आधा तौल भएको सिलिण्डर पनि बजारमा रहने उहाँले बताउनु भएको छ। आजबाटै पूर्ण तौलका सिलिण्डर प्रयोगमा आउने र आउने दिनमा पनि ग्यास आपूर्ति सहज रूपमा हुने भएकाले उपभोक्तालाई भीड़ नगरी खरिद गर्न उहाँले आग्रह गर्नुभएको छ। आयल निगमले भाव बढ़ाएर पूरा तौलको ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ कायम गरेको छ। आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिण्डर शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: झण्डै दुई तिहाईको शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकार साढे तीन महिनामा अघि बढ़दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र वहाँका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री र मन्त्रीका कार्यशैली, सरकारका कदम र नागरिकका समस्यामाथि सत्तापक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन्। शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै आएकोमा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचनामा सत्तापक्षकै सांसदहरू पनि बोल्न थालेका हुन्। किसानले मल बिउ पाउन नसकेको, सुकुम्बासीमाथि ज्याजती भएको प्रश्न गर्ने मीडियाको गेटमा सरकारी संरक्षणमा गाड़ी लगेर अवरोध गरिएको, राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको, नवयुवा अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको, सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको, सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको, ट्राफिक जरिवाना अत्याधिक बढ़ाउँदै कानून ल्याउन लागिएको जस्ता विषयमा रासोपाकै सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गर्न थालेका हुन्। कतिपय रासोपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्। रासोपा सांसदले नै गर्न थाले सरकारको आलोचना शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा बर्खामा खानेपानीका स्रोत दूषित हुने जोखिम र गर्न सकिने उपाय बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ। हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार for a complete home। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने

0: बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय निर्धारण, पूर्व मन्त्री रायमाझीसहित 9 जनालाई 4 वर्ष कैद, खाँडलाई 2 वर्ष, सरकारी विज्ञापनमा एकद्वार नीति सर्वोच्चद्वारा खारेज, निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुलियो, मीटर ब्याज पीड़ितका 6 मा गृहमन्त्रीसँग वार्ता तर सहमति जुटेन, रासोपाका सांसदले नै गर्न थाले सरकारको आलोचना, आजदेखि बजारमा पूर्ण तौलको ग्यास सिलिण्डर प्रयोगमा आउने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सिन्धुपाल्चोकमा गैराती सबैभन्दा धेरै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरै जसो भागमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अप्नाउन विभागले आग्रह गरेको छ।
1: यसैबीच काठमाण्डौका विभिन्न अस्पतालमा हैजाका शंकास्पद बिरामी देखा परेका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो सशस्त्र प्रहरीबल अस्पताल बलम्बुमा उपचारमा पुगेका एकजनामा र अस्ति सोमबार टेकु अस्पतालमा पुगेका एकजनामा शंकास्पद हैजा देखिएको हो। उनीहरूमा आरडीटी अर्थात ऱ्यापिड डायग्नोस्टिक टेस्ट परीक्षणबाट हैजा देखिएको हो। ती बिरामीहरू झाडा पखाला र बान्ताको लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। उनीहरूको नमूनाको कल्चर परीक्षण भइरहेको र यी नमूनाको रिपोर्ट आउन बाँकी रहेको इपिडेमियोलोजी महाशाखा रोग नियन्त्रण निगरानी शाखाका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभएको छ। उपत्यकामा हैजाका शंकास्पद बिरामी शीर्षकको खबर आजको नागरिक दैनिकले छापेको छ। बर्खायाममा पानीको उपलब्धता बढ़े पनि शुद्धतामा भने समस्या आउने गरेको छ। पानी धेरै उपलब्ध हुने यही समयमा पानीजन्य रोगको जोखिम बढ़छ। यो समयमा झाडा पखाला, हैजा, टाइफाइड, हेपाटाइटिस ए लगायतका रोग फैलिनुको मुख्य कारण पानीजन्य प्रदूषण देखिन्छ। नेपालमा मनसूनका बेला आकाशबाट पर्ने पानी खान योग्य हुने विज्ञहरू बताउँछन्। तर जमीनमा झरिसकेपछि सतहका फोहोर बगाएर हामीले उपयोग गर्ने स्रोतमा मिसिदिँदा पानी प्रदूषित हुने गरेको पाइन्छ। बर्खायाममा पानी प्रदूषणको जोखिम र सावधानी बारे थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
3: वर्षेनी बर्खायाममा पानीजन्य रोगको जोखिम बढ्छ। सामान्यतया पानीको अभाव कम हुने यही बेला जोखिम बढ्नुमा पानी दूषित हुनु हो। आकाशबाट परेको पानी आफैमा दूषित भएर वा अरू के कारणले यस्तो समस्या आउँछ त? खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम।
4: आकाशबाट खसेको पानी नराम्रो होइन, मानवीय क्रियाकलापहरूले गर्दाखेरि त्यो पानी प्रदूषण बने। वरिपरिको जमिनबाट वर्षातको पानीमा, खास गरेर नेपालमा हेर्नुहुन्छ इकोली र कोलिफर्म भन्छ, त्यो विभिन्न माध्यमबाट पानीमा परेर धेरै ठाउँमा पानीजन्य रोगहरू लाग्ने गर्छ।
3: सामान्यतया खानेपानीका रूपमा मुहान, इनार, पोखरी तथा खोला खोल्साको पानी प्रयोग गरिन्छ। शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा प्रयोग हुने स्रोतहरू सामान्यतया फरक प्रकृतिका हुन्छन्। तर दुवैतर्फ बर्खायाममा जोखिम उच्च हुन्छ।
4: शहरी क्षेत्रको विशेष गरेर पाइप प्रणालीहरू यदि व्यवस्थित रहेको छैन र पाइप र ढल सँगै जोडिएको छ भने त्यसमा ढलबाट निस्केको लेदो पाइपको पानीमा पुग्ने एउटा समस्या हुन्छ भने नेपालको अधिकांश पहाड़का बस्तीहरूमा मुहान चाहिँ खुला छ भनेको त्यसलाई व्यवस्थित छोपिएको छैन त्यो खुला मुहानमा भलहरू आएर मिसिने त्यो मिसिएको पानी चाहिँ पाइप मार्फत गएर खास गरेर यो जैविक जीवाणु भन्छौ त्यो मिसिने एकदमै डर छ।
3: बर्खायाममा पानीमा प्रत्यक्ष देखिने समस्या धमिलोपना हो यसैले बर्खायाममा संग्लो पानी उपलब्ध हुँदा यसलाई सफा ठान्ने प्रवृत्ति छ कि पानी संग्लो हुँदैमा स्वच्छ हुन्छ त
4: संग्लो पानी शुद्धताको एउटा शुरूआती त हो भन्न मिल्छ किनभने हमिलोपना घट्नु पनि हामीले त्यसलाई शुद्धता हुनको प्रक्रियामा गएको मान्छौं होइन तर पानी आँखाले हेर्दा संग्लो हुँदैमा पानी शुद्ध होइन किनभने पानीलाई त परीक्षण गर्नु पर्यो पानीमा तपाईँ हामीले नदेखिने जीवाणुहरू धेरै हुन्छन् तिनलाई परीक्षणै गर्नुपर्ने हुन्छ त्यो भएर आम हाम्रो नेपालीको अहिले पनि बुझाइ छ संग्लो पानी पिउन मिल्छ भन्ने त्यो होइन त्यो बुझाइबाट हामी पछाडि हट्नुपर्छ।
3: बर्खायाममा धेरै जसो स्रोतमा प्रदूषणको जोखिम हुन्छ तर पानी त प्रयोग गर्नु त्यसैले पानीलाई शुद्धिकरण गरेर मात्र प्रयोग गर्न विज्ञको सुझाव छ। पानी शुद्धिकरणका लागि फिल्टर गर्नेदेखि विभिन्न औषधि मिसाउने सम्मका उपायहरू प्रयोगमा छन्। यसमा सबैभन्दा सजिलो र प्रभावकारी उपाय के हो त? खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम।
4: जनताले बुझ्नुपर्ने भनेको सजिलो उपाय पानी उमालेर पिउने। बर्खामा मैले के भन्छ पानी उमालेर पिउनु पर्यो। अब धेरै पहाड़मा अन्य विधिहरू पानीको शुद्धिकरणको घरेलु स्तरमा नपाउन सकिन्छ तर पानी उमाल्न त सकिन्छ नि। उमाल्दाखेरि कस्तो भन्दा प्रायः चाहिँ पानी मनतातो पानी भनेर पिउने चलन छ त्यो अझ बढी खतरा हुन्छ। हामीले पानी उम्लिसके पछाडि 10 सेकेन्ड 15 सेकेन्ड 20 सेकेन्डसम्म पानी उमालिराख्ने त्यो पानी पिउँदाखेरि शुद्ध नै हुन्छ।
3: पानी हामीलाई नभई नहुने वस्तु हो तर यसैको कारण विभिन्न रोगको जोखिम पनि बढ्छ। विशेष गरी बर्खायाममा पानी प्रदूषण हुने जोखिम उच्च हुने भएकाले यो बेला स्रोतको सरसफाई तथा सुरक्षामा ध्यान दिनुपर्छ। यस्तै घरमा ल्याइसकेको पानीलाई पनि उमालेर मात्रै खाने बानी बसाल्नुपर्छ।
1: बर्खायाममा पानीका स्रोतमा हुन सक्ने जोखिम आकाशे पानी संकलन र जमीन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाईका विज्ञ आनन्द गौतमसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
5: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
7: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106 96
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

the town of Backers Bonus Farm. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। ज्यानको बाजी राखेर संकलन गरेको यात्रा गुम्बा नबिकेपछि उत्तरी गोर्खाका बासिन्दा चिन्तामा छन्। यसअघि गोटाको 1000 रूपियाँमा बिक्री हुने गरेको यात्रा गुम्बा अहिले नबिकेपछि चुमनुब्री गाउँपालिका 1 तथा वड़ा नम्बर 7 बासिन्दा चिन्तित भएका हुन्। राम्रो मूल्यमा बेचेर घर खर्च जुटाउने रहरले संकलन गरेको यात्रा गुम्बा अहिले घर घरमा पोको पारेर राखेको वड़ा नम्बर 7 दोर्जे लामाले बताउनुभयो। कुनै बेला प्रति गोटा 1000 रूपियाँमा पनि बेचेको हो, नभए पनि गोटाको 700-800 रूपियाँमा त कहिल्यै घटेको थिएन। लामाले भन्नुभयो, यसपालि त प्रति गोटा 150-200 दिन्छु भन्छन्। त्यस्तो दुःख गरेर बटुलेको यार्सा गुम्बा यति सस्तोमा बेचेर त कहिल्यै फाइदै छैन। वन लसुनको भाव पनि प्रति किलो 20,000 रूपियाँबाट घटेर 8,000 झरेको छ। हजार पर्ने किरा 150-180 भन्छन्। प्रति किलो 20,000 बेच्ने गरेको वन लसुन 8,000 दे भनेर माग्छन्, उहाँले भन्नुभयो। स्थानीयवासीले 1-1.5 महिना लेकमा त्रिपाल टाँगी बसेर संकलन गरेको यार्सा गुम्बा तिब्बती बजारमा लगेर बेच्ने गर्छन्। तर यसपटक तिब्बती बजारले नै भाव नदिएको वड़ा नम्बर 1 वीरबहादुर लामा बताउनुहुन्छ। गाउँलेहरूले यार्सा गुम्बा संकलन गरेपछि तिब्बती नाका केही समयका लागि खुल्छ। सीमा नाकामा तिब्बतीहरूले हाट बजार राखेर सामान बेच्ने उत्तरी गोर्खाका बासिन्दाले किन्ने गर्छन्। यही मौकामा उनीहरूले तिब्बती साहुहरूलाई यार्सा गुम्बा वन लसुन बेचेर कमाएको पैसाले वर्षभरिका लागि राशन पानी किन्ने गर्छन्। तर यसपटक किरा बिक्री नभएको स्थानीयको गुनासो छ। लेकमा दुःख, बजारमा निराशा, यार्सा गुम्बा नबिकेर चिन्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
0: अब विदेशका खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसका लागि अमेरिकी रूसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रशासक जेरेड आइज्याकम्यानले काजकिस्तान स्थित रूसद्वारा संचालित बैकोनूर अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गर्नुभएको छ। बैकोनूर कोस्मोड्रोममा नासा प्रमुखको यो भ्रमण झण्डै 8 यताकै पहिलो हो। युक्रेनमा रूसको सैन्य कार्यवाहीपछि अमेरिका रूस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै देशबीच सहकार्य निरन्तर रहेको संकेतका रूपमा यो भ्रमणलाई हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। शीत युद्धका बेला अन्तरिक्ष प्रतिस्पर्धामा रहेका अमेरिका र रूसले अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन सहित विभिन्न परियोजनामा सहकार्य गर्दै आएका छन्। सन् 2022 रूसले युक्रेनमा सैन्य कार्यवाही शुरू गरेपछि दुई देशबीच राजनीतिक तनाव बढ़े पनि अन्तरिक्ष क्षेत्रमा सहकार्य भने निरन्तर जारी रहेको छ। पश्चिमी प्रतिबन्धका कारण रूसले चीनसँग पनि अन्तरिक्ष तथा अन्य प्रविधि क्षेत्रमा सहकार्य विस्तार गरिरहेको छ। यसैबीच चीनले व्यापारिक राजधानी सांघाईमा विश्व एआई सम्मेलन गर्दैछ। शुक्रबारदेखि शुरू हुने यो सम्मेलनको चीनका राष्ट्रपति शी जिनफिङले उद्घाटन गरी महत्वपूर्ण सम्बोधन गर्नु भने चिनिया समाचार समिति सिन्वाले जनाएको छ। सन् 2018 सम्मेलन शुरू भए यता सीले पहिलो पटक भौतिक रूपमा उपस्थित भई सम्बोधन गर्न लाग्नु भएको हो।
1: अब खेल खबर। स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। गैराती भएको पहिलो सेमी फाइनल खेलमा उपाधिको दावेदार टोली फ्रान्स 2 गोलले पराजित भयो। अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जावलले 1-1 गोल गरे। स्पेनले 22 मिनटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो। फ्रान्सका लुकास डिनेको फाउल पछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। स्पेनले दोस्रो हाफको 58 मिनटमा अग्रता दोब्बर बनायो। उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट 1-1 पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे। त्यसपछि थप गोल हुन सकेन। सन् 2010 उपाधि विजेता स्पेन 16 वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भयो। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्दैछ। दोस्रो सेमी फाइनलमा आज मध्यराति 1:15 इंग्ल्याण्ड र अर्जेन्टिनाले खेल्दैछन्। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 हुनेछ।
0: अब केही खबर संक्षेपमा। कुनै समय कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामीको गन्तव्य विदेश हुने गर्थ्यो। कलेजो प्रत्यारोपण गर्ने बिरामीले करोड़ रूपियाँ खर्चेर विदेशमा गई प्रत्यारोपण गराउनु पर्थ्यो। नेपाली बिरामी एक दशक अघिसम्म कलेजो प्रत्यारोपणका लागि भारत, थाइल्याण्ड, सिंगापुर लगायतका देशमा जाने गर्थे। विदेशमा जान सामान्य नेपाली नागरिकको हैसियत पुग्दैनथ्यो। पछिल्लो एक दशकदेखि नेपालमा कलेजो प्रत्यारोपण हुन थालेको छ। विदेश गएर करोड़ भन्दा धेरै खर्च गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ। कलेजो प्रत्यारोपणमा ठूलो सफलता शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। उहाँले संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 को बजेटसँग सम्बन्धित 3 विधेयक हिजो प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 को उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा हिजो जारी विज्ञप्तीमा उल्लेख छ।
0: सत्तारूढ़ दलहरू बीचको विवादले सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको जोखिम बढ़ेको छ। असार मसान्त सकिन केही दिन मात्रै बाँकी रहँदा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमाले बीच देखिएको बजेट विवाद सुल्झिएको छैन, जसले गर्दा निर्धारित समयमा बजेट पारित हुने सम्भावना कम हुँदै गएको छ।
1: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत स्मोलिक एरीवास बीच नेपाल इजरायल बीचको आर्थिक व्यापार लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ।
0: दक्षिण कोरियाले बदशालामा पहिलो पटक विदेशी दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। दीर्घकालीन श्रमिक अभाव रहेको बदशालामा विदेशी श्रमिक भित्र्याउन लागेको हो। कोरियाको कानून मन्त्रालयले सामान्य दक्ष कामदार E-73 भिसामा मासु काट्ने कम्पनीहरूमा नयाँ नियम लागू गर्दै सिधै विदेशी कामदार राख्न मिल्ने गरी प्रयोगत्मक रूपमा पहिलो पटक विदेशी कामदार भित्र्याउन लागेको जानकारी दिएको छ।
1: बैंक तथा वित्तीय संस्थामा लामो समयदेखि नचलाएर निष्क्रिय भएका खाता अब अनलाइन या बैंकका जुनसुकै शाखाबाट पनि बन्द गर्न पाइने भएको छ। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ। छिनमा मासा
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय। पूर्व मन्त्री राय माझी सहित 9 जनालाई 4 वर्ष कैद, खाँडलाई 2 वर्ष।
0: सरकारी विज्ञापनमा एकद्वार नीति सर्वोच्चद्वारा खारेज। निजी मीडियाले पनि सरकारी विज्ञापन पाउने बाटो खुल्यो।
1: काठमाडौँ उपत्यकामा हैजाका शंकास्पद बिरामी भेटिए। बर्खायाममा खानेपानीका स्रोत प्रदूषित हुने जोखिम उच्च। पानी उमालेर मात्र पिउन सुझाव।
0: तनावका बीच अमेरिका रूस अन्तरिक्ष सहकार्य निरन्तर। बैकोनुर कोस्मोड्रोममा नासा प्रमुखको झण्डै 8 वर्ष यताकै पहिलो भ्रमण।
1: र स्पेन 16 वर्षपछि विश्वकपको फाइनलमा उपाधि दावेदार टोली फ्रान्स पराजित। आज मध्यराती पौने 1 बजे अर्जेन्टिना र इंग्ल्याण्ड।
0: र अन्त्यमा आजको कार्टुन। कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो संसद बैठकमा गएको विषयसँग सम्बन्धित छ। यहाँ पत्रिकामा प्रधानमन्त्री संसदमा लेखिएको छ अनि पत्रिका पढ्दै गरेका एकजनाले भन्दैछन्, अचम्म 3 महिना लगातार हिँड्दा नि कसरी झुक्किए है सिंहदरबारको बाटो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लम्चुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 98477269229।
7: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
8: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लम्जुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मध्य नेपाल नगरपालिकामा अझै 18 करोड़ बढ़ी बेरुजु बाँकी। गत आर्थिक वर्षमा 2,29,00,000 फर्सेट हुँदा 1,33,00,000 थपियो। रायनसको 10 स्थानमा पानी शुद्धता परीक्षण गर्दा 5 स्थानको पानी मात्र पिउन योग्य। असार सकिने लाग्दा लमजुङमा 30% मात्रै रोपाई। र नेपाल रेडक्रस सोसाइटी लमजुङको 36 साधारण सभा सम्पन्न। रक्तदानमा विशेष भूमिका खेल्ने व्यक्ति तथा संस्थालाई सम्मान।

0: अब समाचार विस्तारमा लमजुङको मध्य नेपाल नगरपालिकामा अझै पनि 18 करोड़ बढ़ी बेरोजू बाँकी रहेको महालेखाको प्रतिवेदनमा देखाइएको छ। संघीयता कार्यान्वयनसँगै कार्यान्वयनमा आएको सो नगरपालिकामा गत आर्थिक वर्षसम्म 18,43,234 रूपियाँ बेरुजू बाँकी रहेको हो। महालेखको 63 औं प्रतिवेदन अनुसार मध्य नेपाल नगरपालिकामा आर्थिक वर्ष 2081-82 19,11,81,044 रूपियाँ बेरुजू बाँकी रहेको थियो। सोही आर्थिक वर्षमा नगरपालिकाले 2,29,03,483 रूपियाँ बेरुजू फर्सुट गरी 16,82,77,561 रूपियाँ बाँकी बेरुजू बनाएको थियो। तर सोही वर्ष 1,33,65,673 रूपियाँ नयाँ बेरुजू थपिएको प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदन अनुसार सो आर्थिक वर्ष मात्रै मध्य नेपाल नगरपालिकामा 37,96,330 रूपियाँ अनियमित बेरुजू देखिएको थियो भने 9,79,494 रूपियाँ असुल गर्नुपर्ने बेरुजू रकम देखिएको बेरुजू विवरणमा उल्लेख छ। त्यसै गरी 85,79,849 रूपियाँ प्रमाण तथा कागजात पेश नभएको बेरुजू विवरणमा उल्लेख गरिएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजू देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाइएको हो। लमजुङको रायनस नगरपालिकाभित्र प्रयोग हुँदै आएको खानेपानी स्रोत मध्ये 5 स्थानको पानीमा शुद्धता अर्थात पिउन योग्य भेटिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले गरेको खानेपानी शुद्धता परीक्षणको क्रममा पालिकाभित्रका 10 स्रोत मध्ये 5 पिउन योग्य भेटिएको हो। परीक्षण पश्चात सार्वजनिक प्रतिवेदनमा रायनस नगरपालिका वडा नम्बर 1 स्थित तल्लो बोराङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी पिउन योग्य भेटिएको हो। त्यस्तै वडा 10 ठूलो भीर बोराङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति, वडा नम्बर 3 टिमुरे जेठा खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी पनि पिउन योग्य भेटिएको हो। सोबाहेक वडा नम्बर 6 स्याउली खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी र स्याउली मिलनचोक खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी पनि पिउन योग्य भेटिएको हो। परीक्षण प्रतिवेदन अनुसार सो नगरपालिकाभित्रका 2 खानेपानी स्रोतहरूमा भने 7% भन्दा बढ़ी इकोली भेटिएको उल्लेख छ। इकोली भन्नाले दिशाजन्य कीटाणु हो जसले खानेपानी पूर्ण रूपमा पिउन अयोग्य बनाएको हुन्छ। रायनसको वडा नम्बर 6 र 7 स्थित धमिली कुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र चम्बोटे तार्कुघाट धमिली कुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानीमा 7% भन्दा बढ़ी इकोली भेटिएको प्रतिवेदनमा उल्लेख छ। रायनसभित्रका विभिन्न खानेपानीको स्रोतमध्ये कार्यालयले 10 स्रोतहरूमा नमूना परीक्षण गरेको जनाएको छ। टोलीले रायनसभित्रका प्रशोधन प्रणाली नभएका खानेपानी स्रोतमा परीक्षण गरेको थियो। शुद्धता परीक्षण गरिएको खानेपानीमा स्रोत मध्ये जिल्लागत तुलनामा रायनस अन्तर्गत विभिन्न स्थानमा खानेपानीको शुद्धता बढ़ी भेटिएको हो। रायनस सहित जिल्लाका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खानेपानी आयोजना सहित विभिन्न स्रोतका 129 स्थानमा नमूना परीक्षण गर्दा अधिकांश स्थानको पानी प्रदूषित रहेको पाइएको हो। प्रदेश स्वास्थ्य कार्यालय लमजुङले जिल्लाका धेरैजसो खानेपानीका मुहान तथा धाराहरूको पानी इकोली अर्थात कोली फार्म भेटिएकोले उमालेर मात्रै प्रयोग गर्ने सुझाव दिएको छ। असार महिना सकिने लाग्दा लमजुङमा 30% मात्रै धान रोपाई भएको छ। समयमै पर्याप्त वर्षा नहुँदा जिल्लाभर हालसम्म करिब 30% मात्रै रोपाई भएको कृषि विकास कार्यालय लमजुङले जनाएको छ। कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिगदेलले असार 27 जिल्लामा करिब 30% धान रोपाई मात्र सम्पन्न भएको बताउनुभयो। गत वर्ष यही अवधिमा 50% बढ़ी क्षेत्रफलमा रोपाई सकिएको थियो। समयमा वर्षा नहुन र सिंचाई सुविधा नभएका क्षेत्रमा पानीको अभाव रोपाई ढिलाएको मुख्य कारण रहेको उहाँले बताउनुभयो। केही स्थानमा खोलाको पानी, कुलो तथा अन्य वैकल्पिक स्रोत प्रयोग गरेर रोपाई भइरहेको छ, तर धेरै किसान अझै वर्षाको प्रतीक्षामै छन् उहाँले भन्नुभयो। उहाँका अनुसार गर्मी क्षेत्रका किसानले केही ढिलो रोप्दा उत्पादनमा ठूलो असर नपरे पनि चिसो क्षेत्रमा असार 15 भित्रै रोपाई सक्नु उपयुक्त हुन्छ। ढिलो रोपाई हुँदा किराको प्रकोप बढ्ने, बाली बिग्रने तथा उत्पादनमा कमी आउन सक्ने उहाँको भनाइ छ। पछिल्ला वर्षमा स्थानीय जातभन्दा हाइब्रिड धानतर्फ किसानको आकर्षण बढ़ेको कृषि विकास कार्यालयले जनाएको छ। हाइब्रिड जात ढिलो रोप्दा पनि तुलनात्मक रूपमा कम असर पर्ने भएकोले किसान त्यसतर्फ आकर्षित भएको हुन्। जिल्लामा 61,819 हेक्टर खेतीयोग्य जमीन मध्ये 9,200 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। दोर्दे गाउँपालिकामा पनि यस वर्ष रोपाई गत वर्षको तुलनामा उल्लेख्य रूपमा पछाडि परेको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख निरञ्जन पौडेलका अनुसार असार अन्त्यसम्म पालिकाभित्र करिब 55% मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा 70-80% रोपाई सकिएको थियो। स्थायी सिंचाई सुविधा न्यून भएकोले पालिकाका अधिकांश किसान आकाशे पानीमा निर्भर छन्। पर्याप्त वर्षा नहुँदा खेतमा भल समेत नआएकोले रोपाई प्रभावित भएको पौडेलले बताउनुभयो। दोर्दी गाउँपालिका 4 नौथर सेराका किसान लक्ष्मण गुरूङले पानी पुगेको करिब 4 देखि 4.5 रोपनी क्षेत्रफलमा मात्रै रोपाई गर्नु भएको छ। बाँकी जग्गामा पानी अभावका कारण रोपाई रोकिएको उहाँले बताउनुभयो। त्यस्तै दोर्दी गाउँपालिका 8 दुबारकी किसान लालमाया मिजारले खेत तयार भए पनि पानी नपरेकोले अधिकांश खेत बाँझे रहेको बताउनुभयो। लामो समयसम्म बिउ राख्नुपर्दा उत्पादनमा असर पर्ने चिन्ता किसानमा बढ़दै गएको उहाँको भनाइ छ। मौसममा आएको परिवर्तनसँगै लमजुङका किसानको परम्परागत कृषि क्यालेण्डर समेत फेरिन थालेको छ। पहिले असारभित्रै सकिने रोपाई अहिले साउन कुर्नुपर्ने अवस्थामा पुगेपछि धान पाक्ने समय पछाडि सर्ने र उत्पादन घट्ने चिन्ता किसान बढ़ेको छ। यद्यपि केही दिनभित्र पर्याप्त वर्षा भए बाँकी खेतमा रोपाई पूरा हुने अपेक्षा किसानले गरेका छन्। यस वर्ष धान रोपाई देशभर कुल धान रोपाई 45.81% र गण्डकी प्रदेशमा 65.9% क्षेत्रफलमा रोपाई सकिएको छ। लमजुङको बेसेश्वरमा स्थानीय स्वायत्त शासन प्रणाली, आदिवासी जनजातिको अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि महासन्धिबारे केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। लाहोर निपको सहयोगमा एफपिक तथा अधिकार मंच लमजुङले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा दोर्दी गाउँपालिका 12, हिले टक्सार, थरडाँडा लगायतका गाउँ बस्तीमा स्थानीय स्वशासित क्षेत्र सम्बन्धी कानूनी आधार निर्माण गर्दै स्वशासित क्षेत्र घोषणा गर्ने अवधारणाबारे प्रारम्भिक बहस र अभिमुखीकरण गरिएको थियो। कार्यक्रममा समुदायलाई आफ्नै शासन प्रणाली मार्फत स्थानीय स्रोत साधन र निर्णय प्रक्रियामा सहभागिता बढ़ाउने विषयमा समेत छलफल गरिएको थियो। अधिकार मंच लमजुङका अध्यक्ष खेमजङ गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता भीम राईले प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले आदिवासी जनजातिको परिचय, संवैधानिक तथा कानूनी अधिकार, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर 169, आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र तथा यी विषयमा सर्वोच्च अदालतबाट भएका महत्वपूर्ण आदेशहरूको विस्तृत जानकारी गराउनु भएको थियो। साथै आदिवासी स्वायत्तता र संरक्षित क्षेत्र सम्बन्धी अवधारणा तथा त्यसको कानूनी पक्षबारे पनि सहभागीहरूबीच अन्तर्क्रियात्मक छलफल गरिएको थियो। कार्यक्रममा अधिकार मंच लमजुङका सचिव चन्द्र मिश्र, दोर्दी गाउँपालिका 9 का वडाध्यक्ष आशिष तामाङ, नेपाल आदिवासी जनजाति महासंघ लमजुङका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूले सम्बोधन गर्दै आदिवासी समुदायको अधिकार संरक्षण, स्थानीय स्वशासनको अभ्यास र कानूनी सचेतनाको आवश्यकता औल्याएका थिए। कार्यक्रमको सञ्चालन सुमित्रा गुरूङले गर्नुभएको थियो। स्थानीय स्वायत्त शासन प्रणाली निर्माणका लागि यस्ता प्रशिक्षण तथा बहसलाई आगामी दिनमा निरन्तरता दिइने आयोजकले जनाएको छ। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665240497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
6: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
5: मानव विकास तथा सामुदायिक सेवा एसडीसीएस को उत्पादन रेडियो मर्स्याङ्गदी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटेओडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।
7: साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
8: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
7: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
9: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लामजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
11: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
12: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
11: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
12: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
11: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
12: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिखा नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-74372।
11: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
12: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
7: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
13: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल, ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
7: त्यसो भए त हाम्रै बेसीसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
14: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल, ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
6: हामी कहाँ यूपीभीसी तथा आल्मुनियमको झ्याल, ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ, मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463-38518, 98463-38518।
5: क्योर फार्मेसीमा अब विशेषज्ञ सेवा।
15: तपाईको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
16: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
15: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
16: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
15: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
16: विस्तृत जानकारीको लागि
15: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9845086780।
17: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: 6 बजेसम्म। 2. पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: मर्संग एफएम 95 मेगाहर्ज।
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङको 36 साधारण सभा सम्पन्न भएको छ। शाखाका अध्यक्ष ऋषिराम घिमिरेको अध्यक्षतामा एवं शाखा पूर्व सभापति सानुमाया गुरूङको प्रमुख आतिथ्यतामा विशेष शहरमा कार्यक्रम भएको हो। साधारण सभामा अध्यक्ष घिमिरेले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने को सदस्य भीमबहादुर अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री मदन कुमार न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने भवन निर्माण सम्बन्धी विवरण पूर्व सभापति दीपकराज बरालले प्रस्तुत गर्नुभएको थियो। साधारण सभाको अवसरमा रक्तदान तथा रगत व्यवस्थापनमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। निरन्तर रक्तदान गर्दै आउनुभएका मध्य नेपाल नगरपालिका एक स्थायी घर भई हाल नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको हो। सामुदायिक रेडियो मर्सङदीका स्टेशन म्यानेजर समेत रहनुभएका पौडेलले हालसम्म 27 पटक रक्तदान गरिसक्नु भएको छ। त्यसै गरी डिजिटल रक्तदाता एप्स निर्माण गरी आवश्यक परेका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन योगदान पुर्याएको भन्दै विशेष शहर युथ सोसाइटी सेरालाई संस्थागत प्रशंसा पत्र प्रदान गरिएको छ। उक्त संस्थाले विशेष शहर अस्पतालमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै सांगीतिक कार्यक्रम मार्फत रकम संकलन गरी रक्तदाता एप्स निर्माण गरेर संचालनमा ल्याइएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चक्रतीर्थ उपशाखालाई उत्कृष्ट उपशाखाको रूपमा सम्मान गरिएको छ भने दूधपोखरी गाउँपालिका एक स्थित कल्लाबारी माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कल उत्कृष्ट जुनियर रेडक्रस सर्कलबाट सम्मानित हुनुभएको छ। यसैबीच रेडक्रस लमजुङको भवन निर्माणका लागि 1 लाख रूपियाँ सहयोग गरे बापत प्रमुख अतिथि सानुमाया गुरूङलाई दौसल्ला सहित सम्मान गरिएको थियो। सम्मानपछि मन्तव्य व्यक्त गर्दै गुरूङले भवन निर्माणका लागि थप 1,05,000 रूपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साधारण सभाको अवसरमा संस्थाका विशिष्ट सदस्यहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा निवर्तमान सभापति दीपकराज बराल, पूर्व सभापति नारायण प्रसाद घिमिरे, शाखा सभापति ऋषिराम घिमिरे, उपसभापति कृष्ण प्रसाद घिमिरे, जिल्ला शाखा अधिकृत श्रीकान्त घिमिरे, विशेषर 8 का सुजन श्रेष्ठ र मध्य नेपाल 3 का तीर्थराज तिवारी रहनु भएको छ। रेडक्रसको विधान अनुसार 25,000 रूपियाँ शुल्क बुझाएर संस्थाको विशिष्ट सदस्य बन्न सकिने व्यवस्था रहेको छ। नेपालका पूर्वी तथा केही पहाड़ी क्षेत्रमा मनसूनको प्रभाव धेरै रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मनसून जन्य विपदको जोखिम बढ़न सक्ने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका केही पहाड़ी भूभागमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको छ। ती क्षेत्रमा गेग्रान बहाव, बाढ़ी पहिरो र भूचाई जस्ता प्राकृतिक विपदको जोखिम हुन सक्ने भएकोले सावधानी अपनाउन मौसमविद मीन कुमार अर्यालले अनुरोध गर्नुभएको छ। अहिले नेपालको तराई भूभाग नजिक रहेको मनसूनको न्यूनचापीय रेखा औसत भन्दा केही माथि रहेको छ। यसको प्रभावको कारण आज राति मधेस प्रदेश सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रका थोरै ठाउँमा वर्षा हुन सक्ने सम्भावना रहेको छ। भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा वर्षा तथा हिमपातको सम्भावना छ भने अन्य क्षेत्रमा छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ। पहाड़ी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ। गैराती भएको पहिलो सेमी फाइनल खेलमा उपाधिको दावेदार टोली फ्रान्स 2 गोलले पराजित भएको हो। अमेरिकाको डालास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयारजावलले एक एक गोल गरेका थिए। स्पेनले 22 मिनटमा पेनाल्टीमा गोल गरी अग्रता बनाएको थियो। फ्रान्सका लुकास डिनेको फाउलपछि प्राप्त पेनाल्टीलाई मिकेलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। स्पेनले दोस्रो हाफको 98 मिनटमा अग्रता दोब्बर बनाएको हो। उसका पेड्रोले डानी ओल्मोसँग उत्कृष्ट 1-2 पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे। त्यसपछि गोल हुन सकेन। सन् 2010 को उपाधि विजेता स्पेन 16 वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भएको हो। स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। प्रसंगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एक पटक।
1: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: मध्य नेपाल नगरपालिकामा अझै 18 करोड़ बाँकी बढ़ी बेरुजुबाकी। गत आर्थिक वर्षमा 2,29,00,000 फर्सद हुँदा 1,33,00,000 थपियो। रायनसको 10 स्थानमा पानी शुद्धता परीक्षण गर्दा 5 स्थानको पानी मात्र पिउन योग्य। असार सकिने लाग्दा लमजुङमा 30% मात्रै रोपाई र नेपाल रेडक्रस सोसाइटी लमजुङको 36 साधारण सभा सम्पन्न। रक्तदानमा विशेष भूमिका खेल्ने व्यक्ति तथा संस्थालाई सम्मान। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: नेशनल सिटी हॉस्पिटल
4: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
5: विशेषज्ञ चिकित्सक र सेवाहरू
6: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
5: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
5: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
5: फिजिसियन डाक्टर गौरी राम महतो
6: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
5: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
6: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
5: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
5: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 0564-93-611।
4: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
1: होइन खुसी के खान्छौ आजकल त

0: यी फुर्तिलो र स्वस्थ देख्छु त।
1: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
3: पानी उमालेर पिउने, मास्क लाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
4: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
3: यसलाई शोख नमान्नु साथी, सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
4: ए हो र?
3: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
4: बाफे, यति धेरै जोखिम?
3: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
5: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
3: प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98560 46 244।
8: नमस्ते, म लोक गायक बलवीर थापा अहिले

0: सन्तोष जी,
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
8: अनि तालो कागज के मेची वा
9: झिल्काई
8: के पर्सनल नम्बर ब्लक लै वा दिए
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसर आएर ब्लक लै र खलखाई
8: अनि बैंगरी
9: बैंगरी
8: चढ चाहिँ तले ललपर्दी सम ललपति न आफै न मोबाइल नम्बर फेरिदिया बधेर ब्लक तयार भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तना ठगी तब्द क्या जोगी ना
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन के तनाव दियो ए खुसी
12: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
13: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
15: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: आइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2180,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841-26-344, 9841-26-344।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल शुरू गरौं न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आया मरे नि आमा,
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
9: सम्पर्क फोन 98490 68924, 98450 86780।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम इनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: सीधा कुरा प्रश्न विचार
4: उज्यालो रेडियो नेटवर्क
5: अहिले बिहानको 8 बज्यो
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
7: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ अब प्रस्तुत छ पानी र पर्वत विशेष बद्लिदो नेपाल

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भर बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी बर्खायाममा पानीको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू सहित आकाशीय पानी संकलन र जमीन पुनर्भरणका बारेमा चर्चा गर्दैछौ। हामीसँग खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: धन्यवाद, नमस्ते।
0: अहिले बर्खायाम पानी पर्याप्त छ। मनसून सक्रिय रहेकाले दैनिक रूपमा आकाशबाट पानी परिरहेकै छ। साना साना मुहानहरूमा पानीको मात्रा बढ़ेको छ। सुकेका मूलहरू फुट्न थालेका छन्। साना खोल्सा हुँदै खोला र नदीहरूमा पानीको सतह बढ़ेको छ। 4 महिना रहने मनसूनी वायुले नेपालमा वर्षभरि पर्ने औसत पानीको झण्डै 80% पानी पार्छ। पानीको उपलब्धता धेरै हुने यही समयमा पानीजन्य रोगहरू पनि बढ़छन्। बर्खायाममा बाढ़ी, पहिरो, डुबान लगायतका विपदको जोखिम पनि उच्च हुन्छ। यस्ता विपदका बेलामा पानीजन्य संक्रमणको जोखिम अझै धेरै उच्च हुन्छ। कार्यक्रममा कुराकानी शुरू गर्नु अघि बर्खाजन्य विपदका बेला पानी तथा सरसफाईमा ख्याल गर्नुपर्ने कुरा बारेको जानकारी साथी हृदय रिमालबाट सुनौ।
2: देशभर मनसून सक्रिय भएसँगै बाढ़ी, पहिरो र डुबानका घटना दिनहुँ जसो बढ़दै गएका छन्। असारदेखि भदौ असोजसम्मको यस वर्षायाममा पहाड़ी, हिमाली र तराई क्षेत्रका हजारौं परिवार प्रत्यक्ष प्रभावित हुने गरेका छन्। यस्तै विपदको समयमा सबैभन्दा ठूलो जोखिम भनेको सुरक्षित खानेपानीको अभाव र यसको कारण फैलिने पानीजन्य रोग हो। विज्ञहरूका अनुसार बाढ़ीको पानीसँगै ढल, मानव तथा पशुको मलमूत्र र अन्य फोहोर पानीका मुहानमा मिसिन पुग्छ, जसले खानेपानी दूषित बनाउँछ। यसैका कारण झाडा पखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए जस्ता रोग फैलिने खतरा उल्लेखनीय रूपमा बढ़छ। यसबाट बस्न स्वास्थ्यकर्मीहरूले केही सजिला उपाय अपनाउन आग्रह गरेका छन्। पानी सफा देखिए पनि कम्तीमा 1-3 मिनटसम्म उमालेर मात्र पिउनुपर्छ। उमाल्न सम्भव नभए क्लोरिन ट्याब्लेट वा फिल्टर प्रयोग गर्न सकिन्छ। शुद्ध गरिएको पानी ढक्कन भएको सफा भाँडामा राख्नुपर्छ र पानी झिक्दा हात नहालेर छुट्टै भाँडो वा चम्चा प्रयोग गर्नु उपयुक्त हुन्छ। विपदपछि प्राय शौचालय क्षतिग्रस्त हुने भएकाले अस्थायी भए पनि सुरक्षित शौचालयको व्यवस्था गर्न र खुला दिशा रोक्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। यसका साथै खाना पकाउनु अघि, खानु अघि र शौचालय प्रयोगपछि साबुन पानीले हात धुने बानीले धेरै रोग नियन्त्रण गर्न सकिने विज्ञहरूको सुझाव छ। खाद्यान्न व्यवस्थापनमा पनि सतर्कता अपनाउन आवश्यक रहेको जनाइएको छ। बाढ़ीले छोएको वा बिग्रिएको खाद्यान्न सेवन नगर्न र फलफूल, तरकारी राम्ररी धोएर मात्र प्रयोग गर्न सुझाव दिइएको छ। समग्रमा विपदले भौतिक संरचना नष्ट गर्न सक्छ, तर समयमै अपनाएका यी सामान्य सावधानीले महामारी फैलिनबाट जोगिन सकिने विज्ञहरूको भनाई छ। त्यसैले वर्षायाममा सुरक्षित खानेपानी, सरसफाई र व्यक्तिगत स्वच्छतामा सबैले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।
0: पानी धेरै पाइने बर्खायाममा विपदको जोखिम उच्च हुन्छ र त्यस्तो विपदका बेलामा पानी तथा सरसफाई जन्ने समस्याहरू बढ़न सक्छ। यस्तो बेलामा के उपाय अपनाउने भनेर हामीले यो जानकारी सुन्यौं। यसपालि मनसून केही ढिला सक्रिय भए पनि पछिल्लो समय देशका सबैजसो ठाउँमा पानी परेको छ। एलनिनोको प्रभाव रहेकाले यसपालि मनसूनमा कम पानी पर्ने, विशेष गरी साउनको मध्यपछि वर्षाको दर घट्ने अनुमान छ। यसले पानीको उपलब्धतामा प्रभाव पार्न सक्छ। यसैले परेकै बेलामा पानीको संरक्षण पनि गर्नुपर्ने देखिन्छ। आजको कार्यक्रममा हामी बर्खायाममा पानीमा हुन सक्ने प्रदूषण र पानी स्वच्छताका लागि गर्न सकिने कामसहित आकाशीय पानी संकलन र जमीन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गर्दैछौ। शुरूमा बर्खायाममा पानीमा हुन सक्ने जोखिम बारेमा चर्चा गरौं। वर्षा लाग्न साथ पानीजन्य रोगको प्रकोप बढ़ेको पाइन्छ। यसरी हेर्दा वर्षाको पानी नै बढ़ी प्रदूषित हुने हो त?
3: वर्षातको पानी आफैमा वर्षा हुँदाखेरि त प्रदूषण होइन, जब वर्षातको पानी जमिनमा अन्य विभिन्न कुराहरूसँग मिल्छ त्यसपछि प्रदूषण हुने हो। अब काठमाडौँ उपत्यकाकै मात्र कुरा गर्नुहुन्छ भने पनि अब हाम्रो यो वर्षा लागेसँगै आउँजन्ने हैजाको एकदम हामी प्रकोपमा छौं र यो एउटा काठमाडौँको विभिन्न ठाउँहरू त्यो घटना घट्न सक्ने भनेर पत्ता लागेको पनि छ। खास के हुन्छ भने काठमाडौँको उपत्यका अथवा अन्यत्र नेपालमा हेर्दाखेरि हाम्रो यो दिशाजन्य लेदो र अर्को भनेको गाई वस्तु चराचुरुङ्गीहरूको पनि दिशा, त्यो दिशा र अन्य तपाईँको यो फोहोर आउने चिजहरू हुन्छ भन्ने त्यो चाहिँ बर्सातको पानीसँग मिसिएर पुग्छ र हाम्रा खानेपानीका संरचनाहरू व्यवस्थित बनाइएका छैनन् जसले गर्दा त्यहाँमा प्रदूषण हुने हो। खास नेपालमा खाने पानीमा अथवा बर्सातको पानी चाहिँ हामीले दैनिक रूपमा पिउने गरेको पानीसँग मिल्छ र मिल्दाखेरि वरिपरिको जमिनबाट बर्सातको पानीमा खास गरेर नेपालमा हेर्नुहुन्छ नि इकोली र कोलिफर्म भन्छ, यो मानिसको दिशा चाहिँ विभिन्न माध्यमबाट पानीमा परेर धेरै ठाउँमा लाग्ने भनेको पानीजन्य रोगहरू लाग्ने गर्छ। खास चाहिँ यो मानवीय क्रियाकलापकै कारण हो। वर्षातको पानीलाई दोष दिन चाहिँ हुँदैन,
0: त्यो पानी नराम्रो त होइन,
3: वर्षात आकाशबाट खसेको पानी नराम्रो होइन, मानवीय क्रियाकलापहरूले गर्दाखेरि त्यो पानी प्रदूषण बनेको।
0: अहिले हाम्रो शहरी क्षेत्र र ग्रामीण क्षेत्रलाई पनि हेर्दा वर्षामा कुन कुन स्रोतहरू चाहिँ अलिकति बढी जोखिममा हुने गरे?
3: यसमा शहरी क्षेत्रमा हेर्दाखेरि त शहरी क्षेत्रको विशेष गरेर पाइप प्रणालीहरू यदि व्यवस्थित रहेको छैन र पाइप र ढलसँगै जोडिएको छ भने त्यसमा ढलबाट निस्केको हाम्रो दिशाजन्य लेदो पाइपको पानीमा पुग्ने एउटा समस्या हुन्छ भने नेपालको अधिकांश पहाड़का बस्तीहरूमा मुहान चाहिँ खुला छ भनेको त्यसलाई व्यवस्थित छोपिएको छैन, त्यो खुला मुहानमा वर्षातको पानी ढलहरू आएर मिसिने त्यो

0: किसिमका इनारहरू बढ़ी प्रदर्शित पाइएको छ। किनभने तपाईँले विचार गर्नुभयो, पानी पर्यो, पानी पर्दाको एक दुई दिनमा इनारको सतह बढ़्यो नि त, बढेपछि त माथिकै पानी जाने हो। र अहिले काठमाडौँको धेरै इनारहरूबाट हेर्दाखेरि पनि त्यहाँ के छ त, कोलिफर्म इकोलीहरू माइक्रोबायोलोजिकल कन्टामिनेसन भएको के जैविक जीवाणुहरू पाइएको छ। यसले गर्दा के भयो त भन्दाखेरि जमिनको सतह कस्तो छ, त्यहाँ कस्तो प्रदूषण छ, र अर्को चाहिँ तपाईँको शौचालय बनाएको कहाँ हुनुहुन्छ, र शौचालय बनाउँदाखेरि सेप्टिक ट्याङ्कको तपाईँको संरचना कस्तो छ। सेप्टिक ट्याङ्कको संरचना तपाईँले जुन मापदण्ड अनुसार बनाउनुको छैन भने त्यहाँबाट दिशाको जुन लेदो अथवा दिशाबाट सोसिएको पानी गएर तपाईँको चाहिँ भन्छ हामीले 22 पाइला हिँड्दा भन्थ्यो जस्तो तराईतिर, त्यसको नजिकै इनार छ भने त प्रदूषण भइहाल्छ, बर्खामा अझ बढी जोखिम।
1: पानीलाई झट्ट हेर्दाखेरि सङ्लो छ भनेदेखि राम्रो मान्ने र धमिलो छ भनेदेखि नराम्रो मान्ने धेरै एउटा चलन छ होइन। यसमा पनि बर्खायाममा त विशेष गरी धमिलो छैन भने राम्रो छ भन्ने हुन्छ, तर सङ्लो पानी चाहिँ कतिको उपयुक्त हुन्छ कि हुँदैन, कति ख्याल गर्नु?
0: होइन, सङ्लो पानी एक हिसाबले गर्दा शुद्धताको एउटा शुरूआती त हो भन्न मिल्छ, किनभने शुद्धतामा धमिलोपना घट्नु पनि हामीले त्यसलाई शुद्धताको हुनको प्रक्रियामा गएको मान्छौं होइन, किनभने त्यहाँ धमिलोपन त देखिएन। तर पानी आँखाले हेर्दा सङ्लो हुँदैमा पानी शुद्ध होइन, किनभने पानीलाई त परीक्षण गर्नु पर्यो। पानीमा तपाईँ हामीले नदेखिने जीवाणुहरू धेरै हुन्छन्, तिनलाई परीक्षणै गर्नुपर्ने हुन्छ। त्यो भएर आम हाम्रो नेपालीको अहिले पनि बुझाइ छ सङ्लो पानी पिउन मिल्छ भन्ने, त्यो होइन, त्यो बुझाइबाट हामी पछाडि हट्नुपर्छ। पानी परीक्षण गर्नुपर्छ, अथवा तपाईँले पिउँदा पानी कहाँ राखिएको थियो, कुन अवस्थामा थियो, त्यो सुरक्षित थियो कि थिएन भन्ने कुरा नभइकन सिधै पिउनु पनि हुँदैन। सङ्लो पानी पिउने योग्य चाहिँ होइन, त्यसरी बुझ्नुपर्ने।
1: हामीले पानी प्रयोगको कुरा गर्दाखेरि जहिले पनि सावधानी अप्नाउने कुरा त भइ नै हाल्छ हिउँद बर्खा सधैँ, तर यसमा पनि बर्खायाममा अलिकति थप सावधानी अप्नाउनु पर्ने केही कुराहरू छन् कि?
0: बर्खायाममा जस्तो मुहान खुला भएको स्थानहरूमा सावधानी अप्नाउनु नै पर्छ। धेरै ठाउँमा बर्खायाममा चाहिँ जैविक जीवाणुहरू पानीमा देखिन्छ, त्यो भनेको इकोली र कोलिफर्म हो। त्यसले गर्दा आउँ हैजा हुन्छ, त्यो हुँदाखेरि मैले के भन्छु भने नेपालको जुन स्थानहरूमा जुन खानेपानी वितरण गर्ने सेवा प्रदायकहरू छ उहाँले नियमित रूपमा पानी परीक्षण गर्नु भएको छैन, र नियमित पानी परीक्षण गरेर आजको पानीमा केही पनि छैन भन्ने कुराहरूले उहाँले सूचना प्रसारण गर्नु भएको छैन भने त्यो ठाउँमा त्यो जोखिम बढ्ने हुन्छ, किनभने तपाईँलाई थाहा छैन नि त। र त्यस्तो ठाउँमा मैले के सुझाव दिन्छु अथवा जनताले बुझ्नुपर्ने भनेको, सजिलो उपाय भनेको पानी उमालेर पिउने हो। बर्खामा मैले के भन्छु, पानी उमालेर पिउनु पर्यो। अब धेरै पहाड़मा अन्य विधिहरू पानीको शुद्धिकरणको घरिया स्तरमा नपाउन सकिन्छ, तर पानी उमाल्न त सकिन्छ नि। उमाल्दाखेरि कस्तो भन्दा प्राय चाहिँ पानी मनतातो पानी भनेर पिउने चलन छ, त्यो अझ बढी खतरा हुन्छ। त्यसले गर्दाखेरि हामीले के भन्छ, पानी उम्लिसके पछाडि 10 सेकेन्ड 15 सेकेन्ड 20 सेकेन्डसम्म पानी उमालिराख्ने, त्यो पानी पिउँदाखेरि शुद्ध नै हुन्छ।
1: उमाल्दाखेरि चाहिँ त्यहाँ भएका जति पनि जीवाणुहरू अथवा भनौँ जुन फोहोर छ त्यो चाहिँ नष्ट हुन्छ,
0: जीवाणु त नष्ट भइहाल्छ, तपाईँको जीवाणु नष्ट हुन्छ। अब अन्य पानीमा हुने, अब पानीमा त तपाईँको रासायनिक जीवाणु पनि भयो, जैविक पनि भयो, फिजिकल पनि भयो होइन, भौतिक पनि भयो। अब त्यसमा रसायनहरूको कुरा गर्दाखेरि कतिपय पानी उमाल्दाखेरि पनि नहट्ने हुनसक्छ होइन, त्यो हार्डनेस अथवा त्यसको कडापन कति छ भन्ने कुराहरूको हुन्छ, कडापन हट्छ र बायोलोजिकल जति हामीले जैविक जीवाणु भनेका छन् तिन त मर्छ। तर पानी उमालेपछि तपाईँको चाहिँ मैले भने 15 देखि 20 सेकेन्डसम्म लगातार
1: उमाल्नुपर्छ। यसले गर्दा चाहिँ हाम्रो वर्षाजन्य रोगहरू अथवा वर्षाको कारण हुन सक्ने रोगहरू चाहिँ धेरै कम हुन्छ,
0: धेरै कम हुन्छ।
1: पानी र पर्वत विशेष बदलिँदो नेपालमा हामी खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौं। अब चाहिँ वर्षाको पानी संकलन बारेमा चर्चा गरौं। धेरैले पानीको अभावलाई टार्नको लागि यो विधिलाई पनि मान्ने गरेका छन्, वर्षाको पानी संकलन गर्ने भनेर। वर्षाको पानी प्रयोगको लागि चाहिँ कतिको उपयुक्त हुन्छ, कतिपयले चाहिँ आकाशबाट परेको पानी न फोहोर हुन्छ कि भन्छन्?
0: अब यस्तो छ, अब खास गरेर अब नेपालको परिवेशमै रहेर कुरा गरौं होइन, नेपालको परिवेश गर्दाखेरि अब काठमाडौँ उपत्यकामा कहिलेकाहीँ यो विश्वको सबैभन्दा प्रदूषित शहरको एक नम्बर सूचीमा आएको तपाईँहरूलाई थाहा पनि छ होइन तपाईँ हामीलाई। अब यसमा के हुन्छ भने पानी लामो अन्तरालपछि आउँदाखेरि सुरुमा आकाशबाट आएको पानी 10 देखि 15 मिनटसम्म परेको पानी तपाईँ छुट्टाउनु भयो भने अब त्यसपछि पानी सुरक्षित गर्नुभयो कुनै संकलित टंकीमा, तपाईँ घरकै अब एउटा टंकीमा सुरक्षित गर्नुभयो भने त्यो पानी घरेसी प्रयोजन र पिउनको लागि पनि प्रयोग गर्न सकिन्छ। तर पिउनको लागि तपाईँले प्रयोग गर्दै हुनुहुन्छ भने त्यसमा दुईटा कुरा ध्यान दिनु पर्यो। एउटा कुरा, पहिलो तपाईँले पानी परीक्षण गर्न जानु पर्यो त्यो पानी कस्तो छ भनेर, र दोस्रो कुरा के हो भने तपाईँले परीक्षण गरिसके पछाडि सधैँ त्यो नियमित परीक्षण गर्न जान त सक्नुहुन्न नि, त्यो पानी शुद्धको निम्ति चाहिँ त्यसलाई शुद्धको निम्ति तपाईँ आफू ढुक्क हुनको निम्ति त्यसमा क्लोरिनेसन हुन्छ अथवा आकाशे पानीको संकलन टंकी जानुभन्दा अगाडि बायोस्यान्ड फिल्टरहरू जस्तो राख्न सकिन्छ।

0: छ र बायोसान फिल्टरबाट सँगै टंकीमा गएको पानी उमालेर पिउँदाखेरि त्यो पानी त बाहिरको कडा भन्दा त्यो पानी नरम हुन्छ र तपाईँले नुहाउँदाखेरि लुगा धुँदाखेरि बढी साबुन आएको नि तपाईँले भेट्नुहुन्छ भने त्यो पानी राम्रो छ
1: भन्दाखेरि आकाशको पानी पनि प्रयोग गर्नलाई योग्य हुन्छ भनेर सामान्य रूपमा बुझ्न सकियो
0: योग्य हुन्छ भनेर बुझ्नु पर्यो तर आकाशबाट झर्दा बित्तिकै भन्यो भने त्यसको विभिन्न विधिहरू अप्नाएर त त्यो एकदम राम्रो हुन्छ
1: हजुर संकलनका विधिहरूको बारेमा अलिकति कुराकानी गरौँ अब चाहिँ संकलनमा कतिपयले छाना प्रयोग गरेर छानाबाट धारामा लगेको हुन्छ कतिपयले सिधै भाँडा थापेको हुन्छ समग्रमा हेर्दाखेरि चाहिँ कस्ता विधिहरू प्रभावकारी देखिएका छन् नेपालमा अहिले
0: अब नेपालमा हामीले पुरानो प्रयोग गर्ने भनेको बलेनी थाप्ने विधि हो तपाईँलाई थाहा नै छ आकाशबाट पर्ने परेको पानी हामी भाँडामा राख्थ्यौँ त्यो पानी हामी धेरै लामो समय प्रयोग गरेनौँ त्यो बेलामा होइन त्यो बेला पानी अब एक दिन अथवा 24 घण्टाभित्र प्रयोग गर्यौं र काठमाडौँ उपत्यकाको कुरा गर्दा अथवा जहाँ पानीको संकट बढ़ी छ त्यो ठाउँमा चाहिँ जस्ता बाटाबाट आएको होइन अनि हाम्रो छतमा सिमेन्टहरूलाई प्रयोग गरेर लगाएको छतको पानीहरू संकलन गर्न सकिन्छ तर पानी संकलन गर्दाखेरि दुईटा कुरा महत्वपूर्ण के हुन्छ भने एउटा त्यो क्षेत्रफलमा कतिको फोहोर छ हेर्नु पर्यो तपाईँले चराचुरुङ्गीको दिशा यहाँ काठमाडौँमा बढ़ी हुन्छ होइन र अर्को कुरा पात पतिङ्गरहरू आउँछ भने त्यो सब दुईवटै कुरालाई तपाईँको अहिलेको नयाँ प्रविधिले के गर्छ भने त्यो पात पतिङ्गर हटाउने स्क्रिन गर्ने र त्यो त्यसरी दिशाजना लिएदो अथवा दिशाहरू सहितको पहिलो परेको 10-15 मिनटको पानी फ्लस गरेर हटाउन सक्ने विधिहरू धेरै आइसकेका छन् र छानामा गटर राखेर तपाईँले सहिले प्रयोग गर्न सक्नुहुन्छ अब कस्तो छ भन्दाखेरि अब काठमाडौँमा यसलाई अलिकति व्यापक भनिदिउँ हाम्रोमा चाहिँ औसत वर्षा 1600 मिलिमिटर जति हुन्छ काठमाडौँमा 1300 देखि 1600 मिलिमिटर अब यो यही क्षेत्रमा भनौँ न निर्माणै गर्नेमा काम गर्नेहरूसँग कुरा गर्दा उहाँहरूले के भन्नुहुन्छ भने तपाईँ घर निर्माण गर्दै हुनुहुन्छ भने त्यो जम्मा लगानीको 2% तपाईँ छुट्टाउनु भयो भने तपाईँमा घरमा आवश्यक अनुसारको पानी तपाईँले संकलन गर्न सक्नुहुन्छ काठमाडौँमा अब तपाईँको भनौँ न 2 आना 3 आनाको मात्र जग्गा छ तपाईँसँग त्यतिको घर छ भने पनि 3 आनाको घरले तपाईँले काठमाडौँमा अहिले परेको पानी गर्दाखेरि वार्षिक रूपमा तपाईँले 1,22,000 लिटर पानी संकलन गर्न सक्नुहुन्छ त्यो भनेको 4,000 लिटरको ट्याङ्की तपाईँले एकचोटि लिनुहुन्छ भने 30 पटकको ट्याङ्करको पानी हो र पैसा हिसाबले तपाईँले 60-70 हजार रुपियाँ बचाउनुहुन्छ
1: त्यो चाहिँ घर बनाउँदाखेरि नै बनाउने संरचना हो कि पछि बनाउने गरेका छन् कस्तो चलन छ अहिले
0: अब घर बनाउँदै गर्दाखेरिको संरचनामा त धेरै राम्रो भयो तपाईँले टंकीको साइज कति हो तपाईँको घर छतमा कति पानी पर्न सक्छ त्यो पानीमा कति तपाईँले पानी संकलन गर्न सक्नुहुन्छ भनेर सबै नापजान गर्न सक्नु नि भयो तर बनाइसकेको घर छ भने पनि त्यसमा अब त्यो माथि जस्ताहरू राखेर त्यो क्षेत्रफल बराबरको अथवा तपाईँको छत चाहिँ राम्रोसँग सिमेन्टेड गरिएको छ भने त्यसबाट पनि सिधै गटरहरू राखेर पानी संकलन गर्न सकिन्छ
1: यसरी संकलन गर्दा जस्तो शहरी क्षेत्रमा छतबाट संकलन गर्ने भयो ग्रामीण क्षेत्रतिर त्यो जुन हामीले बलिन थाप्ने भन्छौँ अथवा हाम्रो छाना विशेष गरी जस्ताको छाना धेरै ठाउँमा प्रयोग भएको छ कतिको उपयुक्त हुन्छ त्यतातिर अन्य संरचना बनाउनु आवश्यक हुन्छ
0: अब पहाड़तिर धेरै ठाउँमा जस्ता नै प्रयोग गरिएको छ होइन जस्ता कति वर्ष एकदम बढी खिया लागेको जस्ता छ भने त्यसले अर्को समस्या लिन सक्छ तर सामान्यतया खिया लागेको जस्ता छैन भने त्यो जस्ता एकदम उपयुक्त हो जस्तामा गटर राख्ने र गटर राखिसके पछाडि घरको अब घरको नजिकै कतै एउटा संकलन टंकी राख्न सकिने भयो त्यो गटरमा त्यसको नियमित रूपमा कहिले कसरी सफा गर्ने भनेर अहिले धेरै निजी प्रदायक संस्थाहरूले काम गरिरहेका छन् होइन उनीहरूले सिकाउँछन् कुन समयमा तपाईँले त्यसलाई सफा गर्ने होइन कहिले खोल्ने कहिले बन्द गर्ने पहिलो आएको पानी चाहिँ टंकीमा नपाएर कसरी बाहिर पठाउने भन्ने हुन्छ अब पहाड़तिर पानी परीक्षण गर्न गाह्रो हुने हुँदा क्लोरेसन पनि गर्न गाह्रो हुने हुँदाखेरि त्यो पानी सुरक्षित तरिकाले तपाईँको संकलन गरिसकेपछि पिउनभन्दा अगाडि चाहिँ उमाल्नुपर्छ र यसमा अझ अर्को तपाईँलाई भनिदिउँ त्यो हुन्छ तपाईँले पछि पनि मलाई प्रश्न सोध्नु होला अथवा नसोधे पनि म के भन्छु भने किरा देखिने हुन्छ कि छिटो आकाश पानी संकलनपछि धेरैको गुनासो यसमा आउँछ होइन
1: किरा त्यो प्रश्न गर्नलाई कति समय चाहिँ भण्डारण गर्न सकिन्छ
0: हो भण्डारणको हिसाबले गर्दाखेरि अहिले हाम्रो आकाश पानीमा धेरै ठाउँबाट आउने गुनासो अथवा हामीले आकाश पानी संकलनसँग सोद्धाखेरि गुनासो पनि किरा पर्ने हो किरा के भने आकाशको पानी एकदम नरम हुन्छ नरम पानीमा सूर्यको प्रकाश सिधै परेपछि त्यहाँ अल्गीहरू र ब्याक्टेरियाहरू बाँच्ने वातावरण त्यसको लागि के हो त त्यो त्यसलाई सहज वातावरण हो त्यसको लागि अहिले जस्तो जुन रेन वाटर हार्वेस्टिङ अथवा आकाशीय पानी संकलन गर्नेहरूले सिधै सूर्यको प्रकाश त्यो संकलित टंकीमा नजाने व्यवस्था गरिदिनु भएको छ होइन. त्यसो हुँदाखेरि त पानी उहाँहरूको भनाइ अनुसार चाहिँ एक वर्षमा प्रयोग गरेका पनि कतिपय उदाहरणहरू रहेछ.
1: पानीको मामलामा चाहिँ धेरैले सकेसम्म धाराबाट थापेको अथवा त्यही दिनको पानी प्रयोग गर्न खोज्छ. शहरी क्षेत्रमा त्यो सम्भावना कम छ. भए पनि धेरैले चाहिँ बासी पानी नै प्रयोग नगर्ने हुन्छ अथवा दुई चार दिन भनेको अथवा एक महिना भनेको त धेरै लामो समय भयो. पानी यसरी एक वर्षसम्म अथवा छ महिना एक वर्षसम्म राख्दा नबिग्रिने भन्ने पनि हुन्छ
0: होइन. पानी त अब अहिले तपाईँले जस्तो काठमाडौँ उपत्यका खाने पानी लिमिटेडले नै अहिले सुन्दरी जलको पानी यता लिँदैछ नि त. उसले तपाईँले सुन्नु भएको छ होइन. त्यो पानी लिएर फेरि प्रशोधन गरेर वितरण गर्ने हो. अब पानी त तपाईँको चाहिँ संकलन गरिरहेको पानी त्यो बिग्रन चाहिँ यति वर्ष राखेर भनेर त्यस्तो अध्ययनै त मलाई पनि थाहा भएन. तर बिग्रन होइन, शुद्ध पानीको कुरामा. तर त्यो पानीमा चाहिँ
1: कसरी राख्ने भन्ने,
0: कसरी राखेको बाहिरी नै कुराहरू त्यहाँ गएर मिसिएर चाहिँ बिग्रने हो.
1: अहिले तपाईँले जोड्नु पनि भएको थियो काठमाडौँ उपत्यकामा कसैले घर बनाउँदा 2% मात्रै खर्च बढायो भनेदेखि पानी आकाशे पानी संकलन गर्न सकिन्छ भनेर. सामान्यतया चाहिँ कम खर्चमा पनि अहिले भइरहेको संरचनाहरू अलिकति सुधार गरेर गर्न सकिने त्यस्ता विधिहरू चाहिँ केही छ कि छैन?
0: विधि आकाशे पानी संकलन भनेको एकदमै महँगो विधि पनि होइन, होइन एकदमै त्यो जटिल विज्ञान पनि होइन, यो सामान्य हो. खास गरेर काठमाडौँमा तपाईँको घरमा टंकी संकलन टंकी चाहिँ हुनु पर्यो कि त्यो भने चाहिँ बनाउँछ. अब संकलन टंकी छैन भने अहिले प्लास्टिकका टंकीहरू राखेर पनि उहाँले बनाइदिनुहुन्छ होइन. अनि एकदमै जस्तो पाटनको तपाईँको चाहिँ सुन्दरा अथवा असनको गल्ली जस्तो छ भने के गर्ने भन्ने प्रश्न होला. त्यसमा चाहिँ सामूहिक घरहरूबाट पानी लिएर कुनै न कुनै समुदायमा त्यो खाली ठाउँ त हुन्छ नि होइन, त्यो खाली ठाउँमा तपाईँको चाहिँ संकलन टंकीहरू बनाएर पनि गर्न सकिन्छ.
1: त्यस्तो ठाउँमा चाहिँ व्यक्तिगत प्रयोगको लागि पनि गर्न सकिन्छ अथवा त्यो कुनै पोखरी व्यवस्थापन लगायतका सामूहिक ठाउँमा मात्रै गर्न सकिन्छ यो खालकोमा चाहिँ समुदाय मिल्ने कुराहरूमा?
0: समुदाय मिल्ने दुवै हुने भयो होइन, एउटा व्यक्तिगत रूपमा प्रयोग गर्ने पनि हुने भयो. पहिलाको जस्तै सामूहिक इनारहरूको जस्तै प्रयोग गरेर होइन, अहिले पनि सार्वजनिक त्यस्ता संकलन टंकीहरू राखेर पनि पानी वितरण गरेका छन् ठाउँहरूमा. तिनैमा पानी राख्न सकिने भयो. अर्को त्यहाँबाट बढ़ी भयो, कहिलेकाहीँ वर्षात चाहिँ बढ़ी भएर तपाईँको संकलन क्षमताभन्दा पानी बढ़ी भयो भने त्यसलाई जमिन मुनि पठाउने पनि व्यवस्था गर्न सकिन्छ.
1: यो आकाशीय पानी संकलन र प्रयोगको विधिहरू चाहिँ कतिको प्रयोग भएको पाउनुहुन्छ? तपाईँ यो खानेपानी सरसफाई क्षेत्रमा काम गर्दै जाँदाखेरि कतिको मान्छेले दिगो रूपमा प्रयोग गर्ने गरेका छन् यो कुरा?
0: अहिले काठमाडौँमा जुन अथवा काठमाडौँ अथवा काठमाडौँभन्दा बाहिर पनि जसले चाहिँ यो निजी प्रदायक जो सेवा प्रदान गरिराख्नु भएको छ उहाँहरूले सेवा दिएको घरहरूमा उहाँले अहिले के गर्नुभएको छ, नियमित रूपमा आफै जाने मरम्मत भएको छैन भनेर सोध्ने गर्नुभएको छ. त्यसकोमा हेर्नुहुन्छ भने प्रयोग दर राम्रो छ. तर बाहिर चाहिँ एउटा घैँटा प्रविधिको नेपालको धेरै ठाउँमा शुरूआत गरिएको थियो, त्यो चाहिँ धेरै चल्न सकेन. किन चल्न सकेन भने त्यसको नियमित अनुगमनको एउटा र त्यसमै के भयो भने पानी संकलन मात्र गरियो कि. पानी संकलन मात्र गरिसकेपछि मैले अघि नै भनेको थिएँ त्यसमा फिल्टर युनिट जोडिएन होइन. फिल्टर युनिट नजोडिसकेपछि पानीमा किरा छिटो पर्यो होइन. त्यो किरा छिटो परेपछि मान्छेलाई के भने यो पिउने योग्य छैन भन्ने भयो. त्यताभन्दा मान्छे धारातिर लाग्यो, त्यो चाहिँ समस्या देखिएको. तर जसले आफू लगानी गर्नुभएको छ र निजी प्रदायक संस्थाहरूले संस्थागत रूपमा र घरायसी रूपमा गरेको हुनुहुन्छ त्यो ठाउँमा हेर्नुहुन्छ भने पानी राम्रो भयो.
1: जस्तो नजिकमा मूल अथवा जमिन मुनिको पानी राम्रोसँग आउने अथवा धारा छ भने त यो त्यति आवश्यक भएन. तर त्यो नभएको खण्डमा चाहिँ यो कतिको प्रभावकारी उपाय हो भन्ने लाग्छ तपाईँलाई?
0: आकाशे पानी संकलन अब नेपालको चुनौतीपूर्ण बस्तीहरू जहाँ अब पहिला त तपाईँले त्यो त्यहाँ चाहिँ कति पानी पर्छ भन्ने जान्नु जरुरी छ. जस्तो हामीले मुस्ताङमा यो प्रयास गर्यौं भने नहुन सक्छ, किनभने मुस्ताङमा वार्षिक औसत आकाशे पानी पर्ने नै दर एकदम कम छ. तर जस्तो कास्कीको डाँडाको वरिपरि छ भने यो एकदम उपयुक्त विधि भयो नि त. त्यहाँ त्यति वर्षात हुन्छ, त्यति वर्षातमा चाहिँ दुई तीनवटा घरहरू धेरै माथि छ, मुहान नजिक छैन, मुहान टाढा छ, तलबाट पम्प गरेर पानी लाँदा छिट धेरै खर्च हुन्छ भने त्यो ठाउँमा यो विधि एकदम उपयुक्त विधि हो. यसको लागि त्यही अहिले नयाँ कुरा हिजो पनि नगरेको होइन, पानी संकलन हाम्रा परापूर्व कालदेखि नै गरेको नयाँ कुरा चाहिँ यसलाई सुरक्षित गर्ने विधिहरू चाहिँ जोडिएको छैन. ती सुरक्षित गर्ने विधिहरू चाहिँ जोड्नुपर्छ.
1: खोजी गर्यो भने काठमाडौँमा अथवा भनौँ शहरी क्षेत्रहरूमा त्यस्ता कम्पनीहरू सजिलै भेट्न सकिन्छन् कि अथवा यो अलिकति नयाँ प्रविधि हो नेपालको लागि सुरक्षित रूपमा पानी संकलन?
0: अहिले मैले बुझेको चार पाँचवटा त्यस्ता निजी कम्पनीहरूले काम गर्नुभएको छ होइन, राम्रो सेवा पनि दिनुभएको छ र उहाँहरू यतिसम्म पनि अगाडि प्रयास गर्दै हुनु रहेछ कि तपाईँ घर बनिसके पछाडि चाहिँ तपाईँले आकाशे पानी संकलन म गर्छु घरमा भन्नु हो भने निजी बैंकहरूले पनि लोन दिनुपर्छ किनभन्दा मान्छेले त लगानी गर्न सक्दैन, लोन दिनुपर्छ भनेर नि उहाँहरूले पैरवी गर्दै हिँड्नु भएको छ। त्यसो गर्दा मान्छेले तपाईँको घर घरमा आकाशपानी संकलन राख्छ र त्यसका तपाईँको यो हामीले यति बेर कुरा गर्दाखेरि चाहिँ पिउने पानीको मात्र कुरा गरेका छौँ अथवा घरैसी पानीको मात्र कुरा गरेका छौँ, त्योभन्दा बाहिर गएर त अझ कुरा गरेका छैन भने अरू फाइदा पनि धेरै छन् आकाशी पानी संकलन गर्दा, होइन त्यो पनि उहाँहरूले पैरवी गर्नुभएको छ, त्यो जुन एकदमै राम्रो कुरा हो।
1: हामीले यही आकाशी पानी पिउन अथवा घरैसी प्रयोगको लागि मात्रै चर्चा गर्दै गर्दाखेरि चाहिँ यो कुरामा स्थानीय सरकारहरूले कतिको चासो देखाएका अथवा उनीहरूले प्राथमिकतामा राख्नुपर्ने अवस्था कतिको छ?
0: होइन, तपाईँले एकदम राम्रो प्रश्न सोध्नु भयो। मैले भनौला नि भनेको थिएँ, मैले काठमाडौँको 12 नगरपालिकाको एउटा अध्ययन गरेको थिएँ। उहाँले नीति तथा कार्यक्रम र बजेटमा कति विनियोजन गर्नु भएको छ भन्दाखेरि काठमाडौँको 12 नगरपालिकामा 24 करोड़ रुपियाँ पोखरीको तपाईँको पुनर्भरण, आकाशीय पानी संकलन र मुहान संरक्षण भनेर गर्नुभएको छ। त्यो हुँदाखेरि प्रयास चाहिँ नगरेको होइन, तर त्यो प्रयास अनुसारको कामले गति लिएको छ कि छैन भनेर तपाईँको अनुगमन र मूल्याङ्कन चाहिँ भएको जस्तो मलाई लाग्दैन।
1: योजनाहरू बनाउँदा जस्तो खानेपानीको माग त धेरै ठाउँमा जान्छ, किनकि जहाँ पनि मान्छेलाई पहिलो आवश्यकता नै हो खानेपानी, खानेपानीको माग स्थानीय सरकारसँग पुगिहाल्छ। त्यसमा जाँदाखेरि स्थानीय सरकारहरूले चाहिँ यो पनि एउटा विकल्प हो है, आकाशीय पानी पनि संकलन पनि एउटा विकल्प भनेर बुझाउने अथवा त्यसको लागि लगानी गर्ने कुरामा चाहिँ कतिको सचेत भएको पाइन्छ?
0: पिउने पानीको लागि त उहाँहरू सचेत हुनुहुन्न, मैले त यसरी नै भन्नुपर्छ। धेरै ठाउँमा हाम्रो एकदमै दुःखदै पक्ष छ पिउने पानीमा, त्यसका दुईटा कारण पनि होला, त्यहाँ प्रविधि नपुगेको, उहाँहरूलाई जानकारी पनि नभएको हुनसक्छ। तर अहिले राम्रो पक्ष के भएको छ भने पोखरीहरूलाई पुनर्भरण गर्नुपर्ने रहेछ भन्ने अभियानमा लाग्नु भएको छ, त्यो पनि त बर्खाको पानी संकलन विधि त हो नि त, त्यो चाहिँ राम्रो छ। त्यो धेरै स्थानहरूमा शुरू गरिएको छ, त्यो एकदमै राम्रो शुरूआत हो, त्यसको लागि स्थानीय सरकारहरूले पहल पनि गर्नुभएको छ, त्यो एकदमै राम्रो हो। तर जुन ठाउँमा जस्तो एक दुईवटा मात्र घर एकदम पहाड़को टुप्पोमा छ भने त्यो ठाउँमा आकाशीय पानी पनि प्रयोग गर्न सकिन्छ र त्यसले पानी पुर्याउँछ भन्नेको साटो उहाँहरूले चाहिँ तलबाट पम्प गरेर पानी माथि लानु खोज्दै हुनुहुन्छ, त्यो धेरै लगानी पर्ने हुन्छ। अब त्यतातिर चाहिँ सोच्नु भएको छैन।
1: हामी जमिन पुनर्भरणको बारेमा केही बेर फेरि चर्चा गर्नेछौँ। त्योभन्दा अगाडि अहिले चाहिँ बर्खायाममा पानीको जोखिम, त्यसै गरी आउन सक्ने समस्या भनौँ जोखिमको कुरा र आकाशीय पानी संकलन, यी दुईटा कुरालाई लिएर हेर्दा चाहिँ यतिखेर नागरिकहरूले गर्नुपर्ने तयारीहरू के हुन् जस्तो लाग्छ तपाईँलाई?
0: अब नागरिकको एउटा पूर्व तयारी भनेको सकिन्छ यदि भने तपाईँहरूले अब कुवा, इनार अथवा तपाईँको चाहिँ पाइप प्रणाली जुनबाट पानी पिउनु भएको छ, पानी गुणस्तर हो एउटा, गुणस्तर चेक गर्न सक्नुहुन्छ भने राम्रो छ, एउटा पहिलो काम होइन। अर्को दोस्रो भनेको कुरा के हो भने भोलि आपतकालीन अवस्था आउन सक्छ भनेर उहाँहरूले चाहिँ पानी शुद्धिकरणका विधिहरू जस्तै सिक्नु पर्यो, उमाल्ने कुराहरू त सबैलाई थाहा भएको कुरा हो, धेरै ठाउँमा उमाल्न सम्भव नहोला, त्यो भन्दाखेरि प्युसहरू अथवा अन्य क्लोरेसन गरिसके पछाडि शुद्ध हुने त्यो कुरा जान्नु पर्यो भने, अब देशभरि जुन जुन स्थानहरूमा खानेपानी सेवा प्रदायक हो कि, जस्तो केउक्याल पनि एउटा सेवा प्रदायक होइन, नेपाल खानेपानी संस्थान सेवा प्रदायक हो, नेपालमा चाहिँ अहिले के भनिन्छ भने 43,000 जति तपाईँको खानेपानीका प्रणालीहरू छन् भने ती सबैका प्रणालीहरूमा उहाँले मुहानको सफा गर्नु पर्यो, टंकीहरू सफा गर्नु पर्यो र अहिले मिल्छ भने जनताहरूलाई अहिले सूचित गर्नु पर्यो, बर्खा लाग्दैछ, पानी भोलि फोहोर आउन सक्छ, त्यो पानीमा तपाईँले 3-4 दिनलाई पुग्ने गरेर कतै संकलन गरेर पानी राख्नुहोस् भन्यो भने अवस्था तपाईँको चाहिँ त्यति बेला सहज हुन सक्छ होइन। कतिपय खानेपानीको त उपभोक्ताहरूले छुट्टै तपाईँको चाहिँ पानी संकलन गरेर राखेका छन्। अब यो खास गरेर बर्सातको कुरा गर्दाखेरि त जस्तै जोखिम त ठाउँहरू बसेको त धेरै कुरा जोखिम हुन्छ नि त, पहिरोको जोखिम हुन सक्छ, बाढ़ीको जोखिम हुन सक्छ होइन, तपाईँको डुबानको जोखिम हुन सक्छ, त्यो ठाउँमा पनि पहिलो प्राथमिकता के हो त भन्दा पानी हो, त्यसपछि शौचालय हो, त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय सरकारहरूसँग मिलेर सोच्नु जरुरी हुन्छ।
1: जति पनि उपभोक्ताहरू पानीका उपभोक्ताहरू हुन्छन् उनीहरूले सेवा प्रदायकले दिएको पानीको गुणस्तरप्रति प्रश्न उठाउने अथवा ठिक दिएको छ कि छैन भनेर जाँच्ने, उनीहरूलाई झकझकाउने काम कतिको गरेका छन्, त्यो चाहिँ कतिको आवश्यक छ?
0: एकदम राम्रो प्रश्न सोध्नुभयो। नेपालमा पहिला यसमा तपाईँले सजिलो के भन्यो, नेपालमा अहिले जम्मा 19% मात्र गुणस्तरीय पानी वितरण गर्न सकेका सेवा प्रदायक, यसरी नै थाहा हुन्छ कि किन 19% भन्दा धेरै ठाउँमा नेपालमा के हुन्छ भने पानीको गुणस्तरमा त प्रश्न नै नगर्ने, बरू पानी आयो आएन भन्ने र बर्खा लागेपछि 2-3 दिन त धमिलो आइहाल्छ नि भन्ने त्यो प्रकारको मानसिकता जनतामा छ र आम जनताहरूमा नै यो पानीको गुणस्तरको जति जनचेतना जगाउनु पर्ने थियो त्यो भएको छैन। र अर्को चाहिँ जनताले सेवा प्रदायकहरू जो मैले पानी दिन्छु भनेर गरे हो नि त सेवा प्रदायक गठन गरेको अथवा, तर सेवा प्रदायकको दायित्व के हो भन्नेमा जनताहरू पनि सचेत छैनन् र जनताहरूले त्यो सेवा प्रदायकलाई आएर प्रश्न गर्नु पनि गर्नुहुँदैन, र सेवा प्रदायकलाई के लाग्छ भने हामीले जति दुःख गरेर नि यति पानी त दिइरहेछौँ भन्ने त्यो फेरि कतिपय ठाउँमा त्यो सही पनि हो कि किन उहाँले दुःख गरेर बल्ल बल्ल त्यति पानी दिइराख्नु भएको छ त्यो दुवै कुराहरूमा एक आपसमा उहाँको सहमति जस्तो देखिन्छ कि प्रश्न पनि नगरिदिने प्रश्न नगरिदिएपछि अनि जो सेवा प्रदायक हो उसले पनि के गरिदिने त भन्दा ल मैले यति त दिएकै छु भन्ने हुन्छ त्यो नेपालमा भइरहेको छ
1: कतिपय ठाउँमा काठमाडौँकै पनि उदाहरण लिँदा कतिपय ठाउँमा हप्तौंसम्म धारामा पानी आउँदैन अथवा आउँदा पनि कोही बेला धमिलो आउँछ तैपनि मान्छेहरू चुपचाप लागेर महिनामा 150-200 चाहिँ पैसा तिरिरहेछन् वास्ता गर्दैनन् झकझकाउनु अथवा मैले पैसा तिरेपछि अथवा मैले सेवा लिन खोजेपछि तिमीले राम्रो सेवा देऊ भनेर नागरिक स्तरबाट आवाज उठ्नु चाहिँ कतिपय आवश्यक छ
0: आवाज उठ्नु एकदमै बढी आवश्यक छ अब काठमाडौँमा कस्तो भयो भने अहिले आवाज उठे पनि हामीसँग दिन त्यो क्षमतावालाहरूको पानी छैन भन्ने छ यहाँ तर त्यही वितरित पानी पनि तपाईँको बराबर हुने तरिकाले वितरण गर्नु पर्यो भन्ने पनि हो कुनै ठाउँमा चाहिँ पानी हप्तामा दुई दिन पनि आउने कुनैमा एक दिन पनि नआउने त्यसलाई त एउटा तपाईँले बराबर गर्न सक्नुहुन्छ एउटा कुरा भयो अनि गुणस्तर सुधारको कुरामा जनताले बढी माग गरे भने छिटो हुन सक्छ होइन सेवा छिटो सुचारू हुन सक्छ सेवाको गुणस्तर छिटो सुधार हुन सक्छ त्यो भएर जनताले आवाज उठाउने कुरा चाहिँ रोक्नु हुँदैन जस्तो लाग्छ मलाई र अनि अहिले धेरै यो सेवा प्रदायकहरूको खानेपानीको उपत्यकाभन्दा बाहिर पनि हेर्नुभयो भने गुणस्तर भन्दा अहिले पनि मात्रामा नै बढी ध्यान दिएको पाइन्छ त्यो मात्रामा ध्यान दिँदाखेरि नेपालमा के हो त भन्दा खानेपानी जन्य रोगहरू कहिलेकाहीँ चाहिँ तपाईँको बजार एरियामा अथवा एकदमै हामीले भनेको भनौँ न विकसित सहरहरूमा पनि खानेपानी जन्य रोग लाग्नु त्यो भनेको त दुःखद पक्ष हो त्यो भनेको जनताले चाहिँ गुणस्तरको बारेमा प्रश्न नगरिरहेको अवस्था हो
1: पानी र पर्वत विशेष बद्रिदो नेपालमा अहिले हामी बर्खायाममा पानीको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू आकाशे पानी संकलन र जमिन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौ कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
8: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
7: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
10: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बर्खायाममा पानीको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू, आकाशीय पानी संकलन र जमीन पुनर्भरणका बारेमा खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतमसँग कुराकानी गरिरहेका छौं। यसअघि हामीले बर्खायाममा पानीमा हुन सक्ने जोखिम र आकाशीय पानी संकलनका बारेमा चर्चा गर्यौं। अब भने जमीन पुनर्भरणका बारेमा चर्चा गरौं। जमीन पुनर्भरण किन आवश्यक छ त?
3: आकाशको पानी विभिन्न माध्यमबाट जमीन मुनि पठाउनु नै हो सजिलो,
2: जमीन मुनि पानी
3: पठाउने आकाश,
2: यो चाहिँ किन आवश्यक छ त? अब यहीँबाट सुरु गरौँ।
3: अब पानीका सबै स्रोतहरू त जमीन मुनिबाटै आउने हुन्, तपाईँले होइन सतहमा देखे पनि जमीन मुनिको देखे पनि ती स्रोतहरूको तपाईँको के हुन्छ भने ती स्रोतहरूको मात्रा पानीको जहिलेसुकै सन्तुलन हुनको निम्ति एउटा चक्र थियो होइन। आकाशमा पानी, त्यहाँबाट मान्छे पानी प्रयोग गर्थ्यो, अब पानी आकाशबाट आउँथ्यो, फेरि जमिन मुनि शोषिन्थ्यो र पानी चाहिँ सन्तुलन हुन्थ्यो होइन। अब नेपालमा हेर्नुहुन्छ भने अधिकांश ठाउँहरूमा त बर्खा लागेपछि के हुन्छ, नयाँ मूलहरू देखिन्छन् जसले गर्दा तपाईँ खेत रोप्नुहुन्छ होइन, बारीको कामहरू गर्नुहुन्छ, यो देखिनु त के हो भन्दा आकाशको पानी कुनै न कुनै माध्यमबाट जमिनमा गयो र जमिनबाट फेरि पानी के भयो त हामीले प्रयोग गर्ने तरिकाबाट आयो। भनेपछि आकाशको पानी कुनै न कुनै तर्फबाट जमिन मुनि पठाउने जुन पद्धति छ त्यो जमिन पुनर्भरण हो।
2: जमिन पुनर्भरण त अब प्राकृतिक रूपमा नै सञ्चालन भइरहेको कुरा हो, उहिलेदेखि चलिरहेको, तपाईँले भनिहाल्नु बर्खामा मूल निस्किन्छ त्यही, त्यो पनि फेरि आकाशकै पानी जमिन मुनि गएको हो भनेर। पछिल्लो समय समस्या चाहिँ कहाँ आइरहेको छ अलिकति बढी, जमिन पुनर्भरणको बारेमा चाहिँ अलि धेरै बहस हुन थालेको छ?
3: अब दुईटा कुरा होला, एउटा त संसारमै अहिले पृथ्वीको तापक्रम बढ्दो क्रममा छ होइन, तापक्रम बढ्दो भइसकेपछि त्यो जमिन सुक्कापन आउने छिटो हो कि, त्यसको त्यति बढी तथ्याङ्क हामीसँग छैन। अब शहरी क्षेत्रमा हेर्दाखेरि के देखियो भने पानी जमिन मुनि जुन ठाउँमा जाने थियो त्यो हामी बन्द गर्यौं, किनभन्दा रोडहरू बनाउने सिमेन्टेड गरिदिइसके पछाडि पानी जमिन मुनि जान पाएन, जसको कारणले गर्दाखेरि जमिन मुनिको पानी एकदम तल गइरहेको छ तपाईँले हेर्नुभयो भने। र अर्को कस्तो भने पानी जमिन मुनिको प्रयोग पनि बढ़ी छ। अब पहाड़तिरको क्षेत्रमा नि के देखियो भने हिजो जस्तो पुनर्भरण गरिएका पोखरीहरू थिए अथवा पोखरीहरू बर्खामा मानिसहरू गाउँले नै मिल्थे, पोखरी सफा गर्नुहुन्थ्यो, उहाँहरूले पानी बर्खामा पोखरीमा भर्नुहुन्थ्यो, त्यो हेर्नुभयो भने नेपालको धेरै ठाउँमा अहिले पोखरीहरू के छन् त कि तपाईँको फुटबल मैदानहरू बनिएका छन् कि तिनीहरू के छन् त सुक्खा अवस्थामा छन्। भनेपछि पानी पर्यो कि के भयो त सिधै बग्न थाल्यो। अब अहिले चाहिँ पानी, हिजो चाहिँ पानी परेर रोक्ने विधिहरू धेरै थिए, अब अहिले त खेती पनि नगरिसके पछाडि त खेतमा पनि पानी जाने भएन, त्यो पानी सिधै बगेपछि के भयो त जमिन मुनि पानी जाने कम भइरहेको छ। अब यसको देशभरिको तथ्याङ्क त हामीसँग छैन, तर काठमाडौँमा सामान्य अवस्थामा हेर्दाखेरि तपाईँले के देख्नुहुन्छ भने पानी आउँदा बित्तिकै अब तपाईँ हिँड्दै गर्दा सड़कहरूमा पानी कति छिटो माथि पुग्छ भनेपछि यसले तपाईँ के सामान्य आम सरसाणले हामी के भन्न सक्छौ भने त्यो पानी जमिन मुनि जाने जुन दहर थियो त्यो चाहिँ कम भएको छ। त्यसमा मानवीय क्रियाकलापहरू नै पहिलो चाहिँ यसको कारणहरू।
2: ग्रामीण क्षेत्रहरूमा जस्तो पहिले पहिले ससाना पोखरीहरू बनाउने चलन चाहिँ धेरै थियो, त्यतिखेर चाहिँ त्यो आवश्यकताको लागि बनाउँथ्यो होला कि अथवा जमिन मुनि पानी पठाउनुपर्छ भनेर कस्तो किसिमको ज्ञान देखिन्छ हामी त्यसलाई हेर्दाखेरि?
3: त्यसको दुवै हुन सक्छ होइन, जमिन मुनि पानी पठाउँदाखेरि एउटा मुख्य पोखरीहरू खनेको पहाड़को हाम्रो धेरैको जीविकोपार्जन भनेको खेती र तपाईँ गाईवस्तुमा हो, गाईवस्तुलाई प्रयोग गर्ने गरेर पानी प्रयोगकै लागि गरिएको एउटा, र अर्को कतिपय पोखरीहरू भर्दाखेरि तलको कुनै न कुनै पानीको मुहानहरू के थियो त भन्दाखेरि मुहानमा पानीको मात्रा बढ्ने आउँथ्यो, त्यो किसिमको तथ्याङ्क त उहाँहरूसँग थिएन, र बढ्दाखेरि उहाँले के सोच्नुभयो भने यिनी पोखरीहरू पानी भरिदिँदै गर्नुपर्छ, भरिसकेपछि तल पानी के हुन्छ त बढ्छ भन्ने हिसाबले नै गराएको हो। त्यो
2: पछिल्लो समयमा यस्ता किसिमको कुराहरू किन हराउँदै गएका होला गाउँघरमा, अहिले तपाईँले हामी चर्चा गरे यस्तो गरेर कतिपय ठाउँमा फुटबल मैदान बन्ने अथवा निजी घर बन्ने कुराहरू बढ्दै गए, सहरमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि बढ्दै गए भने यो किन वास्ता नगरिएको होला कि के होला यसमा?
3: यसको दुईवटा कारणहरू हुन सक्छ मैले देख्दाखेरि। एउटा कारण त गाउँ गाउँमा पनि अहिले एक घर एक धाराको अभियान गयो जसले गर्दा मानिसहरूले गाईवस्तु आफ्नो घरलाई पुनि पुग्ने जति पानी त्यसबाट प्राप्त गर्न थाले, र अर्को धेरै पहाड़मा अहिले गाईवस्तु कम पाल्ने र खेती किसानी पनि कम, गर्ने र गाईवस्तुलाई पानी हिजो जस्तो पोखरीमा गएर खुवाउनु पर्ने बाध्यता नभएपछि अब कसले गएर पोखरी चाहिँ तपाईँको सफा गर्छ त पानी त घरको मूल नभए टाढाबाट पानी लिएको छ अथवा माथिको मूल मुहानहरू सुक्यो भने तलबाट पानी तानेर माथि लिएको छ त्यो पनि एउटा कारण हुन सक्छ
2: यही कुरा जोड्दै गर्दाखेरि जस्तो मसिना मसिना घरका छेउछाउमा बर्खे मूल अथवा हिउँदमा पनि सानो पानी आइराख्ने साना मूल मुहानहरू चाहिँ पछिल्लो समय मासिँदै गएका छन् भन्छन् यसको पनि कतै न कतै यो जमिन पुनर्भरणको चक्र बिथोलिएको हो कि भन्न सकिन्छ कि अरू कारणहरू पनि भइ हुन सक्छन् ती मासिँदै जानुमा
3: एउटा तपाईँले भनेको पहिलो उत्तरै ठिक हो यो चक्रमा आएको एउटा किसिमको बिथोलिएकै कारण एउटा हो र अर्को पृथ्वीमै बढ्दो तापक्रम जति छ त्यसले गर्दाखेरि पनि धेरै ठाउँमा यसको असर परेको छ जमिनहरू छिटो ताप्दाखेरि पानी बाष्पीकरण भयो कि भन्ने पनि छ होइन र हामीसँग त्यस्तो तथ्याङ्कगत रूपमा छैन र अहिले गरिएका जुन स्थानीय निकायहरूसँग गरिएका छलफलहरूमा उहाँले के भन्नुहुन्छ भने आजभन्दा 10-15 वर्ष अगाडि देखिएका मुहानहरू अहिले छैनन् भनेर भन्नुहुन्छ भने भूकम्पपछि धेरै स्थानमा मुहानहरू सुके भनेर भन्नुहुन्छ र कुनै कुनै स्थानमा एक ठाउँमा सुकेको अर्को ठाउँमा चाहिँ मुहान निस्केको छ अब यो हेर्दाखेरि चाहिँ सबै खानेपानीका संरचना अथवा खानेपानीका स्रोतहरूको नक्साङ्कन गर्ने त्यसको स्रोत कति छ भने मात्रा निकालेर अलिकति तथ्याङ्कहरू हामीले चाहिँ संकलन गर्नुपर्ने हुन्छ
2: यो जमिन पुनर्भरणको कुरा गर्दै गर्दाखेरि जमिन मुनि पानी पठाउने एउटा कुरा भयो सँगै विपदको कुराहरूलाई चाहिँ जमिनले पानी सोच्ने नसोच्ने कुराले कतिको प्रभाव पार्छ
3: त्यसले ठूलो प्रभाव पार्छ तपाईँलाई एउटा तथ्याङ्क मैले भनिसके पछाडि सायद सबै श्रोताहरूले नै बुझ्नुहुन्छ होला यो सन् 2021 सेप्टेम्बरमा काठमाडौँमा चाहिँ तपाईँको 400 घरधुरीहरू यो विष्णुमतीको को छेउछाउको हो यो हाम्रो कालीमाटी एरियामा ती घरहरू डुबे र त्यहाँ चाहिँ तपाईँको 18 वर्षकोमै ठूलो पानी परेको थियो भन्ने थियो होइन अब त्यति बेला परेको पानी कति थियो त भन्दाखेरि त्यो 24 घण्टामा त्यो बेला पानी परेको 121.5 मिलिमिटर पानी हो होइन त्यो बेला त्यति ठूलो क्षति भयो भने अब तपाईँको सन् 1993 24 घण्टामा 540 मिलिमिटर पानी पर्दाखेरि पनि त्यहाँ असर गरेका थिए हेर्नुहोस् पानी त अहिलेको परेको भन्दा त्यति बढी पानी काठमाडौँमै परेको थियो 24 घण्टामा र पनि त्यस्तो डुबानहरूको घटना भएको थिएन भन्नुको अर्थ अहिले के हो भने पानी कम परेपछि जमिन हुने पानी जाने ठाउँहरू छैन त्यो पानी के हुन्छ सिधै के हुन्छ हाम्रा सड़कहरूबाट घरको छतबाट सिधै बाहिर निस्किन्छ र त्यो पानी नदीमै जाने भयो नदीमा जाँदाखेरि के भयो त भन्दा त्यसको सतह बढ्ने भयो पहिलाभन्दा बढी र अर्को कुरा के हो भने नदीमा मान्छेहरू नदीको नजिक नजिक घर बनाउने तपाईँको अहिले चाहिँ त्यो प्रक्रिया बढ़ी हुँदाखेरि चाहिँ डुबान भएको हो र अहिले शहरमा बाढ़ीलाई हामी न्यूनीकरण गर्ने हो भने एउटा उपाय भनेको जमिन मुनि पानी पठाउने पनि हो
2: जमिन मुनि पानी पठाउने कुरा गर्दै गर्दाखेरि विशेष गरी शहरी क्षेत्रहरूमा समस्या बढ्दै गएको छ है तपाईँले भनिहाल्नुभयो पानी सिधै खोलामा पुग्छ खोलाको सतह पनि बढ्छ एक किसिम जमिन मुनि पानी छैन त्योभन्दा धेरै दुर्घटनाको सम्भावना बढ़ी भयो विपदका सम्भावना शहरी क्षेत्रमा त्यस्ता सम्भावनाहरू रहन्छन् कि रहँदैन पानी जमिन मुनि पठाउनका लागि केही उपायहरू
3: छन् अब शहरमा त्यो अहिले अभ्यासहरू पनि गरिएको छ त्यसलाई रिचार्ज पिट भन्छौ होइन इनार खन्ने जस्तै खन्ने हो संरचनाहरू त्यो संरचनामा तपाईँको चाहिँ पानी केही केही तहसम्म शुद्ध बनाएर जमिन मुनि पठाउने प्रयासहरू भएका छन् अब काठमाडौँमै मैले थाहा पाए अनुसार केही गैर सरकारी संस्थाहरूले र स्थानीय सरकारले त्यस्ता रिचार्ज पिटहरू बनाउनु भएको छ जसले गर्दा हाम्रै सड़कमै पनि बगेको पानी त्यहाँ केही छानिएर जमिन मुनि जाने व्यवस्थाहरू गर्न सकिन्छ
2: यसमा चाहिँ अलिकति घरबाट पनि शुरू गरौँ हामीले आफ्नो संरचना बनाउँदै गर्दाखेरि कतिको ख्याल गर्नुपर्छ
3: होइन त्यो ख्याल गर्नुपर्छ कतिपय काठमाडौँको स्थानीय निकायहरूले नक्सा पास दिँदाखेरि कसैले चाहिँ आकाशीय पानी संकलन र पुनर्भरण रिचार्ज पिट बनाएको छ भने उसलाई सहुलियत दिने भनेर नै उहाँहरूले त्यथा कार्यक्रममा लिनु भएको छ अब लागू चाहिँ के अवस्थामा भएको छ त्यो मैले त्यति हेरेको चाहिँ छैन र केही केही भनौँ न त्यो व्यापारिक प्रयोजनले बनाउने भवनहरूमा त्यो आकाश पानी संकलन र पुनर्भरणका संरचनाहरू बनाइएको छ
2: सामान्य घरहरूमा पनि केही गर्न सकिने अवस्था चाहिँ हुन्छ कि हुँदैन केही मात्रामा भयो जमिन पनि आफ्नो क्षेत्रबाट पानी पठाउँ है भनेर
3: सकिन्छ त्यो भनेको इनार खन्ने बराबरको तपाईँसँग जमिन उपलब्ध छ भने इनार खनेकै बराबरकै संरचना बनाएर तपाईँले रिचार्ज पिट बनाएर तल पठाउन सक्नुहुन्छ
2: त्यसले पनि केही न केही असर त गर्छ होइन हरेक घरमा गर्यो भने
3: अब त्यसले धेरै फरक पार्छ नि तपाईँको काठमाडौँको हरेक घरमा हामीले आकाशीय पानी संकलन खालको प्रविधि जोड्यौं र जमिन मुनि पुनर्भरण गर्ने प्रविधि राख्यौं भने त यो सड़कमा निस्किने पानीमै धेरै कम आउँछ, जसले गर्दा त बाढ़ीलाई त त्यसले ठूलो बाढ़ी न्यूनीकरण गर्न त ठूलो सहयोग गर्छ।
2: काठमाडौँ उपत्यकाभित्र अथवा त्यस्ता क्षेत्रमा जमिन मुनिको पानी उपलब्ध गराउन पनि त्यसले भूमिका खेल्ने भयो, दुईटै कुरा फाइदा हुने भयो। त्यसको लागि हाम्रो पालिकाहरूले चाहिँ कस्ता किसिमका नियमहरू बनायो भने अथवा कस्ता किसिमका प्रयास गर्यो भने राम्रो हुन्छ?
3: पालिकाहरूले प्रयास चाहिँ गर्नु भएको छ, नीति तथा कार्यक्रममा पनि उहाँहरू लेख्नु भएको छ, तर लागू गर्न सकेको छैन। अब काठमाडौँमा धेरै पहिले बनिसकेका घरहरू छन् होइन, त्यहाँ चाहिँ तपाईँको त्यो रिचार्ज पिट खन्ने ठाउँ पनि छैन, त्यो ठाउँमा सामूहिक स्थानमा रिचार्ज पिट गराउन सकिन्छ। र अर्को चाहिँ नयाँ घर बनाउँदा त नक्सा पास गर्दा र घर निर्माण सम्पन्न गर्दा राम्रोसँग तपाईँले यो घरमा आकाशीय पानी संकलन प्रविधि जोडिएको छ या छैन, पानी पुनर्भरण गर्नको निम्ति के प्रविधि जोडिएको छ भनेर हेर्न सकिन्छ।
2: तर अहिले त ठूला ठूला कम्पनीहरूले ठूला ठूला संरचना बनाउँदाखेरि पनि त्यति धेरै वास्ता गरेको पाइँदैन, यसको लागि चाहिँ प्रयास गर्नुपर्ने कसले अथवा किन प्रयास भइरहेको छैन होला, कस्तो लाग्छ?
3: एउटा त स्थानीय सरकारले नै प्रयास गर्नु पर्यो, जसले त्यो अनुमति दिनुहुन्छ उहाँले प्रयास गर्नुपर्ने हो। छैन भन्दा पनि गर्नु भएको छ, तर त्यो जन स्तरमा हुनुपर्ने त्यो भएको छैन। अर्को आकाशीय पानी संकलन र पुनर्भरण गर्ने अथवा आकाशीय पानी संकलन र पुनर्भरण एउटा वैकल्पिक स्रोत हो भन्ने किसिमको अभियानै चलेको छैन। किन भन्दा मान्छेहरूलाई धाराबाट आएको पानी नै मुख्य स्रोत हो, त्यो भएन भने हुँदैन भन्ने, बरु ट्याङ्करहरूमै पैसा तिर्ने, तर घरमा हामी आकाशीय पानी संकलन गरेर पनि हाम्रो ट्याङ्करमा गर्ने खर्च बराबरको पानी बचाउन सकिन्छ भन्ने किसिमको जनचेतनामूलक कार्यक्रमहरू गर्न सकिएको छैन भने, अर्को अब कतिपय घरहरूले त्यो नयाँ संरचना बनाउनको निम्ति थप रकम तिर्न सक्ने त्यो किसिमको आर्थिक क्षमता पनि नहुन सक्छ, त्यसमा स्थानीय सरकारले कसरी सहुलियत दिने भनेर सोच्नुपर्ने हुन्छ।
2: त्यससँगै काठमाडौँ उपत्यकामा पनि कतिपय ठाउँमा खाली जमिन छ अथवा कति बगैँचाहरू छन् केही ठाउँमा छन्, यस्तै किसिमका ठाउँहरूलाई चाहिँ जमिन पुनर्भरणको लागि कतिको उपयोग गरेको देखिन्छ र त्यो उपयोग गर्नको लागि कतिको प्रभावकारी छन्?
3: अहिले काठमाडौँमा चाहिँ मैले बुझे अनुसार सातवटा कि आठवटा नगरपालिकामा, मलाई आधिकारिक तथ्याङ्क त याद भएन अहिले, 422 जति पोखरी मध्येमा 398 पोखरीहरू राम्रोसँग सुचारू भनेको छ, र यहाँ एउटा सौन्दर्यकरणको नाममा पोखरीको वरिपरि जुन सिमेन्ट लगाउने छ नि त्यो चाहिँ गर्नु भएन, किन त्यसलाई चाहिँ प्राकृतिक रूपमै छोडिदिनु पर्यो। पोखरीको सबैबाट पानी तल जमिन मुनि जान सक्ने वातावरण बनाउनु पर्ने हुन्छ, त्यो हिसाबले चाहिँ पोखरीको चाहिँ जुन पोखरी निर्माण पुनर्निर्माणको त बजेट पनि छ, तर निर्माण र पुनर्निर्माण गर्दाखेरि कुन वैज्ञानिक आधार अथवा केमा आधार मानेर गर्ने भन्ने अथवा पोखरी निर्माण कसरी गर्ने भन्ने त्यस्तो अध्ययन गरेको चाहिँ देखिँदैन। सौन्दर्यकरणको नाममा पर्खाल लगाउने सिमेन्टेड गर्ने काम गर्नु भएको छ भने त्यसले त जमिन मुनि पाइप जान रोक्छ, त्यो गर्नु हुँदैन।
2: सकेसम्म जमिनमा कंक्रिट अथवा सिमेन्टको संरचनाहरू चाहिँ कम गर्दै लैजानु पर्यो भन्ने,
3: अब सकेसम्म कम गराउने भन्ने कुरा त अब सड़क निर्माण गरेपछि त बनाउनै पर्यो होइन। अब खास के हुन्छ भन्दाखेरि हामीले सिमेन्टेड गरे पनि त्यो पानी पठाउन सक्ने प्रविधिहरू छन् त्यो हेर्नु पर्यो
2: कि, नेपालमा त्यसो खासै प्रयोग भएको अथवा चर्चा गरिएको छलफल गरेको पाइँदैन
3: पाइँदैन, किनभने अब नेपालमा अहिलेसम्म पानीको वैकल्पिक स्रोतहरूले पुगिरहेछ कि, पानी जो सेवा प्रदायकले नदिए पनि मानिसहरूले किनेर जारबाट बोतलबाट ट्याङ्करबाट लिइराख्नु भएको छ नि त, त्यसले गर्दाखेरि जुन सेवा प्रदायक हो अथवा सरकार हो अथवा स्थानीय सरकार हो प्रदेश सरकार हो उहाँलाई त्यो किसिमको दबाव पुगेको छैन नि त। भोलि कुनै दिन हुन सक्ला वैकल्पिक स्रोत चाहिँ आकाशीय पानी मात्र भयो भने मान्छेहरूमा अवेरनेस बढ़ी आउला, तर अहिले नै हिसाबले गर्दाखेरि आर्थिक पक्ष र हाम्रो प्राकृतिक सन्तुलनलाई कायम गर्ने हो भने पनि हामीले आकाशीय पानीमा जोड दिनुपर्छ।
2: अहिले तपाईँले प्रस्तुत गर्नुभएको तथ्याङ्क पनि घरहरू डुबेको कुरा अथवा काठमाडौँमा चाहिँ पछिल्लो समयमा सामान्य पानी पर्दा नदीहरूमा ठूलो बाढ़ी आउँछ भनेर देख्नेहरूले पनि भनिरहेका छन्, तथ्याङ्कै चाहिँदैन देख्नेहरूले पनि भनिरहेका छन्। यो घटाउन पनि हामीले जमिन पुनर्भरणलाई नै अलिकति जोड दिनुपर्छ भन्ने खालको बहस अथवा भन्ने खालको कुराले सरकारले झगझगाउने कुराहरू चाहिँ त्यति धेरै भएको पाइँदैन अथवा त्यसको कुरा नउठेको हो कि लाग्छ तपाईँलाई?
3: त्यसमा कुरा उठेको छैन त्यति होइन, त्यो चर्चा चाहिँ डुबान भएको एक दुई दिनमा हुन्छ, डुबान हुँदा सानो बालबालिका नै बगेका उदाहरणहरू तपाईँले सुन्नुभयो, अनि यो जुन आकाशीय पानी संकलन र पुनर्भरण क्षेत्रमा काम गर्नेहरू जो हुनुहुन्छ त्यो अभियन्ताहरूसँग कुरा गर्दा उहाँले के भन्नुहुन्छ भने बाढ़ीको हुने क्षतिलाई जस्तो क्षति न्यूनीकरण गर्न अथवा क्षतिपछि जनताहरूलाई अथवा सरकारले जुन काम गर्दैछ त्योलाई त्यति बराबरको लगानी आकाशीय पानी संकलन र पुनर्भरणमा गर्ने हो भने त्यसले धेरै ठूलो टेवा पुर्याउन सक्छ यो शहरको बाढ़ी कम गर्न र बाढ़ीको कारणले गर्दा हुने क्षति कम गर्न भनेर उहाँहरूले भन्नुभएको छ। आधिकारिक तथ्याङ्क नभए पनि उहाँहरूको भनाइ त्यस्तो छ।
2: यी सँगै गाउँघरमा पछिल्लो समयमा केही पालिकाहरूले चाहिँ ठाउँ ठाउँमा डाँडामा अथवा जंगलमा पोखरी खन्ने सानसाना खाल्डा खनेर पानी जमाउने अभियानहरू कतिपय ठाउँमा शुरू गरेको भनेर समाचारहरू आएका छन्। कतिको प्रभावकारी विधिहरू हुने यस्ता विधिहरू गाउँघरमा गर्दाखेरि हुन सक्ने लाभ कतिको हुन्छ?
3: अब पहिलो सामान्य मान्छेले बुझ्नुपर्ने कुरा के हो भने आकाशबाट परेको पानीलाई जतिसक्दो जमिनमा अडाउनुपर्छ कि बगेर तल सिधै जान दिनुहुँदैन। तपाईँ जति बढी जमिनमा अडाउन सक्नु त्यति फाइदा हो। भनेपछि पहाड़को टाकुरामा पोखरी खन्नु फाइदाजनक भयो। तर कहिलेकाहीँ हामीले बुझ्नुपर्ने कुरा के हो भने कुनै कुनै एकदम भिरालो पाखाहरूमा पोखरी बनाउनु हुँदैन, त्यसले पहिरो निम्ताउन सक्छ। त्यो बाहेक अन्यत्र चाहिँ पोखरी खनेर आकाशको पानी तपाईँको संकलन गर्नु एकदमै राम्रो हो त्यो, र पानीलाई जमिनमै अडाउने कि बढी। जति समय तपाईँले पानीलाई जमिनमा अडाउनु हो र पानीलाई तल बग्न दिनु भएन भने त्यसको फाइदा धेरै छ। र संसारमा त्यस्ता धेरै उदाहरणहरू छन् जुन सामान्य नागरिकहरू नै परिचालन गरेर आकाशको पानीलाई चाहिँ जहाँबाट पानी परेको त्यो एरियामा नै पानीलाई जसरी पनि केही बेर रोक्ने अडाउने होइन गर्दाखेरि त्यसले फाइदा हुन्छ।
2: त्यसको लागि त अहिले तपाईँले भन्नुभयो जस्तो कतिपय ठाउँ पहिरोको जोखिम होला, जोखिम ठाउँ पहिचान पनि गर्नु पर्यो, अथवा सामान्य सिप पनि चाहियो, केही स्रोत पनि चाहियो। पालिकाहरूले के गरेदेखि राम्रो हुन्थ्यो त्यतातिर त्यस्तो ठाउँमा त्यस्ता किसिमका विधिहरू अप्नाउनका लागि?
3: अहिले पालिकाले सुरुमा त्यो पालिकामा हाम्रो नेपालमा कुनै पनि पालिका छैन होला सायद त्यहाँ पोखरी नभएको होइन, पहिला त पोखरी कति छन् गणान उहाँले त्यसको तथ्याङ्क तयार गर्ने र पोखरीलाई बर्खामा आएको पानीलाई त्यो पोखरी भराउन प्रयोग गर्दाखेरि वरिपरिको जमिनमा त्यसले फरक पार्छ होइन, त्यो एउटा हुन सक्छ। र अर्को चाहिँ नयाँ सम्भावित ठाउँहरूमा पनि पोखरी खन्न सक्नुहुन्छ उहाँहरूले नयाँ नयाँ ठाउँहरूमा जहाँ जहाँ सार्वजनिक स्थानहरू छन्। र अहिले चाहिँ खास पालिकाहरूले गरिदिनुपर्ने अर्को कुरा के छ भने पृथ्वीमा त मानव मात्र त छैन नि त, जीव जन्तुहरू पनि छन्। उहाँहरूको लागि पिउने पानीको एकदम अभाव छ भने सामुदायिक वनहरूमा अन्य वन क्षेत्रमा पोखरी निर्माण गर्दै त्यसका दुईटा फाइदा भयो। वन्य जन्तुहरूले पानी पिउने भए जसले गर्दा पानी पिउनकै लागि उनीहरू गाउँ पस्ने भएनन्। अर्को त्यो बाट जमिन मुनि गएको पानीले कुनै न कुनै गाउँको पानीको स्रोतलाई चाहिँ सहयोग गरेको हुन्छ। र यसरी पानी डाँडा डाँडामा पोखरी खन्दाखेरि त्यसको तल पानीका मुहानहरूको मात्रा बढेका त्यस्ता उदाहरणहरू छन् नेपालमा।
2: केही ठाउँमा त्यस्ता पोखरी खन्ने अभियान चलाएका पालिकाका अध्यक्षहरूसँग कुराकानी गर्दा चाहिँ त्यहाँका गाउँका बासिन्दाहरू कतिपयले चाहिँ आज जंगलतिरको पशुपन्छीलाई किन खर्च गरिराख्नु, बरू बाटो बनाउन भन्ने किसिमको कुराहरू पनि आए भनेर हाँसो ठट्टा गर्नुहुन्थ्यो। यस्तो कुरालाई कतिको संवेदनशील रूपमा लिनुपर्छ?
3: अब हामीले यस्तो छ, अब हामी शैक्षिक अथवा शिक्षित अथवा हामी एउटा मानव समाज अथवा पृथ्वीमा बसिसके पछाडि हामीले सामान्यतया यो पृथ्वी मानवको मात्र होइन, यहाँ सबै किसिमका जीव जन्तु वन्य जन्तु अथवा यो पर्यावरणमा बस्ने सबै जीवहरूलाई पानी आवश्यकता पर्छ र उहाँहरूको यो पृथ्वीमा बाँच्नु पाउने अधिकार छ भन्ने बुझ्नु पर्यो। र त्यो अधिकार हामीले खोजिदिनु भएन। अहिले चाहिँ धेरै मानवहरू अथवा मानव शिक्षित बढ्दै जाँदाखेरि त्यो अधिकार हामीले खोस्यौं। हिजो तपाईँलाई थाहा छ कोरोनाको समयमा कति हामीले प्राकृतिक रूपमा जीव जन्तुहरूलाई देख्न पायौं। भनेपछि यो पारिस्थितिक प्रणालीलाई सन्तुलन कायम गर्न हाम्रो वातावरणलाई समयको सन्तुलन राख्नको लागि पनि हामीले त्यो प्रति ध्यान दिनुपर्छ।
2: जमिन पुनर्भरणको धेरै चर्चा गर्यौं, हामीले छलफल गर्यौं, सबै कुरा गर्दै गर्दा फेरि मैले दोहोऱ्याएर एकपटक भन्दा चाहिँ अहिले तपाईँले भन्नुभयो कुरालाई मैले एकपटक दोहोऱ्याएँ, जति सक्दो आकाशको पानी चाहिँ हामीले जमिनमा अड्याउने काम चाहिँ गर्नु
3: पर्यो। एकदम
2: यसले ठ्याक्कै मान्छेलाई देखिने गरी लाभ पनि केही छ कि अथवा भोलि पानीले चाहिँ पार्ने प्रभावहरू बढ़िएको छन्?
3: एउटा चाहिँ भारतको महाराष्ट्रमा पानी फाउन्डेशनले 45 दिनसम्म त्यहाँको एउटा पानी प्रतिस्पर्धा भनेर गरेका थियो विभिन्न गाउँका होइन, 45 दिनसम्म परेको पानी अडाउँदाखेरि अर्को वर्ष त्यो गाउँै पुरै हरियाली भयो कि। भन्नुको अर्थ तपाईँले चाहिँ त्यसरी पानी अडाउनु भयो भने 6-7 महिनामै त्यसको परिवर्तन देख्न सक्नुहुन्छ।
2: अवश्य कार्यक्रममा सरसफाई र पानी दुईटै कुरालाई सँगसँगै जोडेर हेरिन्छ। तपाईँ दुईटै कुरामा बहस गर्दै दुईटै कुरामा सफल गर्दै आउनु भएको छ, विभिन्न ठाउँमा सचेतना कार्यक्रमहरू पनि गर्नुहुन्छ। बर्खाको पानीलाई सुरक्षित बनाउने कुरा गर्दै गर्दा हामीले सरसफाईका आचरणहरूमा चाहिँ कतिको ध्यान दिनुपर्छ?
3: बानी बेहोरा एकदमै ठूलो कुरा हो होइन, त स्वच्छताका बानी बेहोरा भन्छौँ हामीले। त्यसमा तपाईँको यो शौचालयको प्रयोगको कुरा जान्नु पर्यो र शौचालयको दिशा पानीमा मिसिन नदिन एकदमै बढी सचेत हुनु पर्यो। र अर्को भनेको चाहिँ पिउने पानी छोपिएर राख्ने अथवा पानी उमालेर पिउने कुराहरू चाहिँ एकदम महत्वपूर्ण।
2: हामीले यतिखेर गर्ने सरसफाईका व्यवहारहरू चाहिँ जस्तो शौचालयको प्रयोग भयो अथवा खुला दिशा नगर्ने कुराहरू भयो, यो सँगसँगै पानीको स्रोतहरूलाई सफा राख्नको लागि अथवा पानी आउने माध्यमलाई सफा राख्नको लागि चाहिँ सामान्य व्यक्तिहरूको व्यवहार अथवा प्रदायकहरूको व्यवहार कस्तो हुनुपर्छ?
3: त्यसमा हामीले खानेपानी सुरक्षा योजना भनेर नेपाल सरकारले नै एउटा तपाईँको कार्यविधि जस्तै बनाएको छ होइन. सुरक्षा योजनाका सातवटा चरणहरू छन्, ती चरणहरू हेरेर सबै खानेपानी सेवा प्रदायकहरूले लागू गर्न सक्नुभयो भने ठूलो परिवर्तन.
2: यसमा मुख्य कुरा के हुन्छ त्यो सात चरणमा मुख्य गर्नुपर्ने?
3: मुख्य गर्नुपर्ने कुराहरूमा खानेपानीको मुहानदेखि चुहान भन्छौँ हामीले, जहाँसम्म प्रयोग गर्छ त्यसमा प्रदूषण हुने बिन्दुहरू कुन कुन छन् त्यसलाई पत्ता लगाएर त्यो प्रदूषण हुन रोक्ने नै हो.
2: त्यसको लागि चाहिँ एकदमै घर घरबाट गर्न सक्ने कुरा चाहिँ के हो? व्यक्तिले
3: गर्न सक्ने कुरा आम उपभोक्ताहरूले एकचोटि चाहिँ मुहानदेखि आफ्नो पानी प्रयोग गर्नसम्म भ्रमण गर्ने र कहाँ कहाँ पानी चाहिँ बर्खाको समयमा जोखिम हुन सक्छ त्यसलाई अब अहिले गाउँले परिवेशबाट हुन सक्ने भनौँ न केही समाधानका उपायहरू अप्नाएर काम गर्न सकिने, जस्तो भल तर्काउने हुन सक्छ होइन, भल मुहानमा जान नदिन सक्छ, मुहानको ढकनहरू चाहिँ कति समयदेखि चाहिँ तपाईँको सफा गरिएको छैन सफा गर्न सकिन्छ, संकलन टङ्कीहरू सफा गर्न सकिन्छ, पाइपहरू लिकेज भएको छ फुटेको छ भने जोड्न सकिन्छ, त्यसले साने भयो भने घर घरमा अभियान चलाएर चाहिँ पानी पिउनुहोस् अथवा सुरक्षित पानी संकलन गर्ने ठाउँहरू बनाउनुहोस् घर घरमा भनेर राख्न सकिन्छ.
2: केही व्यक्तिहरूले भन्छन् जस्तो पछिल्लो समयमा त शौचालयमै दिशा गर्ने चलन त धेरै भइसक्यो, 100% हुन लागिसक्यो, तैपनि पानीमा दिशा जन्ने जीवाणुहरू चाहिँ भेटिन्छन् किन भनेर भन्छन्, के कारणले त्यस्ता कुराहरू हुन सक्छन् र त्यसमा ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन सक्छ?
3: यस्तो अब हाम्रो खास गरेर हामीले बनाएका शौचालयहरूको भित्र शौचालय संकलन गर्ने त्यो चाहिँ खास गरेर सेप्टिक ट्याङ्क भन्छौँ हामीले, त्यसको मापदण्ड अनुसार नबनाउँदा त्यो कस्तो भयो भने होल्डिङ टङ्की भन्छ कि त्यो भनेको दिशा जम्मा मात्र भएको छ, त्यो जमिन मुनि दिशा चाहिँ तपाईँको रसार जान सक्ने भयो र त्यो पानीको मुहानसँग मिल्न सक्ने एउटा सम्भावना, त्यो एकदमै ठूलो कारण हो. अनि अर्को अब त्यो भरिएको समयमा तपाईँले सफा गर्नु भएको छैन भने आकाशबाट पानीको परेको पानी त्यही दिशा लेदोसँग मिसिएर त्यो फेरि भल भन्ने बगेर आएर पानीको मुहानमा जाने भयो भने तराईतिर के हुन्छ भने शौचालयहरू डुब्ने रूप्छ नि, डुब्दाखेरि जमिन मुनिको जुन शौचालय दिशा गरेर राखेको छ त्यो व्यवस्थितसँग राखिएको छैन र समयमा निकालिएको छैन भने त्यो दिशा चाहिँ माथि पानीसँग मिल्छ र त्यो बग्छ, त्यसले गर्दा नै हो तराई
2: दिशा जाने जीवाणुकै कुरा जोड्दै गर्दाखेरि जस्तो गाउँघरतिर अलिक टाढाको मुहानबाट पानी ल्याएको हुन्छ होइन, त्यतातिर गाई बस्तु पशु चौपाय जंगल जनावरहरूको दिशाको कारणले त्यस्ता जीवाणुहरू देखिने सम्भावना हुन्छ कि मान्छेकै मात्रै हुनुपर्छ?
3: मान्छे पनि हो, हामीले चाहिँ इक्वली र कोलिफर्म भन्छौँ, कोलिफर्ममा अब तपाईँ गाईबस्तु चराचुरुङ्गीहरूको दिशाले गर्छ,
2: त्यसो गर्दाखेरि त हाम्रा ती मुहानहरू पनि घेराबार अथवा कसरी संरक्षण गर्नु पर्यो होइन?
3: हो एकदम, अब धेरै खानेपानी तथा सरस उपभोक्ता समितिहरू जहाँ जहाँ हुनुहुन्छ जसले खानेपानी सेवा प्रदान गर्नुभएको छ उहाँहरूले खानेपानी सुरक्षा योजनाका चरणहरू लागू गर्नुभयो भने धेरै कुरा न्यूनी भयो.
2: अब हामी चाहिँ कार्यक्रमको अन्तिम चरणमा आइपुगेछ, अब अन्तिममा चाहिँ साउन भदौ असोजसम्म पनि एकदमै धेरै वर्षा जाने कुरा हुन्छ, यो बीचमा चाहिँ पानीलाई सुरक्षित प्रयोग गर्नको लागि र सकेसम्म जमिन पुनर्भरणको लागि कस्ता किसिमको काम गर्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँको सुझाव किसिम जाँदै गर्दा?
3: मैले चाहिँ अब अहिले नै 15 दिनभित्र आकाशी पानी संकलन पुनर्भरणको अभियान त गर्न सकिँदैन होइन, यो अब जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ, किनभने काठमाडौँ उपत्यकामा त तपाईँको यो आउँ हैजाको प्रकोप हामीले देखिरहेको हुन्छौँ भने पहाड़तिर पनि त्यो धेरै ठाउँमा हुन्छ, नेपालमा त हैजा झाडा पखालाले बाल बालिकाको अथवा वयस्कहरूको नि मृत्यु हुने गर्छ, अब बर्खा लागेसँगै हरेक घर घरमा पिउने पानी उमालेर पिउनुहोस् भन्नु पर्यो, त्यो एकदमै बढी त्यसलाई सचेतना गराउनु पर्यो र यदि राम्रो सेवा प्रदायकहरू छन् भने संरचनागत रूपमा अथवा उहाँको सेवा प्रणालीमै शुद्ध पानी पठाउन प्रयोग गर्नु पर्यो, त्यो भनेको क्लोरेसन विधि हो अहिलेलाई, त्यो गर्न सक्छन् धेरै सेवा प्रदायक संस्थाहरूले त्यो काम गर्न सक्छ.
2: जाँदै गर्दा मैले दोहोऱ्याएरै भन्दाखेरि पानी उमालेर मात्रै प्रयोग गर्यो भने धेरै कुराबाट बचिन्छ,
3: खानेपानी जन्य रोगबाट चाहिँ धेरैबाट भयो.
2: हुन्छ त, एकदमै महत्वपूर्ण समय दिनुभयो र यो एकदमै अहिलेको समय अनुसार महत्वपूर्ण विषयमा आफ्ना भनाइ राख्नुभयो, यहाँलाई उज्याला तर्फ धेरै धन्यवाद.
3: धन्यवाद तपाईँले यो समयको लागि, अब जो महत्वपूर्ण कुरामा छलफल गर्न पाएँ यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
2: उहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई विज्ञ आनन्द गौतम. अब भने आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं. अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं. आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म वसुन्धरा बस्नेत बिदा हुन्छु. नमस्कार.

0: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टिभी। Samsung Vision AI TVs na paunu hos. Sound bar matra ru 9999 ma. Ya 12 mahina samma ko net TV package sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
2: Sathuru lagu hune chan.
4: Aba internet dhilo hoina. Chito, smart, surakshit.
5: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
6: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 0142538888 98 0125388888।

0: सी ढाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज मधेस सहित 5 प्रदेशमा पानी पर्ने सम्भावना। मुख्य राजमार्गमा गाड़ी निर्वाध रूपमा सञ्चालन। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई। मल अभाव रहेको किसानको गुनासो। नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय निर्धारण। पूर्व मन्त्री रायमाझी सहित 9 4 वर्ष तथा खाँडलाई 2 वर्ष कैद। हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने ट्रम्पको प्रस्ताव फिर्ता। शुल्क लगाउनुको सट्टा खाड़ीका देशसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज मधेस सहित 5 प्रदेशमा पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी परेकोमा यो क्रम भोलिसम्म पनि रहने महाशाखाले जनाएको छ। मौसमविदले ठूलो पानी पर्न सक्ने क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन आग्रह गरेका छन्। गैराती सिन्धुपाल्चोकमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। पछिल्लो 12 सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो। मुख्य राजमार्गमा आज निर्वाध रूपमा गाड़ी चलिरहेका छन्। ठूलो वर्षा र पहिरोले अस्ति बेलुकादेखि अवरूद्ध नागडुंगा मुगलिन नारायणगढ़ सड़क हिजो बिहानदेखि सञ्चालन भएकोमा त्यसपछि रोकिएको छैन। त्यस्तै बीपी राजमार्गमा बाढ़ीको जोखिमका कारण गैराती काभ्रे खण्डमा गाड़ी सञ्चालनमा रोक लगाए पनि अहिले सञ्चालन भइरहेको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। यो सड़क खण्डमा सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर मनसून अवधिमा रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउने गरिएको छ। यस्तै कान्ति लोकपथ सड़कको मकवानपुरको भीमफेदी र हेटौड़ा ठिंगन खण्डमा पहिरो जाँदा हिजो अवरूद्ध भएको सड़क अहिले सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। कान्ति लोकपथ सड़क खण्ड आज बिहान 5 बजेदेखि गाड़ी सञ्चालनमा आएको हो। मकवानपुर जिल्ला संघको समन्वयमा ललितपुर जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर हिजो बेलुका 6:30 बजेदेखि आज बिहान 5 बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक गाड़ीको आवागमनमा रोक लगाएकोमा अहिले गाड़ीहरू चलिरहेका हुन्। यस्तै सिन्धुपाल्चोकको हरणीको राजमार्ग भोटेकोशी कोदारी पनि पहिरोका कारण अवरूद्ध हुने गरेकोमा पहिरो पन्छाएर एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार अहिलेसम्म देशभर 55% रोपाई भएको हो। केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान छ। त्यस अनुसार झण्डै 7,00,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो, तर यस वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो। प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै रोपाई भएको पछिल्लो विभागको तथ्याङ्क छ। यो हप्ता देशका धेरै ठाउँमा पानी परेकोले अब रोपाईले तीव्रता पाउने अपेक्षा छ। यति बेला मुख्य फाँटमा धान रोपाईको चटारो छ। विगतका वर्षमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्। मुख्य बालीको सिजनमै मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता छ, तर सरकारले मलको चरको अभाव नरहेको दावी गर्दै आएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल दातमा छ। बेलैमा मलको व्यवस्थापन नभए उत्पादन घट्ने र किसान समस्यामा पर्ने भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण समेत गराउँदै आएका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय निर्धारण गरेको हो। पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी सहित 9 अभियुक्तलाई जनै 4 वर्ष कैद र 40,000 जरिमाना तोकेको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँड सहित 2 जनै 2 वर्ष कैद र 20,000 जरिमाना ठहरएको छ। बाँकी 5 अभियुक्तको हकमा जनै 1 वर्ष कैद र 10 5,000 जरिमाना निर्धारण गरेको छ। जिल्ला अदालत काठमाण्डुका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेश अनुसार पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई 2 वर्ष कैद सजाय र 20,000 जरिमाना तोकेको छ। सरकारी लिखत कृत्य कसुर ठगी र संगठित मुद्दामा टेकनाथ रिजाललाई 2 वर्ष कैद र 20,000 जरिमाना तोकिएको छ। यस्तै पूर्व गृह सचिव टेकनारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी र अन्ताबा शेर्पालाई 4 वर्ष कैद तथा 40,000 जरिमाना तोकिएको छ। यसै गरी शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, नरेन्द्र केसी र बेचन झालाई 1 वर्ष कैद र 10,000 जरिमाना तोकिएको छ। न्यायाधीश खण्डकाको इजलासले गएको असार 23 कसुर ठहरको फैसला गरेकोमा हिजो सजाय सुनाएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरि सिलिण्डर पठाउने भएको छ। निगमले साबिककै अनुसार 14.2 किलो तौल भएको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो। मध्य पूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल अर्थात 7.1 किलो भएको सिलिण्डर प्रयोगमा ल्याएको थियो। 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास

भएको छ। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सड़क पनि पहिरोले अवरूद्ध छ। बाढ़ीले बाँधमा क्षति पुर्याएको छ भने विद्युत उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि बेहोर्नु परेको छ। गएको वर्ष निर्माण सम्पन्न भएको रेलेखोला आयोजनाको विद्युत दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको छ। यो निर्णय अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी पुनः शुरू गर्नुभन्दा केही घण्टा अघि आएको हो। ट्रम्पले शुल्क लगाउने योजनाको सट्टा खाड़ीका देशहरूसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने विकल्प रोजेको बताउनु भएको बीबीसीको खबरमा उल्लेख छ। यो निर्णय अमेरिका र इरान बीच पुनः शुरू भएको हवाई आक्रमणका बीच आएको हो। बढ़दो तनावका कारण हर्मुज जलमार्ग भएर तेल ट्याङ्करहरूको आवत जावत प्रभावित भएको छ। यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढ़ेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा 20% अमेरिकी शोध भर्ना शुल्कलाई विभिन्न खाड़ी राष्ट्रहरूले अमेरिकामा गर्ने व्यापार र लगानी सम्झौता मार्फत प्रतिस्थापन निर्णय गरेको बताउनु भएको छ। ट्रम्पले हर्मुज जलमार्ग इरान बाहेक अन्य सबै जहाजहरूका लागि खुल्ला रहेको दावी गर्दै अमेरिकी सेनाको उपस्थितिका कारण तेल आपूर्ति निरन्तर रूपमा सहज हुने दावी गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती पाउने 1 बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। अर्जेन्टिना इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। दुई टोलीबीचको प्रतिस्पर्धा सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्याण्ड अफ गड गोल र सन् 1998 डेभिड बेकह्यामले रातो कार्ड पाएको घटनाका कारण अझ चर्चित छ। विश्वकपमा यी दुई टोलीबीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल खेलेका छन्, जसमा इंग्ल्याण्डले 6 अर्जेन्टिनाले 3 खेल जितेका छन् भने 5 खेल बराबरीमा सकिएका थिए। इंग्ल्याण्ड र अर्जेन्टिना बीच पहिलो पटक सन् 1951 मैत्रीपूर्ण खेल हुँदा इंग्ल्याण्ड 2-1 विजयी भएको थियो। दुई टोलीबीच पछिल्लो खेल सन् 2005 मैत्रीपूर्ण खेल हुँदा इंग्ल्याण्डले अर्जेन्टिनालाई 3-2 गोलले हराएको थियो। यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी उत्कृष्ट लयमा छन्। उनले समग्र विश्वकपमा 21 तथा अहिले भइरहेको प्रतियोगितामा 8 गोल गरिसकेका छन्। अर्कोतर्फ इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङघमले यस विश्वकपमा समान 6-6 गोल गरिसकेका छन्। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पाउने 1 बजे हुने विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विश्व फुटबलका पुराना प्रतिस्पर्धीबीच हुने खेल अघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कड़ा पारिएको बीबीसीले जनाएको छ। गैराति भएको खेलमा स्पेनले फ्रान्सलाई 2 गोलले हराउँदै 16 वर्षपछि फाइनलमा पुगेको हो। उपाधिको दावेदार मानिएको फ्रान्स सेमी फाइनलमै रोकिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज मधेस सहित 5 प्रदेशमा पानी पर्ने सम्भावना। मुख्य राजमार्गमा गाड़ी निर्बाध रूपमा सञ्चालन। देशभर अहिलेसम्म झण्डै 55% धान रोपाई, मल अभाव रहेको किसानको गुनासो। नक्कली भूटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाय निर्धारण। पूर्व मन्त्री रायमाझी सहित 9 4 वर्ष तथा खानलाई 2 वर्ष कैद। हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गोमा 20% शुल्क लगाउने ट्रम्पको प्रस्ताव फिर्ता। शुल्क लगाउनुको सट्टा खाड़ीका देशसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने। र विश्वकप फुटबलको फाइनलमा पुग्न आज राति अर्जेन्टिना र इंग्ल्याण्ड खेल्दै विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुक समय में चाहन सण थपार वा सबले देखने ठाव में राख
1: सार्वजनिक हित का उज्यालो को अनुरोध
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म

2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Lakers bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: साली नदीको शिर
2: मणिचूडको काख
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181 वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन पर्सी साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समस्याग्रस्त सहकारीलाई पुनः संचालनमा आउने वातावरण तयार गरिने पनि बताउनुभयो। उहाँले अब समस्याग्रस्त घोषित सहकारीका सबैले पैसा पाउने अवस्था सिर्जना गर्ने पनि बताउनुभयो। बागमती प्रदेश अन्तर्गत रहेका 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्ने कार्य हिजोदेखि प्रारम्भ भएको छ। बागमती प्रदेशले सिभिल बचत तथा ऋण सहकारी संस्था सोल्टीमोड, दर्शन बचत तथा ऋण सहकारी संस्था किर्तिपुर, सुमेरू बचत तथा ऋण सहकारी संस्था पुल्चोक ललितपुर, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था सामाखुशी काठमाडौँ र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था खुशीबुलाई समस्याग्रस्त घोषित गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद सिगदेलले ऋणले ऋण तिर्ने वातावरण बनाउन निकै मेहनत गर्नु परेको भन्दै नियम कानूनलाई आधार मानेर कठोर निर्णय चाल्ने बताउनुभयो। काठमाडौँका विभिन्न ठाउँबाट अनलाइन जुवा अर्थात सट्टेबाजी खेलाएको र प्रचार प्रसार गर्ने गरेको कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले 4 पक्राउ गरेको छ। पक्राउ परेकामाथि 2 करोड़ भन्दा बढ़ीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा रूपन्देहीका प्रत्युष्मान सिंह, बाराका गौतम कुमार गुप्ता, पाँच थरका सबनम बानिया र पाल्पाका सुदन सुवेदी छन्। अनलाइन सट्टेबाजी गराएको र श्रव्य दृश्य सामग्री बनाएर सामाजिक सञ्जालमा राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका चारैजना विरूद्ध सट्टेबाजी गर्न वा गराउन नहुने कसुर अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट 3 दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अघि बढ़ाएको प्रवक्ता भट्टराईले बताउनुभयो। र काठमाडौँ महानगरपालिकाको वडा 31 चालू आर्थिक वर्षमा 53.99% पूँजीगत र 58.91% चालूतर्फ प्रगति हासिल गरेको छ। हिजो आयोजना गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा योजनाको समीक्षा गर्दै खर्च प्रगति सार्वजनिक गरिएको हो। चालू आर्थिक वर्षका लागि विनियोजित 15,37,00,000 रूपियाँ पूँजीगत बजेटमा 8,29,85,223 रूपियाँ खर्च गरेको छ। त्यस्तै चालूतर्फ 1,87,93,421 रूपियाँ खर्च भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज मधेस सहित 5 प्रदेशमा पानी पर्ने सम्भावना। मुख्य राजमार्गमा गाड़ी निर्वाध रूपमा सञ्चालन। बचत फिर्ताका लागि पर्सीदेखि बागमतीमा अनलाइन मार्फत उजुरी दर्ताको व्यवस्था लागू गरिने। 5 सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न शुरू। र अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँबाट 4 पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 06640213240124, मोबाइल 98415414848।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495494046 र 98130949532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 06625209।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
12: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
14: हेर्न माले,
15: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
16: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आऊ त आऊ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: बताइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के भो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा SDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: SDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
6: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोज्छ।
6: बाल विवाहका गम्भीर असरहरू:
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
9: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र RCTC लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेश हाउस विशेषर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 28186 फोन 0665220293 साथै नमुना फ्रेश हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्स र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन। स्थानीय तहको सुझाव समेटेर भू उपयोग नीति बनाउँदै कोशी प्रदेश निगमले आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिण्डर पठाउने र आज मधेससहित 5 वटा प्रदेशमा पानी पर्ने सम्भावना।
3: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
4: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
4: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
3: तिमीले जस्तो भन्यो त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
4: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
3: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
4: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सर सात लमजुङ। सम्पर्क फोन नम्बर 0665909909, मोबाइल 9847769229।
0: अब समाचार विस्तारमा। नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेर सुबियोली सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ। उनीहरूको प्रदर्शनबाट केही बेर दक्षिण गेट अगाडिको सड़कमा यातायात प्रभावित भएको थियो। लगत्तै प्रहरीले उनीहरूलाई हटाइएको थियो। प्रदर्शनमा सहभागीहरूले गरीबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए। कोशी प्रदेश सरकारले स्थानीय तहको सुझाव समेटेर नयाँ भू उपयोग नीति तथा भूमि व्यवस्थापन सम्बन्धी कानूनी निर्माण प्रक्रिया अघि बढ़ाइएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले धनकुटामा आयोजना गरिएको छलफलमा तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारी तथा अन्य सरकारवालाबाट प्रस्तावित भू उपयोग नीति र विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन गरिएको थियो। सहभागीहरूले तीव्र शहरीकरण, कृषि योग्य जमीनको अनियन्त्रित खण्डीकरण, अव्यवस्थित बसोबास, सार्वजनिक जग्गाको अतिक्रमण तथा भूमि प्रशासनमा देखिएको समस्या समाधान गर्न प्रभावकारी भू उपयोग नीति आवश्यक रहेको बताउनु भएको छ। नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि जोड़ दिनुपर्ने उनीहरूको धारणा थियो। नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिण्डर पठाउने भएको छ। निगमले साबिककै अनुसार 14.5 14.2 किलो तौल भएको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने निर्णय गरिएको हो। मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल भएको सिलिण्डर प्रयोगमा ल्याएको थियो। चार महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर पाउन लागेका हुन्। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चित भएकोले आजदेखि पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। आज मध्य सहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भाग र मध्य प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परेकोमा यो क्रम भोलिसम्म पनि रहने महाशाखाले जनाएको छ। मौसमविदले ठूलो पानी पर्न सक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। गैराती सिन्धुपाल्चोकमा सबैभन्दा धेरै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिलिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो। भारत र बेलायत बीचको स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू भएको छ। सम्झौता कार्यान्वयनमा आएसँगै भारतका 99% वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुनेछन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत 3% भन्सार दरमा आयात हुनेछन्। सम्झौता लागू भएसँगै भारतमा स्कच व्हिस्की, जिन, जगुआर, ल्याण्ड रोभर र रोल्स रोयस जस्ता लग्जरी कार, ब्राण्डेड कपडा, कस्मेटिक्स तथा केही खाद्य वस्तुको मूल्य घट्ने अपेक्षा गरिएको छ। सबै चीजमा लाग्ने भन्सारमा स्कच विस्कीमा लाग्ने भन्सार 150% घटेर 75% झरेको छ भने आगामी 10 वर्षभित्र यसलाई 40% झार्ने योजना रहेको छ। लमजुङको मध्य नेपाल नगरपालिकामा अझै पनि 18 करोड़ बढ़ी बेरुजु बाँकी रहेको महालेखाको प्रतिवेदनले देखाएको छ। संघीयता कार्यान्वयनसँगै कार्यान्वयनमा आएको सो नगरपालिकामा गत आर्थिक वर्षसम्म 18,16,43,234 रूपियाँ बेरुजु बाँकी रहेको हो। महालेखाको 63 प्रतिवेदन अनुसार मध्य नेपाल नगरपालिकामा आर्थिक वर्ष 2000

लाख 89,000 494 रूपियाँ असूल गर्नुपर्ने बेरुजु रकम देखिएको बेरुजु विवरणमा उल्लेख छ। त्यसै गरी 85,79,849 रूपियाँ प्रमाण तथा कागजात पेश नभएको बेरुजु विवरणमा उल्लेख गरिएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। लमजुङको रायनस नगरपालिकाभित्र प्रयोग हुँदै आएको खानेपानीका स्रोतमध्ये 5 स्थानको पानीमा शुद्धता अर्थात पिउन योग्य भेटिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले गरेको खानेपानी शुद्धता परीक्षणको क्रममा पालिकाभित्रका 10 स्रोतमध्ये 5 पिउन योग्य भेटिएको हो। परीक्षण पश्चात सार्वजनिक प्रतिवेदनमा रायनास नगरपालिका वडा नम्बर 1 स्थित तल्लो बोराङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी पिउन योग्य भेटिएको हो। त्यस्तै वडा नम्बर 10 ठूलो भीर बोराङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति, वडा नम्बर 3 टिमुरे जेठाक खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी पनि पिउन योग्य भेटिएको हो। सो बाहेक वडा नम्बर 6 स्याउली खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी र स्याउली मिलनचौक खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी पनि पिउन योग्य भेटिएको हो। परीक्षण प्रतिवेदन अनुसार सो नगरपालिकाभित्रका 2 खानेपानी स्रोतहरूमा भने 7% भन्दा बढ़ी इकोली भेटिएको उल्लेख छ। इकोली भन्नाले दिशाजन्य कीटाणु हो जसले खानेपानी पूर्ण रूपमा पिउन अयोग्य बनाएको हुन्छ। रायनसको वडा नम्बर 6 र 7 स्थित धमिलीकुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति र चम्बोटे तारकुघाट धमिलीकुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानीमा 7% भन्दा बढ़ी इकोली भेटिएको प्रतिवेदनमा उल्लेख छ। रायनसभित्रका विभिन्न खानेपानीको स्रोतमध्ये कार्यालयले 10 स्रोतहरूमा नमूना परीक्षण गरेको जनाएको छ। टोलीले रायनसभित्रका प्रशोधन प्रणाली नभएका खानेपानी स्रोतमा परीक्षण गरेको थियो। शुद्धता परीक्षण गरिएको पानीका स्रोतमध्ये जिल्लागत तुलनामा रायनस अन्तर्गत विभिन्न स्थानमा खानेपानीको शुद्धता बढ़ी देखिएको छ। रायनस सहित जिल्लाका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खानेपानी आयोजना सहित विभिन्न स्रोतका 129 स्थानमा नमूना परीक्षण गर्दा अधिकांश स्थानको पानी प्रदूषित रहेको पाइएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जिल्लाका धेरैजसो खानेपानीका मुहान तथा धाराहरूको पानी इकोली अर्थात कोलीफर्म भेटिएकोले उमालेर मात्रै प्रयोग गर्ने सुझाव दिएको छ। असार महिना सकिने लाग्दा लमजुङमा 30% मात्रै धान रोपाई भएको छ। समयमै पर्याप्त वर्षा नहुँदा जिल्लाभर हालसम्म करिब 30% मात्रै रोपाई भएको कृषि विकास कार्यालय लमजुङले जनाएको छ। कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिगदेलले असार 27 जिल्लामा करिब 30% धान रोपाई मात्र सम्पन्न भएको बताउनुभयो। गत वर्ष यही अवधिमा 50% बढ़ी क्षेत्रफलमा रोपाई सकिएको थियो। समयमा वर्षा नहुनु र सिंचाई सुविधा नभएका क्षेत्रमा पानीको अभाव हुनु रोपाई ढिलाईको मुख्य कारण रहेको उहाँले बताउनुभयो। केही स्थानमा खोलाको पानी कुलो तथा अन्य वैकल्पिक स्रोत प्रयोग गरेर रोपाई भइरहेको छ तर धेरै किसान अझै वर्षाको प्रतीक्षामा छन् उहाँले बताउनुभयो। उहाँका अनुसार गर्मी क्षेत्रमा किसानले केही ढिलो रोप्दा उत्पादनमा ठूलो असर नपरे पनि चिसो क्षेत्रमा असार 15 रोपाई सक्नु उपयुक्त हुन्छ। ढिलो रोपाई हुँदा किराको प्रकोप बढ़ने बाली बिग्रने तथा उत्पादनमा कमी आउन सक्ने उहाँको भनाइ छ। पछिल्ला वर्षमा स्थानीय जातभन्दा हाइब्रिड धानतर्फ किसानको आकर्षण बढ़ेको कृषि विकास कार्यालय लमजुङले जनाएको छ। हाइब्रिड जात ढिलो रोप्दा पनि तुलनात्मक रूपमा कम असर पर्ने भएकोले किसान त्यसतर्फ आकर्षित भएका हुन्। जिल्लामा 61,819 हेक्टर खेतीयोग्य जमीन मध्ये 9,279 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। दोर्दी गाउँपालिकामा पनि यस वर्ष रोपाई गत वर्षको तुलनामा उल्लेख्य रूपमा पछाडि परेको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख निरञ्जन पौडेलका अनुसार असार अन्त्यसम्म पालिकाभित्र करिब 55% मात्रै रोपाई सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा 70-80% रोपाई सकिएको थियो। स्थायी सिंचाई सुविधा न्यून भएकोले पालिकाका अधिकांश किसान आकाशे पानीमा निर्भर छन्। पर्याप्त वर्षा नहुँदा खेतमा भल समेत नआएकोले रोपाई प्रभावित भएको पौडेलले बताउनुभयो। दोर्दी गाउँपालिका 4 नौथर सेराका किसान लक्ष्मण गुरूङले पानी पुगेको करिब 4

0: 4.5 रोपनी क्षेत्रफलमा मात्रै रोपाई गर्नु भएको छ। बाँकी जग्गामा पानी अभावका कारण रोपाई रोकिएको उहाँले बताउनुभयो। त्यस्तै दोर्डी गाउँपालिका 8 दुबारकी किसान लालमाया मिजारले खेत तयार भए पनि पानी नपरेकाले अधिकांश खेत बाँझे रहेको बताउनुभयो। लामो समयसम्म बिउ राख्नुपर्दा उत्पादनमा असर पर्ने चिन्ता किसानमा बढ़दै गएको उहाँको भनाइ छ। मौसममा आएको परिवर्तनसँगै लमजुङका किसानले परम्परागत कृषि क्यालेण्डर समेत फेरिन थालेको छ। पहिले असार भित्रै सकिने रोपाई अहिले साउन कुर्नुपर्ने अवस्थामा पुगेपछि धान पाक्ने समय पछाडि सर्ने र उत्पादन घट्ने चिन्ता किसानमा बढ़ेको छ। यद्यपि केही दिनभित्र पर्याप्त वर्षा भए बाँकी खेतमा रोपाई पूरा हुने अपेक्षा किसानले गरेका छन्। यस वर्ष धान रोपाई देशभर कुल धान रोपाई 45.81% र गण्डकीमा 65.9% क्षेत्रफलमा रोपाई सकिएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बचलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
6: सूचना, वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
6: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14-549।
8: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
9: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, अल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
8: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त अल्मुनियमको झ्याल ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
10: हजुर, अल्मुनियमको आकर्षक झ्याल ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: 3-स्टार अल्मुनियम फेब्रिकेटर, विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोपाइटर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
3: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
2: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
3: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
2: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
3: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
2: विस्तृत जानकारीको लागि
3: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845086780।
4: मर्चेन्ट एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसी सहरमा स्थानीय स्वायत्त शासन प्रणाली, आदिवासी जनजातिका अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि महासन्धि बारे केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। लाहौर निपको सहयोगमा एफपिक तथा अधिकार मंच लमजुङले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा दुर्धी गाउँपालिका 12, हिले टक्सार, थर डाँडा लगायतका गाउँ बस्तीमा स्थानीय स्वशासित क्षेत्र सम्बन्धी कानूनी आधार निर्माण गर्दै स्वशासित क्षेत्र घोषणा गर्ने अवधारणा बारे प्रारम्भिक बहस र अभिमुखीकरण गरिएको थियो। कार्यक्रममा समुदायलाई आफ्नै शासन प्रणाली मार्फत स्थानीय स्रोत साधन र निर्णय प्रक्रियामा सहभागिता बढ़ाउने विषयमा समेत छलफल गरिएको थियो। अधिकार मंच लमजुङका अध्यक्ष खेमजङ गुरूङ अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवक्ता भीम राईले प्रशिक्षण प्रदान गर्नुभएको थियो। वहाँले आदिवासी जनजातिको परिचय, संवैधानिक तथा कानूनी अधिकार, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नम्बर 169, आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र तथा यी विषयमा सर्वोच्च अदालतबाट भएका महत्वपूर्ण आदेशहरूको विस्तृत जानकारी गराउनु भएको थियो। साथै आदिवासी स्वायत्तता र संरक्षित क्षेत्र सम्बन्धी अवधारणा तथा त्यसको कानूनी पक्षबारे पनि सहभागीहरूबीच अन्तर्क्रियात्मक छलफल गरिएको थियो। कार्यक्रममा अधिकार मंच लमजुङका सचिव चन्द्र मिश्र, दुर्दी गाउँपालिका 9 का वडा अध्यक्ष आशिष तामाङ, नेपाल आदिवासी जनजाति महासंघ लमजुङका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूले सम्बोधन गर्दै आदिवासी समुदायको अधिकार संरक्षण, स्थानीय स्वशासनको अभ्यास र कानूनी सचेतनाको आवश्यकता औल्याएका थिए। कार्यक्रमको संचालन सुमित्र गुरूङले गर्नुभएको थियो। स्वायत्त शासन प्रणाली निर्माणका लागि यस्ता प्रशिक्षण तथा बहसलाई आगामी दिनमा निरन्तरता दिने आयोजकले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङको 36 साधारण सभा सम्पन्न भएको छ। शाखाका अध्यक्ष ऋषिराम घिमिरेको अध्यक्षतामा एवं शाखा पूर्व सभापति सानुमाया गुरूङको प्रमुख आतिथ्यतामा बेसी सहरका कार्यक्रम भएको हो। साधारण सभामा अध्यक्ष घिमिरेले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने को सदस्य भीमबहादुर अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री मदन कुमार न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने भवन निर्माण सम्बन्धी विवरण पूर्व सभापति दीपक राज बराले प्रस्तुत गर्नुभएको थियो। साधारण सभाको अवसरमा रक्तदान तथा रगत व्यवस्थापनमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। निरन्तर रक्तदान गर्दै आउनुभएका मध्य नेपाल नगरपालिका एक स्थायी घर भई हाल नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको हो। सामुदायिक रेडियो मर्सेङदीको स्टेशन म्यानेजर समेत रहनुभएका पौडेलले हालसम्म 27 पटक रक्तदान गरिसक्नु भएको छ। त्यसै गरी डिजिटल रक्तदाता एप्स निर्माण गरी आवश्यक परेका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन योगदान पुर्याउने भन्दै बेसी सहरका युथ सोसाइटी सेरालाई संस्थागत प्रशंसा पत्र प्रदान गरिएको छ। उक्त संस्थाले बेसी शहर अस्पतालमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै सांगीतिक कार्यक्रम मार्फत रकम संकलन गरी रक्तदाता एप्स निर्माण गरेर संचालनमा ल्याएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चक्रतीर्थ उपशाखालाई उत्कृष्ट उपशाखाको रूपमा सम्मान गरिएको छ भने दूधपोखरी गाउँपालिका एक स्थित कल्लबारी माध्यमिक विद्यालयको जुनियर रेड सर्कल उत्कृष्ट जुनियर रेड सर्कलबाट सम्मानित भएको छ। यसैबीच रेडक्रस लम्जुङको भवन निर्माणका लागि 1,00,000 रूपियाँ सहयोग गरे बापत प्रमुख अतिथि सानुमाया गुरूङलाई दौसल्ला सहित सम्मान गरिएको थियो। सम्मानपछि मन्तव्य व्यक्त गर्दै गुरूङले भवन निर्माणका लागि थप 1,05,000 रूपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साधारण सभाको अवसरमा संस्थाका विशिष्ट सदस्यहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा निवर्तमान सभापति दीपक राज बराल, पूर्व सभापति नारायण प्रसाद घिमिरे, शाखा सभापति ऋषिराम घिमिरे, उपसभापति कृष्ण प्रसाद घिमिरे, जिल्ला शाखा अधिकृत श्रीकान्त घिमिरे, पेशी शहर 8 का सुजन श्रेष्ठ र मध्य नेपाल 3 का तीर्थराज तिवारी रहनु भएको छ। रेडक्रसको विधान अनुसार 25,000 रूपियाँ शुल्क बुझाएर संस्थाको विशिष्ट सदस्य बन्न सकिने व्यवस्था रहेको छ। प्रतिनिधि सभा बैठक बस्ने समय सरेको छ। संघीय संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेले सूचना निकालेर बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन्। वहाँका अनुसार बिहान 11 बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले सभामुखले सभाको बैठक आज दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेका हुन्। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पनि आजै पेश गर्ने कार्यसूची छ। खरसाङकी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन। स्थानीय तहका सुझाव समेटेर भू उपयोग नीति बनाउँदै कोशी प्रदेश निगमले आजदेखि बजारमा पूर्ण तौलको ग्यास सिलिण्डर पठाउने र आज मधेस सहित 5 प्रदेशमा पानी पर्ने सम्भावना। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: आया मरेनी आमा, आया नि आया।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
6: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850086780।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
11: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865772।
6: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चो खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घात, खाली घात, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39 157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
10: लो किन नि, के भयो सन्चो भएन?
9: होइन, यतिकै जाने मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
10: ए, कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
11: नमस्ते, कति कामले पाल्नु भयो?
10: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
14: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि।
6: फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
13: होली बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
6: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
14: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
15: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
16: अहिले बिहानको ठिक 11 बजेको छ।

0: मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशिष्ट नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विशेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
13: नेपाल सरकार विज्ञापन हो।
14: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्। हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
15: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
14: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।
16: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नेपाल ऋण खप्पै बिमगा छ, क्याल बोलुम प्रविधि से शोभा, आल्मोनियम कोटेल सादा थिन, रंगीन जस्ता पाता, हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय, प्रतिरोधात्मक थिन लानन टुबा मुला, तीन गुना लाना टुला, हुलास मुसम अर्कु तिल दमाइसे।
9: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
10: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
11: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
10: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदै यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
16: नेपाल सरकार, विज्ञापन हो।
17: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
18: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
17: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
18: ए हो र?
17: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
18: बाफे, यति धेरै जोखिम?
17: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
19: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौ, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौ, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
17: प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
20: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
21: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
20: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
21: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
20: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
21: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98560 46244।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा चौबिसै घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021230, 4021224, मोबाइल 9841454448।

0: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-20-19 0665-20-370 वा 590-370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
5: चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
1: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
3: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
4: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लम्जुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्सोक लामसुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट।

0: उत्तम मजबूती।
1: हेलो मर्संग दे एफएम 95 मेगाहर्ट्ज़।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काष्ठ मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073। मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: सुवर्ण अवसर सुवर्ण अवसर।
12: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विसर 8 सेना फिल्म हल चोक लमजुङ।
13: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
14: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
13: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको
15: कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
16: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
15: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477969229।
17: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
18: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
17: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
18: ल भइहाल्छ नि नानी।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
20: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
19: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक। फोन 0665201120, मोबाइल 98460774745।
16: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: Ayah, modern ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै का जाने का कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845560780
4: ब्याङ्किङ खैमुज बिली चौधरी एटीएम मोबाइल डे इन्टरनेट बैंकिङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्यौदे प्रे छली जानकारी री विषय न्यौ कल पर्दिमो समय न्यौ ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यौदे प्रे विवरण री विषय बैंक दे नील पर्दिमो न्यौ ताने सतर्क तना ठगदिर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
6: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा प्रसूति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ECG इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसिसर 7 लमजुङ सम्पर्क 0665200004 9840050663
0: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
7: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
8: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस्ट हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532
9: हाम्रो शाखा बेसीसर नगरपालिका साथ NIMB बैंकको ठिक अगाडि पनि रहेको छ

0: Liponia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 छिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272

0: मैया देवी कन्या कलेज को स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
0: छात्रवृत्तिको व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
0: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेषहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: मर्सङदेखि अल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ सुजनजीले र आज हामी बुधबारे बसाईमा छौं। बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ, आधुनिक विधा, चलचित्र विधा, पप विधा र फिल्मी विधा। र यति बेला चाहिँ कोही साथी जोडिसक्नु भएको छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते
0: नमस्ते बालकृष्णजी, सन्चै हुनुहुन्छ? हजुर, अनि को को हुनुहुन्छ बालकृष्णजी?
1: घरमा एक्लै सुत्केरी उतारेको
0: यहाँ चाहिँ बिरामी हुनुहुँदो रहेछ, एकदमै दुःख लाग्यो। यहाँको शीघ्र स्वास्थ्य लाभको एकदमै कामना गर्न चाहन्छु है।
1: धन्यवाद।
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्थ्यो यहाँले? आजको बसाईको बारेमा कतिको जानकारी छ?
1: गीत रोज्ने होइन, बुधबार बिदा हो।
0: हजुर, हो एकदमै। कुन गीत रोज्न चाहनुहुन्छ त?
1: आज मन्जु विश्वको लाइभ, मन्जु विश्व अन्जु विश्वको गीत लाइभ।
0: हजुर,
1: मन्जु बिगेको मन्जु विश्व राजु परिवारको।
0: हजुर, हुन्छ, हामी यो गीत बजाउनेछौँ। तपाईँले चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुरलाई।
0: हजुर, धन्यवाद।
1: सुजन भाइलाई, घर परिवारलाई, आउने पछि आउने सम्पूर्णलाई हुन्छ।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो बालकृष्ण घिमिरेजी, उहाँ चाहिँ अलिकति बिरामी हुनुहुन्छ। स्वास्थ्य लाभको एकदमै धेरै कामना गर्न चाहन्छु, तपाईँ छिटोभन्दा छिटो निको हुनुहोला भन्न चाहन्छु। र तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665520020 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाईको साथमा। तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सङदेखिको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि तपाईँले कमेन्टहरू पठाउन सक्नुहुनेछ। यति बेला हामी बालकृष्णजीले रोज्नु भएको गीत बजाउनेछौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते।
1: हेलो, हजुर नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला? मिनजी।
1: हजुर
0: मिनजी, दिन प्रतिदिन आवाज छुट्टो छुट्टो सुनिरहेको छ, किन होला मिनजी?
1: खै किन होला?
0: के गर्दै हुनुहुन्छ मिनजी?
1: तपाईँ भ्रम पर्न भएको होइन?
0: होइन होइन, म भ्रम कति पनि परेको छैन है। के गर्दै हुनुहुन्छ मिनजी?
1: अहिले त्यतिकै यहाँनिर रोपाई हेर्दै बसिरहेको छु भन्नुपर्छ है।
0: रोपाई हेरेर बसिराख्नु भएको छ है? अनि पानी पिउनु भएको छ कि छैन यहाँले? पानी कतिको पिउनु भएको छ? हजुर, ओहो। अनि के आज बसाइको बारेमा यहाँलाई थाहा छ कि छैन?
1: आज बुधबारे बसाइ होइन?
0: हजुर, हो।
1: कुन कुन विधाबाट गएको होला?
0: भर्खरै मात्रै दोहोरी गीत गएको छ, अरू बाँकी नै छ भन्नुपर्छ।
1: मलाई आधुनिक विधाबाट बजाइदिनु न है।
0: आधुनिक विधाबाट कुन गीत सुन्न चाहनुहुन्छ? जुन मायालाई फूल सम्झेको थिए भन्नुभयो है? यो गीतको कसले गाउनु भएको हो भनेर तपाईँलाई जानकारी छ कि छैन?
1: गाउने गायकको नाम टाइटल चाहिँ के
0: हो? जुन मायालाई फूल सम्झेको थियो भन्नुभयो है?
1: त्यही मायाले छोरी आज छोरी गयो मन।
0: यो गीत जीवन कहानीसँग मेल खाने गीत त होइन नि मिनजी?
1: होइन।
0: मन परेको मान्छे, फूल सम्झेको मान्छेले छोडेर नै जानुभएको त होइन होला नि है?
1: होइन होइन,
0: त्यस्तो त हुनु पनि भएन। अनि आज यो गीत बजाउनेछौ मिनजीले। यो गीत कसलाई सुन्नको लागि अनुरोध गर्न चाहनुहुन्छ?

कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। देवेन किशोर अन्जानजीले लेख्नु भएको छ, शब्द शब्दमा चाल बनोस्, सधैँभरि लहराइरहने समुद्र झैं छाल बनोस्, सुन्दर जीवनको हाल बनोस्, आहा कति सुन्दर जीवन देखेर दुनियाँका आँखा लोभिउन्, सबैको नजरमा प्रेमको उज्यालो छाओस्, सुन्दर संसारको भाव पलाओस्, मनमा माया ओठमा मुस्कान, हरेक दिन नयाँ बिहानी बनोस्, मानवताको सुगन्ध फैलियोस्, सधैँ जीवन सधैँ आशाको गीत बनोस्। देवेन किशोर अन्जान उर्लाबारी तीन मंगलबारे हाल दोहा कतारबाट भनेर लेख्नु भएको छ। यहाँको कमेन्ट गर्ने शैली चाहिँ एकदमै मनपर्छ, एकदमै धेरै खुशी लाग्यो। देवेनजी सन्चै हुनुहुन्छ। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिकाज्यू नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर बेलटार रायचोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङदी एफएम 95 मेगाहर्ज भन्नुभएको छ। हजुर नमस्कार छ टेक बहादुरजी, सन्चै हुनुहुन्छ। फोन पनि गर्न सक्नुहुनेछ तपाईँले 0665200020 डायल गरेर। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला, शुभ दिन, फेरि भेटौंला भन्नुभएको छ। हजुर नमस्कार, यहाँलाई यहाँको पनि एकदमै शुभ दिन रहोस् भन्न चाहन्छु। फोन पनि गर्न सक्नुहुनेछ जीवनजी। मुनाजीले लेख्नु भएको छ, हाई सिस्टर सुन्दैछु ल, म मुदी म मुना खुदीदेखि रोपाईमा छु, त्यही भएर कल गर्न सकिन, सुन्दैछु, मिस यु अल भन्नुभएको छ। हजुर नमस्कार, गुड आफ्टरनून मुनाजी, एकदमै धेरै खुशी लाग्यो, काममा व्यस्त हुनुहुँदो रहेछ तैपनि कार्यक्रम सुनेर कमेन्ट पठाउनु भएको छ। पक्कै पनि रोपाई सकिसकेपछि चाहिँ डेफिनेटली यहाँले फोन गर्नुहोला भन्न चाहन्छु। र यति बेला हामी मिनजीले रोज्नु भएको गीत राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: यो मिठो सांगीतिक कोशीलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनुन हजुर।
0: नमस्ते विभासजी, सन्चै हुनुहुन्छ?
1: हजुर, सन्चै एकदम ठिकै छु। हजुरहरू पनि ठिक हुनुहुन्छ नि?
0: हजुर, एकदमै ठिक छौ। के गर्दै हुनुहुन्छ विभासजी?
1: यतिखेर चाहिँ हजुर म यसो बाहिरतिर गएको थिएँ, भर्खर घर आइपुगेर बसिरहेको छु भन्नुपर्छ हजुर।
0: अनि मौसम कस्तो छ विभासजी त्यतातिरको?
1: मौसम चाहिँ हजुर अघि एकछिन चाहिँ एकदम चिनचिन पानी परेको थियो, यतिखेर चाहिँ पानी चाहिँ रोकिएको छ, अलि धुम्म छ, तर अलि केही गर्मी महसुस भइरहेछ हजुर।
0: भनेपछि मौसम चाहिँ एकदम घाम पनि लागिरहेको छैन, पानी पनि परिरहेको छैन है?
1: हजुर हजुर।
0: अनि विभासजीले आज फोन गर्नुभएको छ, बसाईको बारेमा यहाँलाई जानकारी गराउनु पर्ने हो कि जानकारी छ?
1: एकदम एकदम जानकारी छ हजुर। आज मैले विधाबाट गीत पनि रोजिसकेको छु हजुर।
0: हजुर, यो गीत अब हामी बजाउनेछौँ, कसलाई सुनाउन चाहनुहुन्छ विभासजी?
1: हुन्छ, सुनाउनु पर्दा सँगै छिन् वाइस पुष्पा चामलिङलाई, अनि राजकाले मगर र अनिता अमिना सुन्दर, हरपल रोशनी, सुमी लिम्बू, शमशेर लिम्बू, इतराम चौधरी, पूर्वेली आकाश राई, रोशन फुलाङ, उत्तम एकान्त प्रेमी श्रेष्ठ लगायत अहिले मर्सिङ कल टाइम सुनेर बस्ने सम्पूर्ण साथी आफन्तहरूमा सम्झना भन्दै विदा भयो हजुर। नमस्ते।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र विभासजी जोडिनु भएको थियो, उहाँले पब विधाबाट गीत रोज्नु भएको छ। तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0665020020 तपाईँले फोन गर्न सक्नुहुनेछ। कमला रसाइलीजीले कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन, के छ कार्यक्रम संचालिका र प्राविधिक मित्र र सम्पूर्ण रेडियो परिवारको खबर? सन्चै हुनुहुन्छ होला नि है? अनि चिया खाजा भइसक्यो होला नि? म पाँच थर हिलेहाङ सातबाट मीडिया प्रेमी साथी शुक्रराज रसाइली निर्दोष हो। यस प्रोग्राम मार्फत अब बज्ने गीत मार्फत साथीभाइले सम्झिनु पर्दा यस प्रकार छन्: जीवन सहयात्री कमला रसाइली, डिकेन्द्रा साम्बा हाम्फे, प्रेमकला आचार्य, गोपाल भाई चटपटे, मनिषा शेर्पा, तारा शंकर, रामकृष्ण एकलयात्री, अरूणा साम्बा हाम्फे, राजघले, मुना मनमाया, गगन तेह्रथुमे लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरू, नाम छुटेका मलाई चिन्ने नचिन्ने ए टू जेड भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ शुक्रराज र शैलीजी। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्कार बहिनी, नमस्कार।
0: नमस्ते शंकरजी, सन्चै हुनुहुन्छ?
2: अहिले आरामै छु। हुनुहुन्छ है?
0: आरामै हुनुहुन्छ है? अनि के गर्दै हुनुहुन्छ शंकरजी?
2: म अहिले कोठामा बस्दैछु भन्नुहुन्छ है?
0: अनि पानी पिउनु भएको छ कि छैन शंकरजीले?
2: पानी पिउँदैछु भन्नुहुन्छ है?
0: हजुर। अनि आज कार्यक्रम सुन्नु भएको छ कि छैन तपाईँले? आज
2: कार्यक्रम सुन्नको त पा छैन है भन्नुपर्छ है?
0: उसो भए त बसाईको बारेमा पनि जानकारी गराउनु पर्ने होला है यहाँलाई?
2: हजुर, भन्नुपर्छ है।
0: आज चाहिँ बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्ने पालो हो, आधुनिक, लोकगीत, पप गीत र फिल्मी क्षेत्रबाट चाहिँ। तर भर्खरै मात्रै विभासजीले एकदमै मजाको गीत रोज्नु भएको छ, तपाईँले चाहिँ त्यसैमा समर्थन गर्नुपर्ने हुन्छ है त शंकरजी? कसलाई सुनाउन चाहनुहुन्छ?
2: सर्वप्रथम त अब हजुर दुवैजनालाई भन्न चाहे, दिलु बहिनीलाई पनि भन्न चाहे, सुजान भाइलाई नै भन्न चाहे, मर्चान्टी होल युनिटलाई, अनि अघि भर्खर गीत रोजेर जाने भाइको हुनुहुन्छ उहाँलाई, अनि त्यसै गरी मेरो साथीहरू भन्नुपर्दा कृष्ण लामा, अनि शोभा परियार, सरस्वती बहिनी, सुनिता दिदी, अनि त्यसै गरी भगुन्डीमा हुने दाई भाउजू चन्द्रप्रकाश दाई, सरस्वती भाउजू, अनि त्यसै गरी राम पाण्डे भाइ, अनि देव गौली, अनि श्याम प्रसाद दादा, टेगु छेत्री, अनि देवबहादुर घले, चिसोपानी देवबहादुर घलेलाई बिर्सिएन काका भन्न चाहे, देवबहादुर घलेलाई, अनि त्यसै गरी एम सारू भाइलाई, अनि सम्पूर्णलाई भन्दै, नाम छुटेका साथीलाई नि बिर्सिएको छैन भन्दै, सबैले सम्झेछु भन्दै बिदा हुन चाहे हस्त बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै जोडिनु भएको थियो शंकरजी, विभासजीले रोज्नु भएको गीतलाई समर्थन गर्नुभएको छ र सम्पूर्ण साथीहरूलाई सम्झिँदै विभासजीको गीतलाई समर्थन गर्दै शंकरजी छुटिसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज वीरता मोड छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई नवीन खड्का र साथीहरूको हातको बिउमा कलाई दिउँ बोलको असारे गीत बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज असार 31 गते जन्मदिन मनाउने विराटनगरकी मेरी बहिनी पञ्जाली ढकाल र भाइ सतीश चापागाईलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरो आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्न चाहन्छु भन्नुभएको छ। हजुर, यहाँलाई पनि एकदमै धेरै धन्यवाद छ धर्मजी। फोन पनि गर्न सक्नुहुनेछ यहाँले। गुराज सरोज ससुराजीले लेख्नु भएको छ, मिस यु अल फ्रेण्ड भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। मुना गुरूङजीले लेख्नु भएको छ, प्रमोद खरेलले गाएको गीत वाउ नाइस सङ मनपर्छ मलाई भन्नुभएको छ। थ्याङ्क यू सो मच। यहाँले पनि आफूलाई मनपर्ने कुनै गीत छ भने फोन गरेर रोज्न सक्नुहुनेछ। यति बेला विवशजीले रोज्नु भएको र शंकरजीले सहमति जनाउनु भएको गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्फेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।
8: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
8: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
8: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9556046244।
10: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
12: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा ब्याङ्क अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
13: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
14: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
13: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
15: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046462।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
16: मर्सिङ एफएम 95 मेगाहर्ज।

0: हजुर, मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेन्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। र यति बेला कोही साथी फोनमा पनि हुनुहुन्छ। हेलो, नमस्ते।
1: हेलो, नमस्ते।
0: सन्चै हुनुहुन्छ कामनाजी?
1: सन्चै छु। हजुर पनि सन्चै हुनुहुन्छ?
0: हजुर, एकदमै सन्चै छु। के गर्दै हुनुहुन्छ कामनाजी?
1: त्यतिकै हो, मेरो त घरैमा काम मात्रै नै हो।
0: आराम गर्दै हुनुहुन्छ है?
1: हजुर।
0: अनि को को हुनुहुन्छ त कामनाजी घरमा?
1: म त जहिले एक्लै नै हो।
0: अनि खाजा के खानुहुन्छ आज?
1: आज खोइ के खाना, आज त चिउरा र अन्डा भुटेर खाउँ जस्तो लाग्यो।
0: चिउरा र अन्डा चाहिँ भुटेर खाने विचारमा हुनुहुन्छ है?
1: हजुर।
0: आज भारतीयतिर मौसम कस्तो छ?
1: आज घाम पनि अलिअलि लाग्छ अनि ठन्डै छ भन्नु पर्यो।
0: अनि आज त कामनाजीले पक्कै पनि गीत रोज्ने बसाइ हो, पक्कै पनि एकदमै राम्रो गीत रोज्ने विचार गर्नुभएको छ होला। कुन विधाबाट कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ?
1: आज चाहिँ अनु चौधरी र हिमाल सागरको गीत यही त हो नि माया भन्ने।
0: अनु चौधरी र हिमाल सागरको यही त माया, यही त हो नि माया भन्नुभयो है?
1: हजुर।
0: यो गीत बजाउनेछौ, तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ?
1: सम्झिनु पर्दा विशेष त अब हजुर दुईजनाको लागि।
0: हजुर, धन्यवाद।
1: अनि विशेष विशेष त मेरो घर परिवारको लागि, अनि त्यहाँबाट मेरो सम्पूर्ण साथीलाई बिर्सिएको छुइनँ, सम्झिँदैछु भन्न चाहन्छु, अनि यति भन्दै छुटिन्छु। बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै जोडिनु भएको थियो भारतीबाट कामनाजी, र उहाँले आधुनिक विधाबाट गीत रोज्नु भएको छ, एकदमै राम्रो। यदि तपाईँले पनि समर्थन गर्न चाहनुहुन्छ भने 0665200020 तपाईँले फोन गर्न सक्नुहुनेछ। युनिसाजीले लेख्नु भएको छ, मिस यु अल भनेर। यहाँलाई पनि एकदमै धेरै सम्झना छ युनिसाजी, फोन पनि गर्न सक्नुहुनेछ प्रत्यक्ष रूपमा फोन गरेर 0665200020 डायल गर्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम रेडियो मर्सिङटीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन छ्याजलो। कृष्णजी सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छु नि। तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर, म पनि एकदमै धेरै सन्चै छु। अनि के गर्दै हुनुहुन्छ कृष्णजी?
2: हजुर, भर्खरै अब बेसरबाट घर पुगेर अब दुई घुट पानी खाएर फोन गरेको, के अरे कामनीजीले जित्नुभयो के अरे, फेरि मेरो त पालै नपाउला भनेर फोन गरिहालेको।
0: हजुर, भर्खरै मात्रै कामनाजीले एकदमै राम्रो गीत रोज्नु भएको छ, तपाईँले त्यसमै समर्थन गर्नुपर्ने हुन्छ। कसलाई सम्झिन चाहनुहुन्छ?
2: हजुर, सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई, अनि प्राविधिकमा को, दिपेशजी कि सुजनजी हो?
0: आज प्राविधिकमा सुजनजी हुनुहुन्छ है?
2: सुजनजी उहाँलाई, अनि के अरे मर्सिङजी होल टिमलाई, अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमी सबै, कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दै बिदाउँछु। हस् त, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। कामनाजीले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि कृष्ण लामाजी जोडिनु भएको थियो खुटी बगैंचाबाट। उहाँले पनि सम्पूर्ण साथीलाई सम्झिनु भएको छ। गोलो आचो आईडीबाट कमेन्ट आएको छ, दर्शन नमस्कार, हजुर लक्ष्मी गोल्सो सन्चै हुनुहुन्छ भन्ने आश गरेको छु, सुन्दैछु इण्डियादेखि। सम्पूर्ण रेडियो प्रेमीलाई मनभरिको मिठो सम्झना, अनि अटुट मायाको कोसेले बोकेर रेडियो मर्सिङदेशसम्म आएको छु भन्दै, अलि बिजी छु, जति नै बिजी भए नि रेडियोप्रतिको माया, अनि उही नक्कली पुन्टी डल्लीलाई धेरै धेरै माया, आफ्नो ख्याल गर्नुला भन्दै छुटिए, मिस यु अल, जय रेडियो मर्सिङदी भन्नुभएको छ। हजुर नमस्कार, एकदमै धेरै धन्यवाद छ यहाँलाई, धेरै दिनपछि कार्यक्रममा जोडिनु भएको छ। फुर्सदको बेलामा चाहिँ आगामी दिनहरूमा पनि यसरी नै कमेन्ट गर्नुहोला भन्न चाहन्छु, र उहाँको विशेष मान्छेले पनि एकदमै धेरै सम्झिनु भएको छ। यति बेला हामी कामनाजीले रोज्नु भएको र कृष्णजीले समर्थन गर्नुभएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सिङटीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, कार्यक्रम कस्तो लाग्छ प्रतिक्रिया दिन सक्नुहुनेछ। हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्ने बसाई हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा लेख रचनाहरू, कथा, कविता, गजल, मुक्तक, शायरी, एकदमै भूल्न नसक्ने क्षणहरू छ भने पनि तपाईँले मजाले सुनाउन सक्नुहुनेछ। र शुक्रबारको बसाईमा हामी गीतको ट्र्याक लिएर आउँछौं। तपाईँ कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ भने शनिबारको दिनमा खुल्ला गीत गाउनुपर्ने बसाई रहेको छ। यो हाम्रो सात दिनको बसाई। यसरी नै हामी कार्यक्रममा उपस्थित हुने गर्छौं। तपाईँले पनि आफूले मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। साथै एकदमै गर्मी पनि बढ़िरहेको छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला। सबैजना काममा एकदमै व्यस्त हुनुहुन्छ होला, तैपनि काम सँगसँगै आफूले आफ्नो शरीरको पनि एकदमै ख्याल गर्नुहोला, प्रशस्त पानी पिउनुहोला, धेरै नसोच्नुहोला। र यो गर्मीमा चाहिँ तपाईँले छाता ओढेर जानुहोला, गाईवस्तु चराउनको लागि जाँदै हुनुहुन्छ भने छहरीतिर बस्नुहोला। र कतिपय अवस्थामा चाहिँ आकस्मिक रूपमा पानी पनि परिरहेको अवस्था छ, पानी परेर लिउ जमेर बाटोमा हिँड्दाखेरि पनि अलिकति सजग भएर हिँड्नुहोला। जिप लिएर चाहिँ एकदमै दुर्घटनाहरू पनि हुने सम्भावना हुन्छ। हिँड्ने बेलामा चाहिँ एकदमै ख्याल गर्नुहोला आफूले आफूलाई चाहिँ। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेरि पनि तपाईँ जोडिन सक्नुहुनेछ। हामी प्रत्येक दिन 1 बजेदेखि 2 बजेसम्म 1 घण्टाको समय लिएर चाहिँ उपस्थित हुने गर्छौं कार्यक्रममा। तपाईँले आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। र यति बेला फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ। 0665520020 डायल गरेर आज हामी बुधबारको बसाईमा छौं। बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। आधुनिक विधा, चलचित्र विधा, लोक विधा र पप विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुन्छ। त्यहाँबाट पनि तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रमलाई सुनेर। र साथीहरू पनि तपाईँले सम्झिन सक्नुहुनेछ भने प्रत्यक्ष फोनको लागि तपाईँले 0665520020 नै डायल गर्नुपर्ने हुन्छ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, 1 बजेदेखि 2 बजेसम्मको समय अवधिमा। र लगभग साथीहरूको असारे काम चाहिँ सकिसकेको छ, हिजो अस्तिदेखि चाहिँ फेरि पनि साथीहरू चाहिँ सक्रिय हुनुभएको छ, नत्र त काममा व्यस्त भएर फोन पनि गर्नुभएको थिएन। र आज पनि कतिपयले फोन गर्नुभएको छ, कतिपय साथीहरू चाहिँ सुन्दै पनि हुनुहुन्छ होला कामसँग सँगै सुन्दै हुनुहुन्छ भने प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सिनु होला। कार्यक्रम सुन्दै गर्दाखेरि पानी नै पिउन बिर्सिने अवस्था पनि छ होला कतिपय साथीको। अब कतिपय साथीहरू चाहिँ काममै मात्रै लागिराख्नु भएको छ, पानी पिउनु भएको छैन भने पानी पनि मजाले प्रशस्त मात्रामा पिउनु होला। एकैचोटिमा पिउने चाहिँ होइन, एकैचोटि 2-3 बोतल 2-3 ग्लास खाने चाहिँ होइन, पर्याप्त समयमा आफूले मात्र मिलाएर चाहिँ पिउनुपर्छ। आजको कार्यक्रमबाट चाहिँ हामी छुटिनुपर्ने हुन्छ। आज प्रत्यक्ष रूपमा फोन गरेर 6 जना साथी जोडिनु भएको थियो। बालकृष्ण घिमिरेजी, मीन राईजी, विवश पृथकजी जोडिनु भएको थियो, शंकरजी जोडिनु भएको थियो, कामनाजी हुनुहुन्थ्यो र अन्तिममा कृष्ण लामाजी जोडिनु भएको थियो। उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु भने कमेन्ट मार्फत पनि एकदमै धेरै जना साथीहरूले एकदमै मिठो मिठो शब्द लेखेर पठाउनु भएको थियो। अतीत अन्जान रायजीले पनि लेख्नु भएको छ, हेलो नमस्कार, म पनि सुन्दैछु, घर उदयपुर बसाई काठमाडौँबाट अतीत अन्जान राई। साथी सम्झिनु पर्दा उषा किरण, मुस्कान बान्तवा, मनकुमारी कान्छे कुलुङ, कमली काली, कमला लिम्बुनी, माया आयुष, सोनिम शेर्पा, सहयात्री उमेश अन्जान राई, दीपा मगर, मिसिङ रेवत, ढकाल धर्मराज, सबैलाई भनेर चाहिँ मिठो सम्झना लेख्नु भएको छ। सम्पूर्ण कमेन्ट गर्नु हुने साथीहरूलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै टेक्निकली सपोर्ट गर्नुहुने सुजनजीलाई पनि धन्यवाद दिन चाहन्छु। र कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुटिन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: Mania.
1: Extreme energy drink.
2: आया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
3: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
2: जान त जाने, बरु कहाँ जाने होला खै?
3: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9845067272।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित हुने भएको छ। प्रतिनिधि सभाको बैठक आज बस्छ। आजको बैठक शुरू भइसकेको छ। त्यसपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिममा राख्ने सहमति प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छ। साउन 14 गते अर्को बैठक राख्ने गरी छलफल भएको छ। यसबारे सभामुखले नै सदनमा जानकारी गराउनुहुनेछ। कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले बताउनु भएको हो। सरकारले संसदलाई बिजनेसको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सौविता गौतमले यस्तो प्रतिबद्धता जनाएकी हुन्। साथै मन्त्री गौतमले सरकारले ल्याउँदै गरेका 166 वटा विधेयकको सूची सभामुख डोल प्रसाद अर्याललाई बुझाएका छन्। 166 वटा विधेयकलाई प्राथमिकताको आधारमा सरकारले संसदमा दर्ता गर्नेछन्। संघीय सरकारले शिक्षामा स्थानीय तह र प्रदेशलाई बढ़ी जिम्मेवार बनाउने तयारी गरेको छ। यही भाव अनुसार मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना तयार भएको छ। आर्थिक वर्ष 2083-84 2087-88 मानव अधिकार सम्बन्धी कार्ययोजनाको प्राथमिकताको पहिलो नम्बरमै शिक्षा क्षेत्र छ। 5 वर्षीय कार्ययोजना कार्यान्वयनको वृहत तालिकामा शिक्षा क्षेत्रमा संघ प्रदेश र स्थानीय तहको भूमिका खेलाइएको छ। सुन चाँदीको भाव आज सामान्य बढ़ेको छ। सुन आज तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,84,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,200 रूपियाँले घटेर तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको थियो। सोमबार पनि सुन तोलामा 2,800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 4,415 रूपियाँ पुगेको छ। चाँदी हिजो तोलामा 15 रूपियाँले घटेर तोलाको 4,360 रूपियाँमा कारोबार भएको थियो। सोमबार चाँदी 100 रूपियाँले घटेर तोलाको 4,375 रूपियाँमा कारोबार भएको थियो। अमेरिकी सेनेटर लिन्ड्सले ग्राहमको निधनलाई इजरायलसँगको सम्बन्धसँग जोडेर हेर्न थालिएको छ। जुलाई 12 निधन भएका ग्राहम राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटस्थ मानिन्थे। केही समय अघि इजरायल र अमेरिका बीचको सम्बन्धमा चिसोपन आइरहेको थियो। इरानसँगको सम्झौतालाई लिएर इजरायलले राखेको विमति गर्दा शान्तिवार्तामा खलल पुग्ने ट्रम्पको बुझाई थियो। यही विषयमा रहेको असमझदारी झुलिएर विवादको रूप पनि लिन थालिएको हो। ग्राहम इजरायलका प्रमुख समर्थक थिए। उनी युक्रेनका पनि समर्थक र इरानका विरोधी थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो खबरप्रति दुःख व्यक्त गरेका छन्। उहाँले बताउनु भएको छ, म एकदमै दुःखी भएको छु। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती 1:15 बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। दुई टोली बीचको प्रतिस्पर्धा सन् 1986 विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ह्याण्ड अफ गड गोल र सन् 1998 डेभिड बेकह्यामको रातो कार्ड पाएको घटनाका कारण आज चर्चित छ। विश्वकपमा यी दुई टोलीबीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएका छन्। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। समग्रमा भने दुई देशले 14 खेल खेलेका छन्, जसमा इंग्ल्याण्डले 6 अर्जेन्टिनाले 3 खेल जितेका छन् भने 5 खेलमा बराबरीमा सकिएका छन्। दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसिसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665252209।

0: you.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: हेर्न माले
10: ए छोरी, त्यो पानीमा राखेको रेडियो ले त बा।
11: हुन्छ हुन्छ हुन्छ।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको
2: जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा
1: दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
1: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
0: आमा, म पढ्छु नि है, पढेर के हार्छेस? म बे गर्छु।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
5: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
6: बनाना। I love you.
7: ए गौथली!
4: समय मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा हेर्न लाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँ नि म।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497978।
3: जुन बेलामा मेरी लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: me a extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
6: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसीसर 7 पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
5: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
6: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
5: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
6: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला, यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
5: विस्तृत जानकारीको लागि
6: केयर फार्मेसी बेसीसर 7 पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845 86780।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: California Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
3: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
1: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560 46662
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13 236 र 98400 58 260
6: बेसी सहरी खोलेब रेडियो मर्सिङ दु क्याले यो भाषारी कत्ते छाब कुए खैमु खोन्यन्तिङ अल्छ्यो
7: ए 26 नर 30 गरी बालोटी र रेडियो मर्सिङ दिङ गेन ओ अल्छ्यो
8: क्यों यो आफै रेडियो मर्सिङ दु एफएम 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।

0: Deponia.
1: Extreme energy drink.
2: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरुका लागि खुशीको खबर।
3: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
2: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरुले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबार का दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477969229।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
5: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त, कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा। नेपालमा बितेको 13 वर्षमा जलवायु जन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। गैर आर्थिक हानिको अभिलेख नहुँदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर। पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेबोन अध्यक्ष भट्टको दावी। अस्ट्रेलियाले एआई नियमन गर्न कानून बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने एआईलाई अपनाउन सकिने प्रधानमन्त्रीको अल्बानिजको भनाई। र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रोको सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन एमालेलाई आग्रह गर्नुभएको थियो। मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा रहेकै बेला मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। सत्ता साझेदार दल कांग्रेस र एमाले बीच आर्थिक वर्ष 2083-84 बजेटको विषयमा विवाद भएको थियो। सत्तामा रहेको एमाले नै खर्च कटौतीको प्रस्ताव राखेपछि मुख्यमन्त्री शाहले फिर्ता लिन अनुरोध गरे पनि एमाले अस्वीकार गर्दै आएको थियो। सुदूरपश्चिमबाट एमाले र नेकपाको सत्ता सहकार्यको शुरूआत हुने सम्भावना बढ़ेको छ। यसैबीच कर्णाली प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बिहान मन्त्री परिषद बैठक अघि मुख्यमन्त्री एमलाल कणेललाई भेटेर कांग्रेसबाट प्रतिनिधित्व गर्ने 4 जना मन्त्रीहरू घनश्याम भण्डारी, राजीव विक्रम शाह, सुरेश अधिकारी र विजया बुढाले सामूहिक रूपमा राजीनामा बुझाउनु भएको हो। एमालेका कणेलको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट 4 र एमालेबाट 3 जना मन्त्री थिए। कांग्रेसका मन्त्रीहरूको राजीनामापछि कणेल नेतृत्वको सरकार संकटमा परेको छ। यसअघि सरकार बनाउने बेला कांग्रेस र एमाले बीच प्रदेशहरूमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो। नेपालमा बितेको 13 वर्षमा जलवायु जन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टल अनुसार कृषि क्षेत्रमा वार्षिक झण्डै 2 अर्ब र भौतिक पूर्वाधारमा 2.5 अर्ब रूपियाँको नोक्सानी हुने गरेको छ। यस्तै पछिल्ला वर्षहरूमा हुने प्राकृतिक विपद मध्ये झण्डै 80% जलवायु परिवर्तनका कारण हुने गरेको वन मन्त्रालयका सहसचिव डाक्टर महेश्वर ढकालले बताउनुभयो। उहाँका अनुसार विपद व्यवस्थापनका परम्परागत उपायहरू अपर्याप्त बनेका छन्। पर्वतीय भूगोल र वातावरणीय संवेदनशीलताका कारण नेपाल विश्वकै सबैभन्दा बढ़ी जलवायु जोखिममा रहेका देशहरूमा पर्छ। जलवायुविद डाक्टर धर्मराज उप्रेतीका अनुसार राज्यसँग अहिले गैर आर्थिक हानि नोक्सानीको आधिकारिक लेखाजोखा नभएकाले अन्तर्राष्ट्रिय हानि नोक्सानी कोषबाट लाभ लिन कठिनाई भइरहेको छ। विपद व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार विपद पोर्टलमा दर्ता अनुसार वार्षिक औसत 3.5 हजार भन्दा धेरै विपदका घटना हुने गरेका छन्, जसमा बाढ़ी, पहिरो र चट्याङबाटै वार्षिक 300 भन्दा धेरै नागरिकको ज्यान गइरहेको छ। मौसमविदहरूले आउँदो केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने पूर्वानुमान गरेका छन्। हिजो र अस्तिको तुलनामा आज वर्षा केही कम भए पनि भोलिदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले बताउनुभयो। उहाँका अनुसार अहिले देशभर मनसूनी वायुको प्रभाव कायम छ। मनसूनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने संकेत देखिएको हो। नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्र नभई घट्दा पनि लगानीकर्ताहरूले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको छ। नेपालमा शेयर बजार सधैँ बढ़िरहनुपर्ने मान्यता रहेको भन्दै उहाँले कुनै पनि देशको पूँजी बजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताउनुभयो। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव दिने गरिएको उहाँको गुनासो छ। यो प्रणाली लागू भए बजार घट्ने अनुमान गर्ने लगानीकर्ताहरूले शेयर चापटी लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताहरूले भने अहिलेकै झैं शेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्नेछन्।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। खोटाङमा आफ्नै दाजुभाइ बीच झगडा हुँदा एकजनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 मातिनका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाइ 35 वर्षीय ओइमान सिंह राई बीच झगडा भएको हो। अस्ति सोमबार राति 8 बजेतिर भएको झगडामा ओइमान सिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिगतेलमा हिजो ज्यान गएको नेपाल प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि प्रहरीले झगडामा संलग्न 48 वर्षीय इमान सिंह राई र स्थानीयवासी 30 वर्षीय टीका बहादुर राईलाई पक्राउ गरेको छ। घटनाका बेला तीनजनाले नै अत्यधिक जाँड रक्सी खाएको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगका लागि मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न कानून बनाउने तयारीमा रहेको घोषणा गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा उहाँले एआईलाई राष्ट्रिय हित प्रवर्धन गर्ने गरी अपनाउन सकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। अस्ट्रेलियाले बालबालिकाहरूका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अरू देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानिज एआईलाई नियमन गर्ने चुनौती भने अझै ठूलो भएको उल्लेख गर्नुभयो। अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानून परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बानिजको घोषणा आएको हो। यसैबीच संगीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबावको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन्। सरकारी तथ्याङ्क अनुसार यस वर्षको मार्चसम्ममा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानीले सबैभन्दा ठूलो योगदान पुर्याएको छ। प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलियाको बेरोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखिएको भने बताउनु भएको छ। अब खेल खबर। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानलाई 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। अब नेपालले सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्नेछ। यस्तै अर्को सेमी फाइनलमा इण्डोनेशिया र थाइल्याण्ड बीच खेल हुनेछ। यी चारवटै टोली एसिया कपमा छनौट भएका छन्। र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति 1:15 बजे पुराना प्रतिद्वन्दी इंल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। अमेरिकाको एटलान्टा रंगशालामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा चर्चित प्रतिद्वन्दिता मानिएको छ। यी दुई टोलीबीच मैदानभित्रको इतिहास र मैदान बाहिरको राष्ट्रिय तनाव दुवै गाँसिएको छ। सन् 1982 भएको फल्कल्याण्ड्स युद्धले दुई देशबीच गहिरो घाउ छेडेको थियो, जुन आजसम्म पनि नबिर्सिएको सार्वभौमिकता विवाद हो। यस्तै सन् 1986 विश्वकपको क्वार्टर फाइनलमा अर्जेन्टिनाका म्याराडोनाले हातले गरेको गोल र इंग्ल्याण्ड का बेकहमको रातो कार्ड जस्ता घटनाले प्रतिस्पर्धालाई झनै भावनात्मक बनाएका छन्। आजको खेलका लागि सुरक्षा व्यवस्था विशेष कड़ा पारिएको छ। यो केवल फुटबल मात्र नभई दुई देशको इतिहास र राष्ट्रिय अस्मिताको लड़ाई पनि मानिएको छ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ। फाइनल खेल आइतबार मध्यराती 1:15 बजे हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त, कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा। नेपालमा बितेको 13 वर्षमा जलवायुजन्य विपदबाट झण्डै 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। गैर आर्थिक हानिको अभिलेख नौदा अन्तर्राष्ट्रिय कोषमा दावी कमजोर। पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेवन अध्यक्ष भट्टको दावी। अस्ट्रेलियाले एआई नियमन गर्न कानून बनाउने, राष्ट्रिय हित प्रवर्धन गर्ने गरी एआईलाई अपनाउन सकिने प्रधानमन्त्री अल्बानिजको भनाई। र 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट, विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै।
4: नेपाल ब्याङ्क लिमिटेडका

0: साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042 44282042।
4: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। किसानहरूले माइतीगर मण्डलामा गोलभेडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। स्थानीय गोलभेडाको मूल्यमा आएको अत्यधिक गिरावट विरूद्ध काठमाडौँ उपत्यका र आसपासका जिल्लाका किसानहरूले सड़क आन्दोलन गरेका हुन्। भारतबाट सस्तो मूल्यमा भित्राएको ठूलो परिमाणको गोलभेडाका कारण स्वदेशी उत्पादनले बजार नपाएको र लागत मूल्य समेत नउठेको किसानहरूको गुनासो छ। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सानो लोकल गोलभेडाको न्यूनतम थोक मूल्य प्रति किलो जम्मा 8 रूपियाँ र अधिकतम 12 रूपियाँ मात्र रहेको छ। उपभोक्ताले भने खुद्रा बजारमा महँगो मूल्य तिरिरहेका छन्। नुवाकोटका किसान नेता श्रीराम घिमिरेका अनुसार सरकारको स्वदेशी कृषि प्रवर्धनको नारा व्यवहारमा लागू नहुँदा वास्तविक किसानहरू पेसा छाड्ने अवस्थामा पुगेका छन्। कुनै संगठित ब्यानर नभएको आन्दोलनमा विभिन्न जिल्लाका पीड़ित किसानहरूको सहभागिता रहेको छ। सीमादरबारमा अस्थायी करार र दैनिक जालादारी कर्मचारीहरूले प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सीमादरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी र करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति लिएपछि तीनै तहका झण्डे 50,000 भन्दा बढ़ी कर्मचारी घर फर्कनुपर्ने अवस्था आएको छ। पटक पटक निवेदन दिँदा पनि सरकारबाट आश्वासन बाहेक केही नपाएको उनीहरूको गुनासो छ। बागमती नदीको कटानले काठमाडौँको तौडह पूर्वका केही घर जोखिममा परेका छन्। बागमतीले बितेका 2 वर्षदेखि धारा परिवर्तन गरी पश्चिमी किनारको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन्। किर्तिपुर नगरपालिका वडा नम्बर 6 रहेको टौदह उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य मध्य एक रहेको छ। टौदहका स्थानीय बासिन्दा मिलन खड्काका अनुसार समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै संकटमा पर्ने अवस्था छ। बागमतीको पारीपट्टि ललितपुर महानगरपालिकाले पर्खा लगाएपछि बागमतीले पश्चिम किनारामा मात्र एकहोरो कटान गरिरहेको उहाँले बताउनुभयो। काठमाडौँ महानगरले वीर अस्पतालसँगको सहकार्यमा गएको चैत 16 वैशाख 21 गतेसम्म सञ्चालन गरेको महिलाहरूको स्तन र पाठेघरको मुख क्यान्सर परीक्षणमा 90 जनामा एचपीभी डीएनए रिपोर्ट पोजिटिभ देखिएको छ। नेपालमा एचपीभी 16 र एचपीभी 18 मात्र परीक्षण हुने गरेको कारण यस वर्ष महानगरपालिकाले यी दुई बाहेक अन्य प्रकारका एचपीभीको पनि परीक्षण गराएको थियो। 35 दिने अवधिमा 2,975 जनाको जाँच भएको छ। एचपीभी 5 वर्षदेखि 10 वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखको क्यान्सरको जोखिम रहन्छ। 30 वर्षदेखि 60 वर्ष समूहका महिलाहरूले हरेक 5 वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्छ। र ललितपुर महानगरपालिका 3 धोबीघाट सड़कमा बिग्रेर रोकिराखेको ट्रकमा गएराती मोटरसाइकल ठोकिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकल चालक धादिङ्गर भई काठमाडौँको कलंकी बस्ने 20 वर्षीय रितेश श्रेष्ठको ज्यान गएको प्रहरले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा चढ़ेका एकजनाको उपचार भइरहेको छ। प्रहरले ट्रक चालकलाई पक्राउ गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूँजी बजारमा सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी, बजार घट्दा पनि नाफा हुने सेवन अध्यक्ष भट्टको दावी, माइतीगर मण्डलामा गोलभेडा फ्याँकेर किसानहरूको प्रदर्शन, भारतीय गोलभेडाका कारण उचित भाव नपाएको भनाई, र बागमती नदीको कटानले काठमाडौँको टौदहका बस्ती जोखिममा। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन, के तनाव दियो ए खुशी।
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Mania.
1: Extreme energy drink.
2: बिस्तारै ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ महिला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-7465।
3: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा। गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 066-520-004, 98-400-50-663।
5: हेलो, मर्सेङ्गे FM 95 MHz

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
3: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
2: छात्रवृत्तिको व्यवस्था
3: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने
2: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656 93 495

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461-26344 98461-26344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकताल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856074486
4: आमा म पढ्छु नि है
5: पढेर के हर्छेस
4: म बिगर्छु
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली
6: किन पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
4: बनाना आई लव यू
7: ए गौथली
3: समय मध्याह्न 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
2: लड्नु पर्ने थियो, त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतरा चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856 74 486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-58-260।
10: होइन यो नाति केटो पनि कस्तो भने, हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा।
11: लौ सुन्नुहोस् बुढी आमै,

0: सामाजिक सञ्जाल जी छ्यानले झाँसी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समय री आफैन पासपोर्ट फेरदिल परे मो नुए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856426244।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट, फल सिलिङ, कार्यश बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: कान्छी, गर्भनुने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: अनि तयो कागज केमे थिए वा? अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लैबी?
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खर्खाई।
8: अनि ब्याङ्क री?
9: ब्याङ्क री?
8: अँ
9: चर चाहिँ तली लगपर्दी
8: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तना ठगी तब्द क्या जोगी न
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश।
11: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।

0: extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर सात, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
1: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
1: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656-93-495।
4: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीसह नगरपालिका सार त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841-92406 र 9816-74-372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठिक 5 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665240497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुसी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98139943।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडेल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडेल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बचलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
7: आमा, म पढ्छु नि है।
8: पढेर के गर्छस्?
7: म बे गर्छु।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
9: तिमी पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
7: बनाना। I love you.
2: समय मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई त नि म
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497378998।
3: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लड्यो के गर्नुहुन्छ।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
1: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको
2: जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा
1: दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
9: लम्जुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सहरको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भए सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ, अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगत कट्टा गर्नुपर्ने भएमा लगत कट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागजपत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौ, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिऊ। लमसुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमसुङ।
10: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
10: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सिउ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
10: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
14: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बम बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665220209।
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर साथ लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर साथ, लमजुङ। सम्पर्क 0665220204, 98400506063।

0: Mania Extreme Energy Drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त। कर्णालीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने।
0: होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता। ढुक्क भएर लगानी गर्न सरकारको आग्रह। सरकार र धितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अंकको वृद्धि।
1: अबका केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़दै जाने अनुमान। वर्षासँगै हैजाको जोखिम उच्च। स्वच्छ खानपान र सरसफाईमा ध्यान दिन विज्ञको सुझाव।
2: काँचे खानेकुराहरूलाई पनि सफा पानीले पखालेर खानाहरू बासी सडी गलेको नखाने, साबुन पानीले हात धुने गरियो भने चाहिँ हामी धेरै हदसम्म झाडा पखाला जन्य समस्याहरूबाट बच्न सक्छौं।
0: भारतमा 18 दिनदेखि अनशनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रदै दिल्ली उच्च अदालतद्वारा केन्द्र सरकारसँग जवाफ माग।
1: र नेपालले सन् 2028 T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने। 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती विस्थापन तथा पुनर्स्थापनाको विषयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले दर्ता गराउनु भएको यो प्रस्तावलाई एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सचेतकहरूले समर्थन गरेका छन्। प्रस्तावमा गएको वैशाखमा काठमाडौँ सहित देशभरका नदी किनारका बस्तीमा पर्याप्त तयारी बिना डोजा चलाएको भन्दै सरकारको आलोचना गरिएको छ। तथ्याङ्क अनुसार 2,616 घरधुरीका 11,000 जना विस्थापित भएका थिए। होल्डिङ सेन्टरहरूमा स्वच्छ पानी, शौचालय र स्वास्थ्य सेवाको अभाव रहेको, कृतिपुरको सेन्टर बाढ़ीले डुब्दा कागज पत्र र बाल बालिकाका शैक्षिक सामग्री नष्ट भएको प्रस्तावमा उल्लेख छ। विस्थापनका कारण मनोसामाजिक आघात र आत्महत्या घटना भएको समेत प्रस्तावमा भनिएको छ। सर्वोच्च अदालत र संयुक्त राष्ट्रसंघको आग्रह व्यवस्था गरेको भन्दै सांसदहरूले 7 दिनभित्र तथ्याङ्क सार्वजनिक गर्न, सुरक्षित आवास मिलाउन र 3 महिनाभित्र स्थायी पुनर्स्थापना योजना ल्याउन माग गरेका छन्।
1: सरकारले आउँदो कार्तिक मसान्तभित्र संघीय संसदमा 64 विधेयक दर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संसदमा आउँदो एक वर्षभित्र पेश गर्ने 166 विधेयकको सूची सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई बुझाउनु भएको हो। सूची अनुसार कार्तिकसम्म 64, फागुनसम्म थप 45 र आउँदो वर्षको असारसम्ममा थप 57 विधेयक संसदमा पेश गरिनेछ। विधायन ऐन 2081 कानून मन्त्रालयले आउँदो वर्षमा सदनमा पेश गरिने विधेयकहरूको सूची असार मसान्तभित्र संघीय संसदमा पठाइसक्नुपर्ने व्यवस्था छ। यसरी सूची बुझाउँदा सरकारले प्राथमिकता क्रम समेत निर्धारण गर्नुपर्छ। विधेयकको सूची बुझाउँदै मन्त्री गौतमले सेवा प्रवाह सहजीकरणका लागि नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ।
0: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ। सत्ता सहकार्य गरिरहेका दलबीच बजेटको विषयलाई लिएर विवाद भएपछि कांग्रेसका मुख्यमन्त्री शाहले एमालेका 3 मन्त्री र 1 राज्य मन्त्रीलाई बर्खास्त गर्नुभएको हो। मन्त्रीहरू बर्खास्त गरेपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। यता कर्णाली प्रदेशमा भने सरकारमा सहभागी रहेका नेपाली कांग्रेसका सबै मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। बिहान मन्त्री परिषद बैठक अघि मुख्यमन्त्री यमलाल कणेललाई भेटेर कांग्रेसबाट प्रतिनिधित्व गर्ने 4 मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। राजीनामा स्वीकृत भइसकेको छ। यसअघि भएको आलोपालो नेतृत्वका सहमति एमाले नमानेको कांग्रेसका मन्त्रीहरूको भनाइ छ। यी दुई घटनासँगै कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने भएको छ। कांग्रेसले एमालेसँगको सहकार्य तोड्नुका मुख्य दुई कारण गएको वर्षको जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारहरूमा एमालेको व्यवहार उचित नहुनुलाई मानेको छ। कांग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र त्यसपछि नेकपासँग सहकार्यको प्रयास गर्ने तयारी गरेको बताएको छ। नेकपासँग सहमति नजुटेमा प्रदेशमा विपक्षमा बस्ने कांग्रेसको भनाई छ। यो विषयमा हिजो कांग्रेस सभापति गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल शुरू भइसकेको नेताहरूले बताएका छन्। कांग्रेसले यो विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन। एमालेको उच्च तहमा कुराकानी भइरहेको पनि नेताहरूले बताएका छन्। कांग्रेस एमाले गठबन्धन टुटेमा प्राय सबै प्रदेशमा सरकारमा असर पर्ने देखिन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह र होटल संघ नेपाल हानका पदाधिकारीहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले देशको पर्यटन प्रवर्धनका निमित्त द्रुत गतिमा काम भइरहेको भन्दै चिन्ता नगर्न र लगानी बढ़ाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले व्यवसायहरूलाई कानूनको पालना गर्दै व्यवसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक नीति साझेदारी पीपीपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको छलफलमा हानका पदाधिकारीहरूले देशको होटल उद्योग वार्षिक 40 पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराएका छन्। अहिले वार्षिक 12 मात्र पर्यटक भित्रिरहेका जानकारी दिँदै व्यवसायहरूले पर्यटन आगमन बढ़ेमा अन्तर्राष्ट्रिय रोजगारीमा वृद्धि गर्ने र नेपाली युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने जानकारी गराएका छन्।
0: नेपाल भित्तपत्र बोर्डले सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी गरेको छ। अर्थ समिति बैठकमा बोर्ड अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ़दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था ल्याउन सर्ट सेलिङ प्रणाली लागू गर्न लागेको जानकारी गराउनु भएको हो। यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताहरूले शेयर सापट्टि लिएर बिक्री गर्न सक्नेछन्। मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ। बजार बढ़ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिले झैं शेयर किनेर मूल्य बढ़ेपछि बिक्री गरी नाफा लिन सक्ने छन्। नेपाल भित्तपत्र बोर्डले सार्वजनिक गरेको मार्गचित्र अनुसार नेपालमा डिम्याट खाताको संख्या 77,66,565 पुगेको छ। अहिले नेपालको कुल जनसंख्याको 26% भन्दा बढ़ी मानिससँग लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ।
1: यसैबीच भित्तपत्र बोर्ड र सरकारको सक्रियतासँगै आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 14 अंकले बढ़ेर 2,590.29 बिन्दुमा पुगेको छ। आज म्यूचुअल फण्ड र लगानी बाहेक सबै समूहको उपसूचक बढ़ेका विकास बैंक र निर्जीवम बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिज 8,41 करोड़को कारोबार भएकोमा आज 362 कम्पनीको 84,73,000 कित्ता शेयर 4,17 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बर्खायाममा हैजाको जोखिम र सावधानीका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
8: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
9: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, सुदूरपश्चिम एमालेका मन्त्रीहरू बर्खास्त कर्णालीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा, कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने, होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता, सरकार र धितोपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अंकको वृद्धि लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। मौसमविदले आउँदा केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने पूर्वानुमान गरेका छन्। हिजो र अस्तिको तुलनामा आज वर्षामा केही कमी आए पनि भोलिदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रममा बढ़ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अहिले देशभर मनसूनी वायुको प्रभाव कायम छ। मनसूनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थान भन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ़ने संकेत देखिएको हो। लगातार पानी परिरहेकोले मध्यममा वर्षाले पनि बाढ़ी पहिरो जस्ता प्रकोप बढ़ाउन सक्ने भन्दै विभागले सचेत रहन भनेको छ।
0: मनसून सक्रिय भएसँगै देशका विभिन्न भागमा हैजाका शंकास्पद बिरामी देखा पर्न थालेका छन्। यो वर्षको मनसून शुरू भए यता मोरङ र बझाङमा हैजाका बिरामी देखा परिसकेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा हैजाका शंकास्पद बिरामी पुगेका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। धेरै यसो ठाउँमा झाडा पखला लागेको हो भनेर तत्काल रोकथाम नगर्दा हैजाले समुदायमा प्रकोपको रूप लिने गरेको छ। विशेष गरेर कस्तो अवस्थामा हैजाको जोखिम बढ़ी हुन्छ भनेर

0: र त्यो दिशा चाहिँ यदि कुनै कारणवश खाने पानीको मुहानसँग गएर मिसियो भने चाहिँ ती किटाणुहरू पानीको मार्फत अर्को स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्दछन्। प्रवेश गरिसकेपछि त्यो स्वस्थ व्यक्तिलाई पनि हाडा पखाला जाने समस्या हुन्छ। त्यस कारणले वर्षायामको समयमा विशेष गरेर जुन खाने पानीका खुल्ला स्रोतहरू हुन्छन् जस्तो कुवा पँधेरो यस्ता मुहानहरूमा अथवा ती मुहानहरूबाट पाइप मार्फत पनि घर घरमा पानी पुर्याउँदाखेरि चाहिँ प्रदूषित पानी घर घरमा पुग्ने र व्यक्तिहरूले यसको प्रयोग गर्दाखेरि चाहिँ यसको जोखिम रहन्छ।
1: हैजा र झाडा पखाला अलिक छुट्याउन कहिले कहिले गाह्रो पनि हुन सक्छ, कसरी छुट्याउँ?
0: झाडा पखाला भनेको चाहिँ अब दिशा 24 घण्टामा 3 पटक भन्दा बढी समय पातलो दिशा भयो भने हामीले त्यसलाई झाडा पखाला भन्छौँ। र हैजालाई हामीले बढी किन चाहिँ बढी चासो दिन्छौँ भन्दाखेरि हैजाले चाहिँ एकदमै छिटो कडा खालको झाडा पखाला एकदम छिटो छिटो झाडा पखाला भइरहने अनि पानी धेरै शरीरबाट पानी धेरै खेर जाने जसले गर्दाखेरि शरीरमा जल वियोजन भए मान्छेको मृत्यु पनि हुन सक्ने। अरू झाडा पखालामा यति छिटो झाडा पखाला भएर चाहिँ जल वियोजन हुने सम्भावना अलिक कम भने हैजामा अलिक बढी हुने हुनाले र मान्छेको ज्यान पनि जान सक्ने हुनाले हैजा हामीलाई अलिक बढी कन्सर्न भएको हो। नत्र धेरै छन् झाडा पखाला गराउने कारणहरू, हैजा आउँ कहिले फुड पोइजनिङ पनि हुन्छ, विभिन्न कारणहरू छन्। त्यसमध्ये चाहिँ एउटा हैजा भयो।
1: अब हैजा नै हो भनेर पहिचान गर्ने लक्षणहरू चाहिँ कस्ता खालका देखिन्छन्?
0: महत्वपूर्ण कुरा गर्नुभयो, हैजा हो भन्ने लक्षण कसरी थाहा पाउने भन्दाखेरि मुख्यतया यसमा धेरै छिटो छिटो दिशा लाग्ने र दिशा पनि एकदमै धेरै पानी जस्तो दिशा लाग्ने अनि कहिले काहीँ भमिट पनि हुने, पेट नदुखी पखाला लाग्ने समस्या बढी हुन्छ। अरू झाडा पखाला लाग्दाखेरि कहिले पेट दुख्ने भयो भने चाहिँ अब हैजा होइन कि भन्नुपर्छ, होइन तर तत्कालै स्वास्थ्य संस्थामा पुग्नुपर्छ।
1: अब चाहिँ अलिकति बस्ने उपायमा केन्द्रित रहेर जानकारी दिनुपर्दा चाहिँ के उपायहरू हुन सक्छ त?
0: यसमा मुख्यतया यसको रोकथाम नै सबभन्दा राम्रो उपचार हो। वर्षायातको समयमा खाने पानीलाई शुद्धिकरण गरेर उमालेर हुन सक्छ, फिल्टर गरेर हुन सक्छ, अथवा चाहिँ क्लोरिन झोल मिसाएर हुन सक्छ। त्यो खाने पानीलाई शुद्धिकरण गरेर मात्रै खान सकियो भने हात खुट्टाको सरसफाई अब दिशा धोइसकेपछि फोहोर कुरा छोइसकेपछि सफा साबुन पानीले हात धुने अनि खाने काँचै खानेकुराहरूलाई पनि राम्रो सफा पानीले किटाणु रहित पानीले चाहिँ पखालेर मात्रै त्यसको खाने खानाहरू बासी सडेकाले घोर्न खाने गरियो भने चाहिँ हामी धेरै हदसम्म झाडा पखाला जन्य समस्याहरूबाट बच्न सक्छौँ। मनसुनको समयमा सबभन्दा राम्रो उपाय भनेको खाने पानीलाई चाहिँ शुद्धिकरण गरेर मात्रै खाने, बाहिरको सडे गलेको नखाने, सफा ठाउँको खानेकुराहरू मात्रै खाने, यो कुराहरू बानी अप्नाउन सक्यो भने हामी धेरै हदसम्म झाडा पखालाबाट बच्न सक्छौँ।
2: उहाँ एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी तथा अनुसन्धान शाखाका प्रमुख हेमराज पाण्डे। नेपाल दर्पणमा खबरको सिलसिला, सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई काम कारवाही रोक्नको लागि अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश निरप ध्वज निरौलाको इजलासले आयोगको काम कारवाही रोक्नु भन्दै अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले गएको शुक्रबार पनि सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेशमा अस्पष्ट हुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको सम्पत्ति जाँचबुझ यथावत रहने भन्दै सूचना निकालेको थियो। त्यो सूचना विरूद्ध अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। कसैको पनि सम्पत्ति विवरण नमाग्न छानबिन नगर्न र कार्यवाही सिफारिश नगर्न दिएको अन्तरिम आदेशलाई आफू खुशी व्याख्या गरेर आयोगले निकालेको सूचना खारेज गर्न माग गर्दै लिगल इनोभेशन एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता उपाध्यायले दिनुभएको रिटको सम्बन्धमा आज सर्वोच्चले अर्को आदेश दिएको हो।
3: नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गैर कानूनी सम्पत्ति आर्जन र घुस दुवै मुद्दामा पौडेललाई दोषी ठहर गरेको हो। फैसला अनुसार पौडेलले 2.5 वर्ष कैद भुक्तानी गर्नुपर्नेछ भने बिगो र जरिवाना गरी 12.75 करोड़ रूपियाँ बुझाउनुका साथै पीड़ित राहत कोषमा 51 लाख रूपियाँ जम्मा गर्नुपर्नेछ। पौडेलले अकुत सम्पत्ति आर्जनतर्फ 12.75 करोड़ र घुसतर्फ 3.08 लाख रूपियाँ भ्रष्टाचार पुष्टि भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार पौडेलले सिंगापुरमा रहेको बैंक खाता मार्फत आर्थिक कारोबार गरेका थिए। पौडेलको घरबाट बरामद उपकरणको फरेन्सिक प्रतिवेदनबाट सिंगापुरमा 13.53 करोड़ रूपियाँ बराबरको विदेशी रकम जम्मा भएको खुलेपछि अभियोग पत्र दायर भएको थियो।
2: इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर दिल्लीराज खड्का 6 लाख रूपियाँ घुस पक्राउ परेका छन्। पुलको डिजाइन स्वीकृत गराइदिने प्रक्रिया तथा ठेकाको भुक्तानी प्रक्रियामा सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस माएका खड्कालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। झापाको दमक नगरपालिका

0: नौमा रहेको एउटा खाजा घरबाट पक्राउ परेका खड्का इलामको चुलाचुली गाउँपालिकामा अधिकृत छैटौं पदमा कार्यरत थिए।
1: संसदीय समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले ग्यास सहज आपूर्ति हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले पुराना सिलिण्डरका कारण उपभोक्तामा पर्न सक्ने जोखिम कम गर्न, बजारमा नियमित अनुगमन र गुणस्तर जाँच सुनिश्चित समेत गर्न निर्देशन दिएको सभापति अन्सारीले बताउनु भएको छ। बैठकमा मन्त्रालयले आजदेखि पूर्ण क्षमता अर्थात 14.2 किलोको ग्यास सिलिण्डर कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आपूर्ति सहज बनाउन र ढुवानी लागत घटाउन यस्तो निर्णय गरेको जानकारी दिनुभएको छ। यसअघि रूस युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण आधा अर्थात 7.1 किलोको सिलिण्डर वितरण गर्ने निर्णय अनुसार कार्यान्वयन गरिएको थियो। पूर्ण सिलिण्डर बजारमा ल्याउने निर्णय भएपछि बजार पूर्ण रूपमा सहज हुन अझै 1.5 महिना लाग्ने उहाँले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: channel, that is bonus pound.
1: Vi
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। बर्ड फ्लूको कारण कुखुरा मरेपछि सरकारले पीड़ित किसानलाई 50,71,00,000 रूपियाँ राहत उपलब्ध गराएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार यस वर्ष हालसम्म झापा मोरङ सुनसरी चितवन काठमाण्डु भक्तपुर ललितपुर र काभ्रेका 105 किसानलाई राहत उपलब्ध गराइएको हो। बर्ड फ्लू नियन्त्रणका लागि पशु विभागको माताहतमा नष्ट गरिएका कुखुराको क्षतिपूर्ति स्वरूप 75% राहत प्रदान गर्ने गरेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणका लागि पछिल्लो 3 महिना देशभर झण्डै 7,54,500 पंक्षी 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार 3 महिना यता बर्ड फ्लू फैलिएको 11 जिल्ला मध्ये काठमाण्डु उपत्यका 3 जिल्ला र काभ्रेमा बर्ड फ्लू अझै देखिँदैछ।
2: सिंहदरबारमा अस्थायी र करार तथा दैनिक जालादारी कर्मचारीहरूले प्रदर्शन गरेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका उनीहरूले आज सिंहदरबारमा प्रदर्शन गरेका हुन्। सरकारले प्रशासनिक खर्च घटाउने भन्दै अस्थायी करार कर्मचारीको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति ल्याउने नीति ल्याएपछि तीनै तहका झण्डै 50,000 भन्दा बढ़ी कर्मचारी घर फर्काउनुपर्ने अवस्था आएको छ। साउन 1 नै कर्मचारी हटाउने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल भएपछि आन्दोलन गर्नु परेको उनीहरूको भनाइ छ।
3: खोटाङमा आफ्नै दाजुभाइबीच झगडा हुँदा एकजनाको ज्यान गएको छ। प्रहरीका अनुसार साकेला गाउँपालिका वडा नम्बर 4 माक्तिमका 48 वर्षीय इमान सिंह राई र उनका आफ्नै भाइ 35 वर्षीय ओइमान सिंह राईबीच झगडा भएको हो। अस्ति सोमबार राति 8 बजेतिर भएको झगडामा ओइमान सिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भीर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा हिजो ज्यान गएको नेपाल प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनापछि प्रहरीले झगडामा संलग्न 48 वर्षीय इमान सिंह र स्थानीयवासी 30 वर्षीय टीका बहादुर राईलाई पक्राउ गरेको छ। घटनाका बेला 3 जनाले नै अत्यधिक जाड रक्सी खाएको पाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको दिल्ली उच्च अदालतले शिक्षाविद तथा पर्यावरण अभियन्ता सोनम वाङचुकको अनशनका सम्बन्धमा केन्द्र सरकारसँग जवाफ मागेको छ। वाङचुकले दायर गर्नुभएको पीआईएल अर्थात सार्वजनिक हक वा सरोकार मुद्दाको सम्बन्धमा अदालतले आज केन्द्र र दिल्ली सरकारसँग जवाफ मागेको हो। पीआईएलमा वाङचुकले जीवन बचाउन तत्काल सरकारी हस्तक्षेपको माग गर्नुभएको बीबीसीले जनाएको छ। वाङचुक शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तर मन्त्रमा आमरण अनशन बसिरहनु भएको छ। कानूनी समाचार र विश्लेषण समेट्ने वेबसाइट वार एण्ड बेन्चका अनुसार सामाजिक अभियन्ता तथा अधिवक्ता राकेश कुमार सैनीले पीआईएल दायर गर्नुभएको हो। विषयको गम्भीरता र तत्काल मुद्दाको सुनवाईको आवश्यकतालाई मध्यनजर गर्दै अदालतले भोलि यो निवेदनमाथि सुनवाई गर्ने जनाएको छ। विभिन्न परीक्षामा भएको अनियमितता प्रकरणमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन दवाब दिँदै सोनम वाङचुक 18 दिनदेखि अनशनमा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था बिग्रदै गएको छ र अनशन शुरू भएपछि तौल 8.4 किलोग्रामलाई धेरैले घटिसकेको छ। रक्तचाप पनि घट्दै गएको छ। जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीद्वारा आयोजित विरोध प्रदर्शनमा सहभागी हुनुभएका अभियन्ता वाङचुक त्यसेता निरन्तर अनशनमा हुनुहुन्छ।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपालले सन् 2028 टी20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले टी20 विश्वकप र एक दिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेको हो। आईसीसीका अनुसार सन् 2026 टी20 विश्वकप खेलेका तर स्वत विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा खेल्न पाउनेछन्। स्कटल्याण्डले भने 2026 प्रदर्शनका आधारमा सिधै युरोप क्षेत्रीय छनौटको फाइनलमा स्थान बनाउनेछ। ग्लोबल क्वालिफायरका बाँकी 8 ठाउँमा अफ्रिका एसिया र युरोपबाट 2-2 टोली तथा अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट 1-1 टोली छनौट हुनेछन्। ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको शीर्ष टोली र अन्य 3 उत्कृष्ट टोली गरी 8 टोली सन् 2028 विश्वकपमा छनौट हुनेछन्। आईसीसीको नयाँ ढाँचा अनुसार अब टी20 विश्वकपको समूह चरणमा 20 टोलीलाई 5 वटामा विभाजन गरिने गरिनेछ। हरेक समूहमा चार चार टोली हुनेछन्। यस्तै पहिलो सुपर एटको सट्टा अब सुपर टेन हुनेछ। यसमा हरेक समूहका शीर्ष दुई टोलीलाई दुईवटा समूहमा बाँडिनेछ। सुपर टेनबाट दुवै समूहका शीर्ष टोली सिधै सेमी फाइनलमा पुग्नेछन्। यस्तै दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले सेमी फाइनलमा पुग्न एक अर्कासँग एलिमिनेटर खेल्नुपर्नेछ।
2: नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज भएको एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानले 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। जापानले दिएको 89 रनको लक्ष्य नेपालले 11 ओभर दुई बलमा एक विकेट गुमाएर भेटायो। यसअघि टस जितेर ब्याटिङ गरेको जापानले 20 ओभरमा सबै विकेट गुमाएर 86 रन बनाएको थियो। अब नेपालले सेमी फाइनलमा संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्नेछ। यस्तै अर्को सेमी फाइनलमा इण्डोनेसिया र थाइल्याण्ड बीच खेल हुनेछ। यी चारवटै टोली एसिया कपमा छनौट भएका छन्।
3: र फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा आज राति पाउने 1 बजे पुराना प्रतिद्वन्दी इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। अमेरिकाको एटलान्टा रंगशालामा हुने यो खेललाई विश्वकपकै सबैभन्दा चर्चित प्रतिद्वन्दिता मानिन्छ। यी दुई टोली बीच मैदानभित्रको इतिहास र मैदान बाहिरको राष्ट्रिय तनाव दुवै गाँसिएका छन्। सन् 1982 भएको फकल्याण्ड्स युद्धले दुई देशबीच गहिरो घाउ जोड़ेको थियो, जुन आजसम्म पनि नबिर्सिएको सार्वभौमिकता विवाद हो। यस्तै सन् 1986 विश्वकपको क्वार्टर फाइनलमा अर्जेन्टिनाका म्याराडोनाले हातले गरेको गोल र इंग्ल्याण्डका बेक्यामको रातो कार्ड जस्ता घटनाले यो प्रतिस्पर्धालाई झनै भावनात्मक बनाएका छन्। जसरी क्रिकेटमा भारत र पाकिस्तान खेल्दा संसारलाई चासो हुन्छ, फुटबलमा यी दुई टोली बीचको खेललाई समर्थकहरूले उस्तै नजरले हेर्छन्। यसैले आजको खेलका लागि सुरक्षा व्यवस्थापन कड़ा गरिएको छ र यो केवल फुटबल होइन दुई देशको इतिहास र राष्ट्रिय अस्मिताको लड़ाई पनि मानिन्छ। यसपटक क्वार्टर फाइनलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई र इंग्ल्याण्डले नर्वेलाई हराउँदै अन्तिम चारमा पुगेका हुन्। इंग्ल्याण्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने र साबेक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ। फाइनल खेल आइतबार मध्यराति पाउने 1 बजे हुनेछ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: विस्थापित सुकुम्बासी पुनर्स्थापनाको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त। कर्णालीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा। कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने।
2: होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेटवार्ता। ढुक्क भएर लगानी गर्न सरकारको आग्रह। सरकार र ऋतुपत्र बोर्डको सक्रियतापछि आज शेयर बजारमा दोहोरो अंकको वृद्धि।
3: अबका केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़दै जाने अनुमान। वर्षासँगै हैजाको जोखिम उच्च। स्वच्छ खानपान र सरसफाईमा ध्यान दिने विज्ञको सुझाव।
2: भारतमा 18 दिनदेखि अनशनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रदै दिल्ली उच्च अदालतद्वारा केन्द्र सरकारसँग जवाफ माग।
3: र नेपालले सन् 2028 T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने। 19 वर्ष मुनिको नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट। विश्वकपको दोस्रो सेमी फाइनलमा आज राति इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ डी एफएम 95 मेगाहर्ज
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
4: छात्रवृत्तिको व्यवस्था,
5: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
4: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
6: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू:
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
4: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
7: बाल विवाह नगराउ, बाल बालिकाको उज्यालो भविष्य सुनिश्चित गराउ।
6: ग्रामीण सामुदायिक विकास केन्द्र RCTC लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी शहरका बुद्धि बहादुर बोहरा हत्यामा संलग्न युवकलाई प्रहरीद्वारा सार्वजनिक गहनाको लोपमा हत्या गरेको आरोपीको प्रारम्भिक बयान। लमजुङको रायनस नगरपालिकामा अझै 18 करोड़ बढ़ी बेरुजु बाँकी, गत आर्थिक वर्षमा मात्रै झण्डै 2 करोड़ रूपियाँ थपियो। मध्य नेपाल नगरपालिका अन्तर्गत अधिकांश खानेपानीको स्रोत असुरक्षित, दुईवटा स्रोतमा 100% इकोली भेटियो। र लमजुङमा एक आर्थिक वर्षमा हराएका व्यक्ति मध्ये अझै पनि 8 जना बेखबर, प्रविधिको प्रयोगसँगै खोज तलास सहज। अब समाचार विस्तारमा। लमजुङको बेसीसह नगरपालिका दुई बोहरा बेसीका बुद्धि बहादुर बोहरा हत्यामा संलग्न अभियुक्त सहित घटनाबारे लमजुङ प्रहरीले जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराइएको हो। गत 21 गतेदेखि बेपत्ता बोहराको दोर्दी गाउँपालिका एक ढोके घर भई हाल भोटेउडार बस्दै आएका 30 वर्षीय विजय लामिछानेले हत्या गरेको प्रहरीले जनाएको छ। गत 21 गते आइतबार साँझ बेसी शहर नगरपालिका एक उदिपुर स्थित गाईखुरी झरनामाथिको जंगलमा लगेर हत्या गरेको अभियुक्त लामिछानेले स्वीकार गरिसकेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। मृतक बोहरा परिवारसँग सम्पर्कविहीन भएसँगै खोज तलाशका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए। बोहरा र लामिछानेको टेलिफोन सम्पर्कको आधारमा घटनाको प्रमाण भन्दा पहिले नै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो। मृतक बोहरा र अभियुक्त लामिछाने यसअघि पनि एक आपसमा सँगै हिँड्ने, खाने, पिउने र जुवातास समेत खेल्ने गरेको अनुसन्धानबाट खुल्ला आएको छ। घटना भएको दिन पनि लामिछाने आफै बोहराको घरमा आएर सँगै भोटेउडारतर्फ लागेका थिए। दिनभर भोटेउडार, उदिपुर, चितेटी, गाईखुरे झरना लगायतका स्थानमा घुमफिर गरेको प्रत्यक्षदर्शीले बताएका थिए। प्रत्यक्षदर्शीको भनाई र मोबाइल ट्र्याकिङको आधारमा प्रहरीले लामिछानेलाई 24 गते नियन्त्रणमा लिएको थियो। प्रहरीसँगको प्रारम्भिक बयान अनुसार लामिछानेले सुनका गहनाको लोपमा परि हत्या गरेको स्वीकार गरेका छन्। लामिछानेले हत्यापछि बोहराको साथमा रहेका 2.5 तोला सुनका गहना सितवानी स्थित एक सुन पसलमा लगेर 6,44,000 रूपियाँमा बिक्री गरेका थिए। अनुसन्धानका क्रममा प्रहरीले बिक्री भएका गहना सहित बिल बिना गहना खरिद गर्ने व्यवसायी दीपक सुनारलाई समेत नियन्त्रणमा लिएको बेसी शहर 813 मा बसोबास गर्दै आएका 57 वर्षीय बोहरा गत 21 गते आइतबारदेखि परिवारसँग सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन बोहरालाई 25 गते बिहिबार बिहान मृत अवस्थामा भेटिएको थियो। बोहराको टाउको र अनुहारमा चोट देखिएको थियो। घटनाको विषयमा सूक्ष्म अनुसन्धान र आवश्यक प्रमाण जुटाएर अभियुक्तलाई अदालतबाट म्याद थप गराई थप प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभयो। अभियुक्त लामिछाने विरूद्ध कर्तव्य ज्यान र चोरी कसुरमा अदालतले 5 दिन म्याद थप गरी अनुसन्धान अघि बढ़ाइएको छ। लमजुङको रायनस नगरपालिकामा अझै पनि 18 करोड़ बढ़ी बेरुजु बाँकी रहेको महालेखको प्रतिवेदनले देखाएको छ। संघीयता कार्यान्वयनसँगै कार्यान्वयनमा आएको सो नगरपालिकामा गत आर्थिक वर्षसम्म 18,16,43,234 रूपियाँ बेरुजु बाँकी रहेको हो। महालेखको 63 औं प्रतिवेदन अनुसार रायनस नगरपालिकामा आर्थिक वर्ष 2081-82 16,47,02,600 रूपियाँ बेरुजु बाँकी रहेको थियो। सो आर्थिक वर्षमा मात्रै नगरपालिका 1,74,09,335 रूपियाँ बेरुजु थपिएको हो। सो आर्थिक वर्षमा नगरपालिकाले 1 रूपियाँ पनि फर्सद गर्न नसकेको महालेखको प्रतिवेदनले देखाएको छ। महालेखको प्रतिवेदन अनुसार सो आर्थिक वर्ष मात्रै रायनस नगरपालिकामा 1,04,42,664 रूपियाँ अनियमित बेरुजु देखिएको छ भने 603 रूपियाँ असूल गर्नुपर्ने बेरुजु रकम देखिएको विवरणमा उल्लेख छ। त्यसै गरी 65,83,068 रूपियाँ प्रमाण तथा कागजात पेश नभएको बेरुजु विवरणमा उल्लेख गरिएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाइएको हो। लमजुङको मध्य नेपाल नगरपालिका अन्तर्गत अधिकांश खानेपानीको स्रोत पिउन अयोग्य भेटिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले गरेको खानेपानी शुद्धता परीक्षण नतिजा अनुसार मध्य नेपालका विभिन्न खानेपानी स्रोतबाट वितरण भइरहेको पानी पिउन अयोग्य भेटिएको हो। मध्य नेपालमा पानी प्रशोधन प्रणाली भएका 2 र पानी प्रशोधन प्रणाली नभएका 6 गरी 8 खानेपानी स्रोतमा नमूना परीक्षण भएको हो, जसमध्ये 7 खानेपानीमा दिशाजन्य कीटाणु अर्थात इकोली भेटिएको प्रदेश स्वास्थ्य कार्यालय लमजुङका ल्याब अधिकृत निरोज कुमार श्रेष्ठले बताउनुभयो। परीक्षण गरिएका खानेपानी स्रोतमध्ये रमघा समी भन्जाङ खानेपानी तथा सरसफाई उपभोक्ताबाट वितरित खानेपानी मात्रै पिउन योग्य भेटिएको प्रतिवेदनमा उल्लेख छ। सो बाहेक 2 खानेपानी स्रोतहरूमा भने 100% भन्दा बढ़ी इकोली भेटिएको ल्याब अधिकृत श्रेष्ठले बताउनुभयो। 100% इकोली भेटिएको खानेपानी स्रोतमध्ये मध्य नेपाल 2 स्थित त्रिपु खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी र मध्य नेपाल 5 स्थित पराजुली बेसी खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित पानी रहेका छन्। सो बाहेकका अन्य स्रोतहरूमा कम मात्रामा इकोली भेटिए पनि पिउनका लागि असुरक्षित रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिवेदनमा उल्लेख छ। मध्य नेपाल सहित जिल्लाका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खानेपानी आयोजना सहित विभिन्न स्रोतका 129 स्थानमा नमूना परीक्षण गर्दा अधिकांश स्थानको पानी प्रदूषित रहेको पाइएको हो। कार्यालयले विभिन्न 8 स्थानीय तहहरूमा कुल 98 अर्थात 77% स्रोतको पानी प्रदूषित भेटिएको हो। जिल्लाका विभिन्न स्थानमा पिउने पानीको रूपमा प्रयोग हुँदै आएको कुल 86 खानेपानी आयोजनाको मात्रै परीक्षण गर्दा भने 70 अर्थात 81% पानी पिउन अयोग्य भेटिएको छ। लमजुङमा चालू आर्थिक वर्ष हराएका मध्ये अझै पनि 8 बेखबर भएको पाइएको छ। चालू आर्थिक वर्षको साउन यता मात्रै जिल्लामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक गरी 95 हराएकोमा 87 सम्पर्कमा आएको लमजुङ प्रहरीको तथ्याङ्कमा उल्लेख छ। केही वर्ष अघिसम्म हराएका व्यक्तिहरू फेला पार्न कठिन हुने गरी पनि पछिल्लो समय प्रविधिको प्रयोग बढ़ेसँगै खोज तलाशमा सहज भएको हो। प्रहरीमा परेको निवेदनका आधारमा जिल्लामा हराउनेहरू अधिकांश महिला तथा बालबालिका रहेको छन्। प्रहरी विवरण अनुसार पछिल्लो 1 जिल्ला प्रहरी कार्यालयमा 35 महिला 6 बालक 28 बालिका 10 ज्येष्ठ नागरिक र अन्य 16 पुरूष हराएको निवेदन परेको थियो। सोमध्ये 33 महिला 6 बालक 26 बालिका 9 ज्येष्ठ नागरिक र 13 अन्य पुरूषहरू फेला परेका हुन्। फेला परेका मध्ये पनि 10 महिला 4 बालक 4 बालिका र 3 अन्य पुरूषलाई सम्बन्धित परिवारले नै सम्पर्कमा ल्याएका हुन् भने बाँकी फेला परेकाहरूलाई प्रहरीले फेला पारी सम्बन्धित परिवारलाई बुझाएको हो। फेला परेका मध्ये 7 ज्येष्ठ नागरिकलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। जिल्लामा अझै पनि 2 महिला 2 बालिका 1 ज्येष्ठ नागरिक र 3 अन्य पुरूषहरू खोज तलाशकै क्रममा रहेका छन्। प्रहरी विवरण अनुसार जिल्लामा गत आर्थिक वर्षमा मात्रै 49 महिला 5 बालक 16 बालिका 6 ज्येष्ठ नागरिक र अन्य 24 पुरूष हराएको प्रहरीमा निवेदन परेको थियो। सोमध्ये 46 महिला 5 बालक 16 बालिका 6 ज्येष्ठ नागरिक र 24 पुरूषहरू फेला परेका थिए। महिला तथा बालबालिकाहरू अन्यायमा परेमा वा बेचिएको निवेदन परेमा विशेष चासोको रूपमा लिँदै खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। वैदेशिक रोजगार पारिवारिक कलह र सामाजिक सञ्जालको दुरूपयोगबाट पनि महिला तथा बालबालिका बेखबर बन्ने गरेको प्रहरीको अध्ययनले देखाएको छ। कतिपय भने आफू खुशी बिहे गरेर पनि परिवारसँग बेखबर बन्ने गरेका छन्। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9860-85791 र 9860-83862।
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमणसँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841-93152 र 9841-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।
5: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
6: ओ अस्मी हेर्न, दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
7: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
8: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
9: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
8: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
9: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
8: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
9: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
10: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसीसार नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9846-56233 र 9801-77246।
11: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
12: मर्सेङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दरबजार नगरपालिका नौ फूलबारीका स्थानीय कृषक सुमन गुरूङले रातो च्याउको व्यवसाय खेती शुरू गरेका छन्। केही महिनासम्म परीक्षणको रूपमा खेती गरेर सफल भएपछि युवा उद्यमी गुरूङले व्यावसायिक उत्पादन विस्तार गरेका हुन्। यसअघि मर्संगी गाउँपालिका चारका वडा अध्यक्ष समेत रहेका गुरूङले गत वर्षदेखि सुन्दरबजार स्थित आफ्नो घरसँगै रहेको करिब चार रोपनी जग्गामा च्याउ खेती गर्दै आएका हुन्। औषधीय गुणले भरिपूर्ण मानिने रातो च्याउको उत्पादनका लागि उक्त क्षेत्रको वातावरण अनुकूल रहेको पाएपछि व्यावसायिक खेती शुरू गरेको गुरूङको भनाई छ। विदेशमा रोजगारीका लागि जानुभन्दा स्वदेशमै आधुनिक र व्यावसायिक कृषि अपनाएर राम्रो आमदानी गर्न सकिने सन्देश दिन आफूले रातो च्याउ खेतीलाई उदाहरणको रूपमा अघि बढ़ाएको गुरूङले बताए। आगामी दिनमा उत्पादन बढ़ाउँदै थप युवालाई पनि यस व्यवसायमा आकर्षित गर्ने योजना रहेको उद्यमी गुरूङको भनाई छ। रातो च्याउ जड़ीबुटीका रूपमा समेत प्रयोग हुने भएकोले यसको बजार माग निरन्तर बढ़िरहेको छ। हाल उत्पादन भएको च्याउमध्ये करिब 70% भन्दा बढ़ी अनलाइन मार्फत स्वदेश तथा विदेशका ग्राहकसम्म बिक्री वितरण भइरहेको गुरूङको भनाइ छ। माग बढ़दै गए पनि हालको उत्पादनले बजारको आवश्यकता पूर्ण रूपमा धान्न नसकेको गुरूङको भनाइ छ। जिल्लामै पहिलो व्यावसायिक उत्पादन शुरू भएको रातो च्याउ खेतीलाई प्रोत्साहन गर्न कृषि विकास कार्यालय लमजुङले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। यस सहयोगले उत्पादन विस्तार र गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुगेको कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देले बताए। च्याउहरूको राजा मानिने रातो च्याउ औषधीय गुणले रातो च्याउ स्वास्थ्यका लागि सम्भावित लाभदायक औषधीय च्याउ मात्र नभई उच्च मूल्यको कृषि उत्पादन पनि हो। यसको व्यावसायिक खेतीले किसानको आय वृद्धि, रोजगारी सिर्जना, जड़ीबुटी उद्योगको विकास तथा कृषि क्षेत्रमा उद्यमशीलता प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। यद्यपि यसलाई औषधि विकल्पका रूपमा प्रयोग गर्नु अघि स्वास्थ्य कर्मीसँग परामर्श गर्नु उपयुक्त हुन्छ। लमजुङमा गण्डकी प्रदेश सरकार अन्तर्गत स्रोत सुनिश्चित भएका 15 सड़क तथा पुल योजनामा बजेट विनियोजन भएको छ। आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले चालू आर्थिक वर्षमा कार्यान्वयनमा आएका र केही आगामी आर्थिक वर्षबाट नै शुरू हुने बहुवर्षीय योजनाहरूमा बजेट विनियोजन गरेको हो। बजेट विनियोजन भएका बहुवर्षीय योजनामध्ये 8 मोटरेबल पुल र 7 योजना सड़क योजना रहेका छन्। बजेट विनियोजन भएका सड़क योजना मध्ये खत्रेठाँटी कुन्छ सोती पसल सड़कका लागि 2,25,00,000, करापुटार डढुवा साल्मे भन्ज्याङ मालिङ कपुरगाउँ सड़कका लागि 2,50,00,000 रूपियाँ विनियोजन भएको छ। त्यसै गरी बोरङखोला बिचोर सड़कका लागि 3,00,00,000, बेसेशहर घलेगाउँ भुजुङ सड़क पुमा भीरखण्ड र कालो पत्रेका लागि 2 खण्डमा गरी 4,25,00,000, राइनस 2 बीरबारी चोकबाट पन्थेडाँडा आरसुवारा सड़क स्तर उन्नतिका लागि 2,50,00,000 रूपियाँ विनियोजन भएको छ। सोबाहेक बोराङखोला बिचोर सड़कका लागि 1,40,00,000 विनियोजन भएको छ। त्यसै गरी मोटरेबल पुलतर्फ बेसेसर 7 मयुमको पुमाखोला पुलको लागि 60,00,000, कोलसोथारको बालुवा बेसी रुदी खोला मोटरेबल पुलका लागि 80,00,000, दोर्दीको करौती खोला मोटरेबल पुलका लागि 30,00,000 रूपियाँ विनियोजन भएको छ। त्यस्तै मध्य नेपालको खहरे मोटरेबल पुलका लागि 1,00,00,000, मर्संगी गाउँपालिका अन्तर्गत च्याकी स्थित मर्संगी मोटरेबल पुलका लागि 3,40,00,000, दोर्दी र दुधपोखरी जोड्ने किसेदे खोला मोटरेबल पुलका लागि 2,00,00,000 र बेसेसर 6 र मर्संगी 8 बेलौती विसौडा स्थित मर्संगी नदी मोटरेबल पुलका लागि 2,50,00,000 रूपियाँ विनियोजन भएको छ। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
13: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: पेश शहरका बुद्धि बहादुर बोहरा हत्यामा संलग्न युवालाई प्रहरीद्वारा सार्वजनिक गहनाको लोपमा हत्या गरेको आरोपीको प्रारम्भिक बयान। लमजुङको रायनस नगरपालिकामा अझै 18 करोड़ बढ़ी बेरुजु बाँकी। गत आर्थिक वर्षमा मात्रै झण्डै 2 करोड़ रूपियाँ थपियो। मध्य नेपाल नगरपालिका अन्तर्गत अधिकांश खाने पानीको स्रोत असुरक्षित। 2 स्रोतमा 100% इकोली भेटियो। र लमजुङमा एक आर्थिक वर्षमा हराएका व्यक्ति मध्ये अझै पनि 8 बेखबर। प्रविधिको प्रयोगसँगै खोज तलाशमा सहज। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsanghi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ बीएफएम 95 मेगाहर्ज।
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665-2090-73, मोबाइल 97463-06-501।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: धानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: आमा म पढ्छु नि आए
2: पढेर के गर्छस्?
1: म बिहे गर्छु।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
4: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
1: बनाना। I love you.
3: समय मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठा, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
2: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाए नि त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल रङजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटैना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्खलैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: California. Extreme energy drink.
1: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित

0: डाक्टर द्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन, मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, रिसिसर साथ लमजुङ, सम्पर्क 0665200004, 98400506063।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
0: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560046257 र 98400067787।
3: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 98560046244।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: नान्सी, घरबनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चको आदेश। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने। सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव।
1: सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुन सक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ, यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
0: 166 विधेयक संसदमा ल्याउने सरकारको तयारी। मध्य प्रदेशको बजेट सर्वसहमत पारित। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या। लुम्बिनीमा प्रभाव नपर्ने दावी।
2: तर लुम्बिनी प्रदेशको कंग्रेस र एमाले बीचको सम्बन्ध प्रगाढ छ। सरकार गतिशीलताका साथ गतिका साथ अगाडि बढ़िरहेको छ। दुवै पार्टीको सहमतिमा बजेट पास भएको छ। अब हामी बजेट कार्यान्वयनको सन्दर्भमा छौं।
0: नव प्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तह छनौट। स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर। एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन।
3: यो हाफ सिलिन्डर गर्दै गर्दै हामीलाई कस्ता समस्याहरू उत्पन्न भयो भन्ने कुरा यहाँ आयो भने होइन, आउने दिनमा कस्ता कदमहरू चाल्दाखेरि योभन्दा बेटर पोलिसी रेकमेन्डेसन के हुन सक्छ भन्ने कुरा त्यो पनि आउनु पर्यो। यसमा नि अलिकति हामी क्लियर हुनुपर्छ जस्तो लाग्छ।
0: र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको संविधान 2072ले नागरिकका मौलिक अधिकार मात्र होइन कर्तव्य र दायित्व पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। अधिकारको माग जोरदार रूपमा उठ्ने गरे पनि कर्तव्यप्रति सचेतना अपेक्षा गरे भन्दा कमजोर देखिन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकले कानून पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नुपर्ने लगायतका कर्तव्यको पालना हुन आवश्यक छ। कर्तव्यप्रति जिम्मेवार नभई अधिकार मात्र माग्दा राज्य र समाजबीच असन्तुलन सृजना हुन सक्ने हुन्छ भन्ने बारेमा हरेक नागरिक सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपदोज निरौलाको इजालसले आज सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचबुझ यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आजै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनलाई बताउनुभयो।
6: दुईटा निवेदनहरू प्रस्तुत भएका थिए र यसमा चाहिँ कारण देखाउ आदेश साथसाथै अन्तरिम आदेश जारी हुने भनेर आदेश जारी भएको अवस्था छ। यसको चाहिँ आदेशको अब आज श्रीमानले चाहिँ संयुक्त इजलासमा पनि बस्नुपर्ने हुनाले समय अभावको कारणले आदेश भोलि मात्रै प्राप्त हुन्छ सर। यो चाहिँ आदेश आइ नसकेका हुनाले अहिले भन्न सकिएन।
5: सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न आजै अर्को अन्तरिम आदेश पनि जारी गरेको छ। न्यायाधीश निरौलाको इजालासले अन्तरिम आदेश जारी गरेको हो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता र मर्यादा विपरीत हुने दावी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रतिनिधि सभा बैठक आगामी साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा अन्तमा सभामुख डोलप्रसाद अरालले आगामी बैठक साउन 14 गते बस्ने सूचना सुनाउनु भएको हो। बैठक नभएको समयमा जनता माझ जान सांसदहरूलाई सभामुख अरालले आग्रह गर्नुभयो। कार्यव्यस्तता परामर्श समितिको आजको बैठकमा साउन 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो। सरकारले भने 166 विधेयक संघीय संसद ल्याउने तयारी गरेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले संसदमा ल्याउने तयारी गरेका 166 विधेयकको सूची बुझाउनु भएको हो। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले, अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ, सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त। अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ, यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रदेशसभाको सामान्य सभामुख र राष्ट्रिय सभाको सामान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
5: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभामा बोल्दै प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने बताउनुभयो।
8: सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्षज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
5: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका प्रतिपक्षी दलले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको हो। कांग्रेस प्रमुख सचेतक वासना थापा,
1: सदनमा पनि डिटेलमा छलफल होस् भनेर चाहिँ यो सार्वजनिक महत्वको प्रस्ताव चाहिँ हामीले हालेको हो। त्यसमा चाहिँ हजुरको यो सुकुम्बासीको पनि छ, विपदको गम्भीर यो मनोसामाजिक जुन छ अहिले सिर्जना भएको छ यो सुकुम्बासीहरूमा त्यसको बारेमा पनि छ। एकदम गम्भीर अवस्था छ नि त, जोखिम छ एकदम होइन। अनि अब गर्भवती महिलाहरू त्यत्तिकै छन्, यो अब धेरै समस्याहरू छ। अब बारम्बार सुकुम्बासीको अहिले जुन उनीहरूलाई चाहिँ अब यो सरकारले राम्रो गर्न खोज्दा खोज्दै नराम्रो भएको पनि हुनसक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
5: कांग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसले पार्टीका सांसदहरूलाई गाउँ पठाउने भएको छ। संसदमा सत्ता बाहिर रहेका दलहरूले नेतृत्व गरेको प्रदेश सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ। बजेट सार्वजनिक गर्नेदेखि आन्तरिक विषयमा विमति बढ्दा विश्वासको मत फिर्ता लिनेदेखि मन्त्रीमण्डल छोड्ने क्रम बढ़ेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलले आजबाटै लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
9: आफूले नै ल्याएका मापदण्डहरूको उल्लंघन, नीति र कार्यक्रमको उल्लंघन, एसडिजीको उल्लंघन, त्यही मात्र होइन गरिबीको रेखा मुनि रहेका लगभग 10 राष्ट्रका पहिला पालिकाहरू मध्ये 6 सुदूरपश्चिममा पर्ने तिनीहरूको बारेमा कुनै नीतिगत कुराहरू निर्णयहरू गरेनन् र बजेट कब्जा गर्ने क्याप्चर गर्ने र मन्त्रालय र सिलिङमा आफूले नै मतलब अर्थ मन्त्रालयबाट मन्त्रालयहरूको सिलिङलाई नै कब्जा गरेपछि काम गर्ने क्रियाकलापहरू पनि गरे। त्यस कारण हामीले अहिले यो बजेट मात्र होइन त्यो नीतिगत अवस्थामा मात्रै किन सर्व र श्रमजीवी वर्गका जनताहरू गरिब मान्छेहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई नै कुलफिट गर्ने गरी समावेशिताको सिद्धान्तलाई चिन्ह मान्ने गरी त्यो क्रियाकलाप गर्ने हामीले अलिक पहिला।
5: मुख्यमन्त्री कमल बहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो। कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आजै सामूहिक राजीनामा दिएका छन्। सरकारभित्र अविश्वास बढ़ेपछि राजीनामाको विकल्प नभएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सीआईएनलाई बताउनुभयो।
10: हामीले पार्टीलाई भने अनुसार अब बजेट पास भइसक्यो 2021 गते नै उहाँले राजीनामा दिने भन्ने कुरा गर्नुभएको थियो। अनि त्यो बेला हामीले के भन्यो भने अहिले ठिकै छ नि त भन्ने कुरो भयो। हो यो महिनाको अन्तिम अन्तिम पनि भइसकेको र सरकारी कामकाजको लागि नयाँ वर्ष भनेको श्रावण हुने भयो। त्यसैले हामीले त जे पनि 2 वर्ष 1 वर्षको लागि हामी क्याबिनेटमा गएको 2 वर्षसम्म हामीले के अरे क्याबिनेटमा बसेर सेवा गर्ने मौका पायौँ। त्यस कारणले हामी चाहिँ फिर्ता हुन्छौँ, अरू साथीहरूको लागि पनि सहज होला, अरूको लागि सहज होला भनेर चाहिँ उहाँले त्यसरी दिएको हो। खास त्यहाँको नियमित हो
5: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रति योजना 25 लाख रूपियाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले बैठकमा भन्नुभयो,
11: शुरूदेखि नै तपाईँहरूले अलि ध्यान दिएर जिम्मेवारीपूर्ण ढंगले यो जति छ 1-2 करोड़ रुपियाँ पनि खर्च गर्न सकियो भने 25 लाख एउटा पालिका खर्च गर्दा पनि त्यो उपलब्धिमूलक हुन्छ। यो दिशातर्फ जानु करो, कार्यक्रम निर्णय गर्ने अनि पछि उसले गरेको छ कि छैन, के गर्यो छ, फर्केर नहेर्ने जुन खालको परिपाटी छ यो परिपाटीको अन्त्य गरौं। मैले गत वर्ष पनि अनि पछि गएर यहाँलाई यही कुरो भनेको थिएँ, अलिकति अग्रिय ढंगले नै भन्नुपर्ने अवस्था आयो कि, तर पनि गत वर्ष तुलना अहिले तुलनात्मक रूपमा केही प्रगति हो, तर यो प्रगतिलाई सुखद भन्नु मिल्दैन।
5: कांग्रेसले 7 वटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको नेताहरूले बताएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेस प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतले पारित भएको हो। मध्य सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 बजेट प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सही समितिले एलपी ग्यासमा हुने कालोबजारी कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र सहमतिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आईसीसीद्वारा आज सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानमा 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराती अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल पौने 1 बजे हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएको छ। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पौने 1 बजे विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
0: रासायनिक मलको नकारात्मक प्रभाव बारे किसानको चेतना बढ्दै
12: गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
7: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन।
0: झोल मलको प्रयोगमा आकर्षण, स्थानीय सरकारको पनि साथ, रिपोर्ट, चार वर्षको कार्यकाल सकिँदा स्थानीय तहका जनप्रतिनिधिको अनुभव र सिकाई विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
16: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार, किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
18: शान्तिनगर गाउँपालिका पाँचकी चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोल मल प्रयोग गर्न थाल्नु भएको छ।
19: खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ, माटोलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 450 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेछ।
18: चिजमानी जस्तै अहिले शान्तिनगर र दंगीशरण गाउँपालिकाका धेरै किसानले घरमै झोल मल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढ़ेको शान्तिनगर छकी किसान मीना केसी बताउनुहुन्छ।
20: किराहरू नियन्त्रणको लागि येलो स्टिकर, चिचिपे, पहेँलो पासो प्रयोग गरिरहेका छौँ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेका छौँ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठे मलहरू प्रयोग गरिरहेका छौँ।
18: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोल मल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दंगीशरण गाउँपालिका चारका किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
12: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
7: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परा
2: परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
18: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दङ्गेश्वरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत:
21: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई बगार सुधार भन्ने पनि छ, त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बोकाको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
18: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दङ्गेश्वरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
22: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढ़िरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
18: गाई बस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, वनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढ़ाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढ़ी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। स्थानीय तहको नेतृत्व गरेको चार वर्षमा सुशासनको पाटो बलियो बनाउने कोशिश
23: पर्वा हुँदाखेरि केही कामहरू छुट्ने, केही कामहरू अब बेरुजुमा पनि परिदिने, कसैले भ्रष्टाचार नगरे पनि बेरुजु अब यो सैद्धान्तिक बेरुजुहरूलाई पनि मिलाएर लैजानेमा नयाँ आउने, नयाँ सिकाइ हुने।
0: उपलब्धि र चुनौतीका बारेमा एकजना मेयरसँगको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। स्थानीय सरकारको पछिल्लो 5 वर्ष कार्यकाल मध्ये 4 वर्षको समयावधि सकिएको छ। यसबीचमा स्थानीय तहले आफ्नो बजेट, साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोशिश गर्दै आएका छन्। पहाड़ी जिल्लामा विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभव कस्तो रह्यो? साथी लीलप्रकाश चन्दले जाजरकोटको नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर रावतसँग सोध्नु भएको छ।
23: संसारको क्षेत्रमा पनि हाम्रा 2-3 वडाहरूमै संसारको पहुँच थिएन, 10-11 लगायतको वडाहरूमा। त्यसको लागि हामीले 10 नम्बर वडाको ध्यारगाउँमा ठुलै टावर राख्यौं। पालिकामा पनि नेटवर्क अलिक त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो। पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौं। सड़क पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाकी छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सड़कको क्षेत्रमा, सिंचाईको क्षेत्रमा त्यस्तै भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
25: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नगर नगरपालिका?
23: अरू पालिकामा के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगाड नगरपालिकामा हाम्रो विगतमा यो 5 गाविस साबिका 5 गाविस मिलेर नगरपालिका बनेको, त्यसमा 5 मात्रै स्वास्थ्य चौकीहरू थिए। अहिले के छ भने हाम्रो त्यो 5 डाँडा गाउँ, लाहाङ, भजनपोट, हरदारा, भगवती 5 गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ। हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापन गरेर सफल भएको छौँ। भौगोलिकमा कठिनाई भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य सर्वेहरू गरेर 20 छ।
25: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पायौँ।
23: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्लामा मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रवाह गर्न गइरहेछौँ। 3 डाक्टरबाट सेवा प्रवाह भइरहेछ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुनुभयो भने सोझै परदेश भेरी अस्पताल नेपाल कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नुपर्ने अवस्था खालको छ।
25: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन तर नलगाँ नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि छवटा बर्थिङ सेन्टर अहिले नलगाँ नगरपालिकाभित्र चलिरहेका छ
23: छवटा बर्थिङ सेन्टर नयाँ बनेका छन् भने दुईटा दुई ठाउँमा केही इक्विपमेन्टहरू पनि यहाँ उपलब्ध गराएर
25: अल्ट्रासाउण्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो
23: हामीले एउटा अस्पतालमै यहाँ हाम्रा नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजी लगायतको हामी त्यो गर्ने सम्भव छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ
25: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि दुई पटक त्यहाँ भयो भन्ने हामीले सुन्न पाइयो
23: हजुर
25: यो भविष्यमा किनभने दात्री निकाय निश्चित समयमा निश्चित प्रकारको सहयोग र त्यो संरचना लिएर उपस्थित हुने हो उनीहरूले छोडिसकेको अवस्थामा पनि नगरपालिकाले अहिले जुन खालको संरचना जुन खालको सेवा पुगिरहेका छ त्यसलाई अब रोक्दैन
23: रोकिँदैन यो अझ व्यवस्थित भएर जान्छ आगामी दिनहरूमा पनि यो स्वास्थ्य क्षेत्रका पनि कार्यक्रमहरू छन् हामीले कार्यविधिहरू पनि निर्माण गरेका छौँ अझ व्यवस्थित गरेर अगाडि बढाउने हाम्रो त्यो सोचाइ छ हामी त्यो खालको कार्यक्रमहरू बनाएको छ
25: अनि विकास निर्माणको सन्दर्भमा सड़क बाटो पुल पुलिसको सन्दर्भको अनुभव कस्तो रहेछ 4 वर्षको
23: यो अन्य पूर्वाधारतर्फ पनि हेर्दाखेरि हाम्रा धेरै विद्यालयहरू बनेका छन् 3 तलेसम्मको हाम्रो जाइका कम्पनीसँगको उसबाट समन्वय सहकार्यबाट उहाँहरूको सहयोगबाट हाम्रो 4 ठाउँमा 3 तले भवन त्यो विद्यालय भवनहरू पनि बनेका छन् भने डब्ल्युएफपी लगायत अन्य संघ संस्था र हाम्रै उसबाट संघ प्रदेशबाट पनि पहिले अब कच्ची भवनहरू भएको ठाउँमा अहिले धेरै जसो पक्की भवनहरू बनेका छन् विद्यालय क्षेत्रमा सड़कको क्षेत्रमा पनि यो हाम्रो भेरी करिडोर पर्ने बढी भाग चाहिँ हाम्रो नलगाँमा भेरी करिडोर पर्छ 1 नम्बरदेखि लगेर 12 नम्बरसम्म हाम्रो पक्की सड़क नै छ त्यस्तै अर्को हाम्रो 2 नम्बर क्षेत्रदेखि 3, 4, 6 को सेन्टर पर्ने कोइना बजारसम्म पनि पक्की सड़क बन्दैछ र अन्य क्षेत्रमा ग्राबिल पनि हुँदैछ भने कतिपय ठाउँमा वडा हुँदै टोलहरूलाई जोड्ने कामहरू चाहिँ सडकमा पनि भइरहेछ
25: कतिपय सड़कहरू बर्खा अगाडिसम्म राम्रैसँग चल्ने तर जब बर्खा सुरु हुन्छ पूर्ण रूपमा अवरुद्ध रहने स्थिति भयो भनेर कतिपय स्थानीय नागरिकले भन्नुभयो
23: हजुर
25: अबको बाँकी 1 वर्षको कार्यकालमा ती सबै त्यो 12 महिना चल्न सक्ने होला अथवा कस्तो रहला
23: यो मेन लाइन त 12 महिना सुचारु नै रहन्छ यही 1 नम्बर 2 नम्बर 5 नम्बर हुँदै 7, 8, 9, 10, 11, 12 तिहारको पनि अब पुलबाट जोडिन्छ झोलुङ्गे पुलबाट जोडिन्छ यो चाहिँ सधैँ चल्छ अन्य हाम्रो कृषि सडकहरू छन् केही यससँग नजोडिएको वडाहरू ती ठाउँहरूमा भने बर्खाको समयमा केही अवरुद्ध हुन्छ त्यसको लागि पनि अलिकति नाली काट्ने स्तर सडक स्तर उन्नति गर्ने कामहरू पनि अगाडि बढेको छ तर हाम्रो भौगोलिक रूपले अलिकति विकट भावले हाम्रो कृषि सडकहरूमा भने अझै समस्या छ केही समय लाग्ने देखिन्छ
25: यसमा प्रदेश र संघीय सरकारबाट यस्तो खालको समन्वय अझ राम्रोसँग भइदिएको भए अथवा सहयोग भइदिएको भए स्थानीय सरकारलाई सहयोग पुग्थ्यो भन्ने के छ त्यस्तो खालको अनुभव रह्यो कि रहेन
23: अलिअलि त्यस्तो क्षेत्र
25: त्यो पर्याप्त सहयोग पाउनुभयो कि पाउनु भने यहाँहरूले
23: यो पर्याप्त भन्दा पनि अलिक समन्वय नगरपालिका अथवा गाउँपालिकाहरूमा स्थानीय तहसँग समन्वय गरेर बजेट हाल्ने भन्दा पनि केही अलिकति झ्यालबाट योजनाहरू आउने त्यसले गर्दा कतै डुप्लिकेसन भइदिने र कतिपय मेन प्रायोरिटी पर्नुपर्ने कामहरू पनि छुट दिने त्यस्तो चाहिँ भएको छ
0: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने भएको छ भने सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ 166 विधेयक संसदमा ल्याउने सरकारले तयारी गरेको छ मधेस प्रदेशको बजेट सर्वसहमत पारित भएको छ कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या देखिए पनि लुम्बिनीमा भने प्रस्ताव प्रभाव नपर्ने नेताहरूले दावी गरेका छन् नव प्रबन्धन साझेदारी परियोजनाका लागि लुम्बिनी प्रदेशका 8 स्थानीय तह छनौटमा परेका छन् स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर देखिएको छ भने एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिले निर्देशन समेत दिएको छ र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन भएको छ नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुनेछ हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि असार 32 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Siphonia. Extreme energy drink.
1: होइन नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 98415414
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा प्रसूति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी भर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ईसीजी इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसीसर 7 लमजुङ सम्पर्क 0664520004 98400506
6: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको
4: कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
1: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729929।

0: नगरपालिका फर्निचर उद्योगबाट ल्याएको।
1: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
4: नोट फलसिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
5: हेर्न माले ए छोरी, त्यो पालीमा राखेको रेडियो लिए त बा।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्र भयो। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: समिच्यो चौदा के मै बौधे लोटी पर्दिरो बैंक ने विवरण पी विषय मुई खाता खै हाम्रो
9: खै खै बहु कोई लोटरी भर दिलवा
10: आंगी समझो लोटरी पर दिवो छापता ही गुदी
9: भर दे आ भर दिवा लोटरी खाली पर दिम बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनन फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
11: सतर्क
12: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
13: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
14: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
15: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
1: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरोकार।
0: मानव विकास तथा सामुदायिक सेवा एसडिसीएसको उत्पादन रेडियो मर्स्याङ्गी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटेओडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
6: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
6: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
6: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
6: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
6: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
6: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
6: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
6: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
6: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
7: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
5: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
8: नेशनल सिटी हस्पिटल,
9: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
10: विशेषज्ञ चिकित्सक र सेवाहरू,
11: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
10: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
10: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
10: फिजिसियन डाक्टर गौरीराम महतो,
11: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
10: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
11: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
10: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
10: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर, सम्पर्क 0054-93-611।
9: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
5: उपायले पनि तनावै दियो भन्या
0: हैन के तनाव दियो ए खुशी
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
0: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
8: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
12: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसिसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
13: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: बीबीसी नेपाली सेवाको साझा पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै 166 वटा विधेयक प्रस्तुत गर्ने सरकारको लक्ष्य।
1: पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रोमा 45 वटा विधेयकहरू छन् र तेस्रोमा 57 वटा विधेयकहरू छन्।
0: होटल व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्रीले के भने?
2: उहाँले पोजिटिभ दिनुभयो र विचार गर्न म एक्सन फोन त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमले पनि उहाँले उसको सजेसन दिनुभयो।
0: होटल संघ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5औं दिन पनि जारी। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5औं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन्, यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब एक हप्तादेखि देखिरहेका छौं र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ। इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ। उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन्। बीबीसीकी बारबरा प्लेट असर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। युक्रेन र युरोपेली संघ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन्। किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमताबीच तालमेल मिलाउने बताइन्। रूसी आक्रमण विरूद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ। साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाड़ी राष्ट्रसहित 9 देशहरूलाई आफ्नो विशेषज्ञता बिक्री गरेको छ। ब्रिटिश प्रधानमन्त्री कियर स्टारमरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन्। डाउनिङ स्ट्रीट छान्नुभन्दा 5 दिन अघि सर स्टारमरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए। आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन्। स्टारमरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ। सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा दुईटा क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ। जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ। र थाइल्याण्डले म्यानमारका राष्ट्रपति मिन ओङ ल्वाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्याण्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021मा आङ सान सुचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका ल्वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 वटा विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष शुरू हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिशियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सड़क सुरक्षा लगायत विभिन्न महत्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानून मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था छ। त्यसका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी संघीय संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनु पर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानून मन्त्रालयले असार मसान्तभित्र संघीय संसदलाई पठाउनु पर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानून मन्त्री गौतमले बताइन्।
1: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
4: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानून मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानून मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका शुरूमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानून मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
2: पहिलो कुरो त मसुदा ड्राफ्ट गर्ने कुरै नै मलाई चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्यै सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 166 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने अपेक्षा गर्न सकिन्छ।
4: कानून मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानूनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली संचालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानून निर्माणका लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। बीबीसी काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेश पछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढ़ाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधरसँग कुरा गर्दै हामीले तपाईहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौं।
2: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो पाँच सात मात्रै बुँदै हो इम्पोर्टेन्ट बुँदा हो र हामीले लिखित पनि गरेका थियौँ लिखित पनि बुझाए
0: तिस छ सातवटा बुँदामा चाहिँ के कुराहरू थिए
2: मुख्य बुँदा भन्यो भने अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको थियो त्यसमा होइन अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ अहिले त अवस्था 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म नम्बर नबरसम्मको लागि अलिक केही कुरामा सहजीकरण लिनुपर्ने हामीले चेष्टा गरेका थियौँ यो कुरा अब त्यसमा अब बदली हालको लागि नेसनल पार्टी सेक्रेटरीमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा प्लस विद्युतको महसुसलाई अलिकति उद्योग स्रोतलाई तारिफ लगाइदिनु भने हामीले चाहिँ एउटा चाहिँ जस्ट राख्यौँ अर्को कुरा दुईवटा अब असहज भइरहेको अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिकति हामीले बाह्र अर्थ भइरहेको के केमा छ हामी भन्ने बिर्सिन गरे उहाँले
0: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो
2: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ लिनुभयो र विचार गर्न म एक्सन म चाहिँ तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो जस्तै अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारलाई एकदमै अब प्रमोसनको विशेष ध्यान दिएर विशेष बजेट सुहाएर गर्छौँ भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो अथवा चाहिँ अब कुनै कुनै सानो होटेलहरूको इआइएको कारणले गर्दाखेरि नभएको अवस्थालाई उनीहरूले तुरन्तै बाटो अध्ययन फुकाउने किसिमको आश्वासन दिनुभएको छ
0: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाइ आए कि आएन
2: दुवैको कुरा छ प्रवर्धनको काम चाहिँ सरकारले एकदम जिम्मेवार कुरो गर्छौँ भन्ने किसिमको उहाँको आश्वासन आज दिनुभएको छ आन्तरिक प्लस बाह्य दुवै अब इन्डियन हो धेरै बहिनी निस्किँदैछ यहाँ इन्ट्रेस्टेड छ माइस टुरिज्ममा अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले बिक गरे जस्तै अब इन्डियनहरू आउँदाखेरि घर गर्न लिएर आउँछ अब घर गर्न ल्याउन नपाउनु भयो त्यस्तै अलिकति डिस्करेज भइरहेको छ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन गर्नलाई त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने भन्ने किसिमको पनि आश्वासन दिनुभएको छ
0: पोहोर जेनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको अनि त्यसले पनि असुरक्षा बढाएको होला नि त्यो विषयमा चाहिँ कुरा राख्नुभयो कि भएन
2: होइन अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्री हो अब जेनजी आन्दोलन पनि एक महिना त हाम्रो अब अकुपेन्सी ठ्याक्कै नि भयो तर लकीले रिभाइभ चाहिँ तुरन्त भयो अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के भन्नु क्रस बोर्डिङ टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो चाइना नेपालको चाहिँ क्रस बोर्डर हो त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले अवधारणाले अगाडि राखेको थियौँ उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ भारत अझ के छ अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ
0: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग होर्मुज जलमार्ग माथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ यसबीचमा बहरेन र कुवेतले क्षेपास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन् बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट
3: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरूद्ध गर्ने चेतावनी दिएको छ इरानको इस्लामिक रिभोल्युशनरी गार्डस कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेपास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

나 두 단으로 썩는다, 방을 썩는다.

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि? के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: कृषि ज्ञान केन्द्र लमजुङको अनुरोध।
11: मकै भाँच्ने बेला विशेष ध्यान दिनुपर्छ। मकैको घोगा पूर्ण रूपमा परिपक्व भइसकेपछि मात्रै मकै टिप्नुपर्छ। मकैमा चिस्यान कम गर्न तथा रोग र किराको प्रकोपलाई न्यून राख्न सिधा घाम पर्ने गरी सफा र सुक्खा भुइँमा अथवा पालो छाएर मकैको घोगालाई सुकाउनु पर्छ। यदि मौसम अनुकूल छ भने मकै सुकाउनलाई राम्रो हावायुक्त आश्रय स्थल प्रयोग गर्न सकिनेछ। मकैको दानालाई नोक्सान नपुग्ने गरी घोगाबाट दाना छुडाउन मकै छुडाउने मेसिन यन्त्रको प्रयोग गर्न सकिन्छ। चाउरिएको टुक्रिएको मकैको दानालाई समग्रबाट निकालेर फालिदिनुपर्छ। सफा गरिएको मकैलाई किट, ओसिलोपन र ढुसीजन्य रोगहरूबाट जोगाउन बिर्को भएको भाँडोमा राख्नुपर्छ। यसको प्रकोप रोक्न र लामो अवधिको लागि मकैलाई ताजा र पौष्टिक राख्न हर्मेटिक झोला वा कन्टेनरको प्रयोग गर्न सकिनेछ। नियमित रूपमा भण्डारण गरेको मकैको किट वा ओसिलोपनको संकेतहरूको लागि निगरानी गर्नुपर्छ।
10: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ।
12: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
12: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
12: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 98415414.
13: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
14: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
13: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन,
14: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
13: छात्रवृत्तिको व्यवस्था,
14: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
13: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495।
15: यो मोबाइलले पनि तनावै दियो भने
16: हैन, के तनाव दियो ए खुशी,
15: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
16: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
17: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
16: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-31-94-332।

0: समीचियों 14 के में बोधे लोटी पड़ी रो बैंगे ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खाई खाई बहु कोई लोटर बढ़ दिलवा
2: आंगी समीचियों लोटी पड़ी हूँ छापताई गुदी
1: बढ़ी आ बढ़ दिवा लोटर खाली पड़ी बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आलन फोने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
3: सिद्धार्थ
2: बैंक क्यारे जन हेतरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: ए हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ शेयर गर्दिन कि क्या हो
6: पख्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
9: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
10: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
8: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: you.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौ।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
9: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वकर्मा नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
8: हाम्रो वन हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
11: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
10: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
11: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
10: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
11: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
10: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
11: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
10: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
11: मासिक एकाइ परीक्षाको व्यवस्था,
10: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
11: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
10: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
11: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
10: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
11: थप जानकारीका लागि
10: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9860-85791 र 9860-83862।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 0665909999 98477 69 229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेनथान चोक फोन 0665201120 मोबाइल 98460077745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
10: ए आमा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
11: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आया मरे नि आमा, आया नि आए।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने स्प्रेहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 98498692, 98450386780।
7: अनि तयो कागज के मे छिवा? अ झिल्काई के पर्सनल नम्बर ब्लक लैबदि?
8: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लैर खलखाई।
7: अनि ब्याङ्करी?
8: ब्याङ्करी
7: अ
8: चार चाहिँ तले लगपर्दी
7: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब्द क्या जोगी न
9: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश।
10: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।

0: Liponia. Extreme energy drink.
1: Extreme energy drink. Time take. Aile take. 10 baje ko cha.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: कथा जालो
1: झोरले
0: लासो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।